0: किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
2: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
3: के गरौ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
2: दाई बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि?
3: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एक पटक।
4: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600595, मोबाइल नम्बर 98484273।
5: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
5: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
6: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
5: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचनात्मक आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
6: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढी कैलाली।
7: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
8: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
9: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
8: के गर्छ र सन मेडिकेयरले?
9: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
8: यति गरेपछि धेरै राहत हुने रहेछ त।
9: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
8: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
10: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ? छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ, यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रूफिंग एंड होम डेकोर ले ल्याएको छ। वाटर प्रूफिंग र होम डेकोर सम्बन्धित पीवीसी डब्ल्यूपीसी र प्लेटेड प्यानल को काम र बिक्री को सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रूफिंग एंड होम डेकोर टीकापुर का लागि सम्पर्क भरत अधिकारी सशस्त्र प्रहरी कोण पछाड़ी फोन नंबर 98648 36213।
11: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर FM 101 मेगाहर्ज।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 1 गते शुक्रबार, मे 15 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ कृष्ण पक्षको त्रयोदशी तिथि, अन्तर्राष्ट्रिय परिवार दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित, सुशासन, आर्थिक वृद्धि र गुणस्तरीय सेवालाई केन्द्रमा राखिने घोषणा, बागमतीमा हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिश, कोशी प्रदेशको बजेट अधिवेशन जेठ 6 देखि।
1: छानबिन आयोगले मागे उच्च पदस्थसँग सम्पत्ति विवरण, पूर्व गृहमन्त्री गुरूङमाथि छानबिन गर्न समिति गठन, चालू आर्थिक वर्षमा 3 खर्बको निर्यात लक्ष्य, चैतसम्म 2.25 खर्ब निर्यात,
0: चिनी निर्यातमा भारतले रोक लगाएपछि भाव बढ़ने डर, कैलालीमा बाढ़ीको त्रास, धान उत्पादनको अवसर,
1: मध्यपूर्वमा जारी द्वन्दका कारण अफगानिस्तानमा कुपोषणको संकट गहिरिँदै, रूसमा कैदीबन्दीको संख्या घट्दै, ओमनको तटीय क्षेत्रमा भारतीय जहाजमा क्षेप्रास्त्र प्रहार,
0: र असार 15 भित्र 33 खेलकुद संघलाई नवीकरण गर्न राखेपछिको परिपत्र, आईसीसी विश्वकप लीग 2 अमेरिकालाई हराउँदै स्कटल्याण्ड शीर्ष स्थानमा, फिफा वरियतामा नेपालको सुधार।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम हिजो पारित भएको प्रसंग।
1: विरोधका बीच नीति तथा कार्यक्रम पारित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले सदनमा गरेको अवरोध र बहिष्कारका बीच सरकारको नीति तथा कार्यक्रम हिजो पारित भएको हो।
3: हुन्न भन्ने आवाज सुनिएन, तसर्थ सम्माननीय राष्ट्रपतिले 2083 वैशाख 28 गते सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
1: संसद बैठकमा उठेका प्रश्नहरूको जवाब दिने प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री सोनिम वाग्लेले दिनुभएको थियो। नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुन र सांसदका प्रश्नको जवाब दिन उहाँलाई प्रधानमन्त्री शाहले मंगलबार नै जिम्मेवारी दिइसक्नु भएको थियो। सांसदहरूले लगातार आवाज उठाइरहँदा पनि सभामुख डोलप्रसाद अर्यालले उपस्थितिका लागि प्रधानमन्त्रीलाई किन रूलिङ गर्नु भएन त? सभामुख अर्यालले भने प्रतिनिधि सभा नियमावली 2079-80 नियम 38 देखाएर प्रधानमन्त्री नआए पनि हुने बताउनु भएको थियो। गत 21 फागुनको निर्वाचनबाट गठित प्रतिनिधि सभाले नयाँ नियमावली बनाउन बाँकी रहेकाले अहिले 2079 नियमावली बमोजिम कार्य सञ्चालन भइरहेको छ। नियमावलीको नियम 38 नीति तथा कार्यक्रममाथि छलफलमा प्रधानमन्त्री वा निजले तोकेको व्यक्तिले जवाब दिन सक्ने व्यवस्था छ। सत्तारूढ रासपाका सांसदहरू पनि यही नियम उल्लेख गर्दै प्रधानमन्त्रीको अनिवार्य उपस्थिति जरूरी नभएको समेत बताएका थिए।
0: सरकारले सुशासन, आर्थिक वृद्धि र गुणस्तरीय सेवालाई केन्द्रमा राखेर आगामी बजेट ल्याउने उद्घोष गरेको छ। अर्थमन्त्री डाक्टर वाग्लेले हिजो संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष 2083-84 बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै विद्यमान आर्थिक चुनौती चिर्ने र तिथि बसाल्ने बजेट ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सुशासन र न्याय, रोजगारमूलक आर्थिक वृद्धि तथा गुणस्तरीय सार्वजनिक सेवा र सम्मान अवसरलाई केन्द्रमा राख्दै बजेट निर्माणको क्रममा हामी छौं, अर्थमन्त्रीले भन्नुभयो। नेपालको संविधान, लोकतान्त्रिक मूल्य मान्यता र असल शासनका मूल आदर्शप्रति अविचल रहँदै तिथि बसाल्ने, संकल्पसहित नीतिगत स्थायित्व, संस्थागत सुदृढीकरण र परिणाममुखी शासन प्रणाली स्थापित गर्ने दिशातर्फ वर्तमान सरकार अघि बढ़ेको उहाँले बताउनुभयो। अर्थमन्त्रीले राष्ट्रिय सभा र प्रतिनिधि सभामा आगामी बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभयो। अर्थमन्त्रीले संसदमा सुशासन, अर्थतन्त्रको पुनर्संरचना, एकीकृत पूर्वाधार, मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरणलाई समेटेर बजेटका मुख्य 5 सिद्धान्त प्रस्तुत गर्नुभयो। उहाँले आगामी बजेट नागरिकको समय श्रम र लागत बचत हुने गरी द्रुत एवं विश्वसनीय सार्वजनिक सेवा सुनिश्चित गर्ने दिशामा केन्द्रित हुने बताउनुभयो। राज्यलाई उत्तरदायी र प्रविधि मैत्री बनाउँदै सुशासनको प्रत्यक्ष लाभ नागरिकको दैनिक जीवनमा अनुभूत हुने गरी शासकीय सुधारको श्रृंखला कार्यान्वयन गर्ने पनि अर्थमन्त्रीले भन्नुभयो। उच्च फराकिलो र तीव्र आर्थिक वृद्धि हासिल गर्दै पर्याप्त रोजगारी सिर्जना गर्नु अर्थतन्त्र पुनर्संरचनाको मूल लक्ष्य हुने पनि उहाँको भनाई छ। तथा संस्थागत सुधार, सूचना प्रविधिको प्रयोग, क्षेत्रगत स्रोतको पुनर्प्राथमिकीकरण, भौतिक पूर्वाधारका लागि बहुपक्षीय पूँजी परिचालन, सामाजिक लगानी तथा बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्धको विविधीकरणलाई बजेटको प्राथमिकतामा राखिएको पनि उहाँले उल्लेख गर्नुभयो। यसैबीच सरकारले चालू आर्थिक वर्ष 2082-83 कुल 3 खर्ब बराबरको वस्तु तथा सेवा निर्यातको लक्ष्य राखेकोमा चैत मसान्तसम्ममा 2022.94 करोड़को निर्यात भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय चैत मसान्तसम्मको कार्य प्रगति सार्वजनिक गर्दै लक्ष्य अनुसार निर्यातमा केही सुधार भएको जनाएको छ।
1: पूर्व गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न सरकारले समिति गठन गरेको छ। उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी संयोजकत्व रहेको समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि न्यूपाने सदस्य हुनुहुन्छ। 28 वैशाखमा बसेको मन्त्री परिषद बैठकले समिति गठनको निर्णय गरेको थियो। मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन गर्न समिति गठन गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। समितिलाई तथ्य सत्य अध्ययन गर्न छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी समेत दिएको छ। विवादास्पद व्यवसायी दीपक भट्टले सेटिङमा लाइसेन्स दिएको कम्पनीमा गुरूङको संस्थापक शेयर भेटिएपछि गुरूङमाथि प्रश्न उठेको थियो। माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेडमा गुरूङको 25 लाख मूल्यको 25,000 किता शेयर भेटिएको थियो। भट्टसँग गुरूङको पुरानो साझेदारी देखिएको र उहाँको सम्पत्ति विवरणमा पनि स्रोत खुल्ने आधार नदेखिएको भन्दै सार्वजनिक रूपमा प्रश्न उठेको थियो। सो विषयमा छानबिनका लागि सहजीकरण गर्न भन्दै उहाँले गत 9 वैशाखमा राजीनामा दिइसक्नु भएको छ।
0: यसैबीच गठन भएको एक महिनापछि सम्पत्ति छानबिन आयोगले काम शुरू गरेको छ। राजनीतिक र प्रशासनिक पदाधिकारीसँग परिवारका सदस्य समेतको नाममा स्वदेशदेखि विदेशसम्म रहेको सम्पत्तिको विवरण मागेर छानबिन प्रक्रियामा प्रवेश गरेको हो। पालिका अध्यक्षदेखि प्रधानमन्त्रीसम्म, उपसचिव र सोभन्दा उच्च पदका कर्मचारीदेखि उच्च पदस्थका पीएसम्म सार्वजनिक पदमा रहेको वा पदबाट सेवानिवृत्त भएका वा हटिसकेका गरी 16 समूह बनाएर सम्पत्ति विवरण माग गरिएको हो। आयोगले हिजो गोर्खापत्रमा सूचना प्रकाशित गर्दै 30 दिनभित्र आयोगमा आफै वा आफ्नो प्रतिनिधि हुलाक मार्फत वा आयोगको इमेल ठेगानामा सम्पत्ति विवरण दाखेला गर्न भनिएको छ। पहिलो चरण अन्तर्गत पदाधिकारीहरूलाई सम्पत्ति विवरण पेश गर्न भनिएको छ। आयोगले उनीहरूको सम्पत्तिबारे उजुरी दिन पनि सार्वजनिक सूचना आह्वान गरेको छ। जाँचबुझ आयोग ऐन 2026 3 बमोजिम सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको अध्यक्षतामा 2 वैशाखको मन्त्री परिषदले सम्पत्ति छानबिन आयोग गठन गरेको थियो। आयोगमा तत्कालीन पुनरावेदन अदालत हाल उच्चका पूर्व न्यायाधीश पुरूषोत्तम पराजुली, सर्वोच्चकै पूर्व न्यायाधीश चण्डीराज ढकाल, नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहनु भएको छ।
1: यस वर्षको पहिलो महिनामा वैशाखमा आगलागी र वन डढेलोका घटनामा परेर हुने मानवीय क्षति पोहोरको तुलनामा करिब 63% घटेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष वैशाख महिनामा आगलागी र डढेलोका कारण 10 जनाको ज्यान गएको छ भने जुन संख्या पोहोरको 27 तुलनामा करिब 62.96% कमी हो। यो वर्ष घटना घट्नुको कारणबारे सीआईएमसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले भन्नुभयो,
4: आगलागीका घटनाहरू चाहिँ विगतका घटनाहरू मध्ये अलिक बढी घटना आगलागीको नै हुने गरेको छ। त्यसको विशेष कारण चाहिँ अब यो ग्यासको पनि लिकेजका कुराहरू, ग्यासको प्रयोगमा लापरवाही गर्ने विषयहरू पनि भयो भने अर्को चाहिँ यो विद्युत सर्किटबाट पनि बढी भएको छ। मेन चाहिँ विद्युत सर्किट र ग्यासका केसहरू छन् भने अरू चाहिँ आगो बाल्दाखेरि, जाडो महिनामा विशेष गरी आगो ताप्दाखेरि होइन, मकलहरू बाल्दाखेरि विशेष तराई क्षेत्रहरूमा चाहिँ बढी आगलागीका घटना घटेको छ।
1: गएको एक वर्षमा भने डढेलो र आगलागीमा परेर 109 जनाको मृत्यु भएको छ। त्यस्तै एक वर्षको अवधिमा आगलागी र डढेलोमा परेर 1405 घर पालुवा जनावर मरेका छन्।
0: साम सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा संसदमा नयाँ अभ्यास गर्ने वा पुरानै अभ्यास स्थापित गर्ने विषयमा सत्ता र विपक्षी दलबीच आरोप प्रत्यारोप।
5: संविधानमा या कानूनी कुनै प्रोभिजनमा भएको बाध्यकारी व्यवस्थालाई टेकेर त्यो गर्न मिल्दैन, असल परम्परा त मान्नुपर्छ। हेर्नुहोस्,
1: चीनी निर्यातमा भारतले रोक लगाएपछि भाव बढ़ने डर, कैलालीमा बाढ़ीको त्रास, धान उत्पादनको अवसर लगायतका खबर र कार्टुन बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
8: टिकापुर नगरपालिकाको अत्यन्त जरूरी सूचना।
9: टिकापुर नगरपालिकाको आयोजनामा प्रजनन उमेरका महिलाहरूका लागि निशुल्क फेस्टुला रोग स्क्रिनिङ, पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङ पेसरी एसपीभी डीएनए विधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ, स्तन क्यान्सर स्क्रिनिङ तथा परामर्श सेवा र यौन रोग सम्बन्धी जाँच उपचार तथा परामर्श सेवा शिविर तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
8: नारायणपुर स्वास्थ्य चौकी वडा नम्बर 6 जेठ 3 गते समय बिहान 10 बजेदेखि।
9: झुङ्गा शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9 जेठ 4 गते समय बिहान 10 बजेदेखि।
8: मणिकापुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 5 जेठ 5 गते समय बिहान 10 बजेदेखि।
9: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
10: रामे, यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
11: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
12: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
10: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
13: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
11: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
13: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
11: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
14: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
15: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा फैसलाको 14 वर्षपछि खुम्बहादुरको जग्गा जफत शीर्षकमा खबर प्रकाशित छ। दिगम्बर कांग्रेस नेता खुम्बहादुर खड्काले भ्रष्टाचारबाट आर्जन गरेको रोपनी जग्गा अदालतको फैसलाको 14 वर्षपछि जफत भएको छ। गृह मन्त्रालय अन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले गत 2 वैशाखमा खटकाको ललितपुरको सानेपास्थित एक रोपनी 6 आना 1 पैसा 1 दाम जग्गा सरकारको नाममा फिर्ता लिएको हो। त्यस्तै भित्रपृष्ठमा बागमतीमा हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिश शीर्षकमा खबर प्रकाशित छ। बागमती प्रदेश सरकारले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले एक जेठ राति 11:59 अधिवेशन अन्त्य गर्ने सिफारिशको निर्णय गरेको हो। त्यस्तै भित्रपृष्ठमा कूटनीतिक नियोग पुनर्संरचना र राजदूत नियुक्तिमा ढिलाइ शीर्षकमा खबर प्रकाशित छ। 17 कूटनीतिक नियोग नेतृत्वविहीन र नियुक्तिका विषयमा परराष्ट्र मन्त्रालय नै अलमल रहेको खबरमा उल्लेख छ। त्यस्तै कोशी प्रदेश सभाको बजेट अधिवेशन 6 जेठदेखि शीर्षकमा पनि खबर प्रकाशित छ भने चुनावपछि पहिलो पटक बोलाए एमाले सचिवालय बैठक सक्रिय बन्दै ओली शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै नेकपाले थाल्यो 32 जनसंगठनको समायोजन प्रक्रिया शीर्षकमा पनि खबर प्रकाशित छ।
0: राष्ट्रिय सभाले सरकारको वार्षिक नीति तथा कार्यक्रम हिजो पारित गरेको बारेमा पनि पत्र पत्रिकाहरूले खबर छापेका छन्। बहुमतले नीति तथा कार्यक्रम त्यहाँबाट पनि पारित भएको हो। नागरिक दैनिकको भित्री पन्नामा छापिएको खबर छ। एसई नतिजामा त्रुटि नै त्रुटि शीर्षकमा रूबी रौनियारले लेख्नु भएको हो। दैनिक 100 हाराहारीमा गुनासो आउने गरेको छ। शिक्षक परीक्षक र राज्य संवेदनशील हुनुपर्नेमा पनि जोड़ दिइएको छ। त्रिपुरेश्वर स्थित विश्व निकेतन माविका प्राविधिक धार इलेक्ट्रिकल इन्जिनियर का तीनजना विद्यार्थीले यसपटक एसईईमा सबै विषयको परीक्षा दिएका थिए, तर भक्तपुर सानोठेमे स्थित राष्ट्रिय परीक्षा बोर्डले वैशाख 28 प्रकाशन गरेको नतिजामा तीनैजना विद्यार्थीको परीक्षामा अनुपस्थिति रहेको देखायो। त्यसपछि विद्यार्थी अभिभावक र विद्यालयमा खैला बैलानी मचियो। विद्यार्थी र अभिभावकले विद्यालयका प्रधानाध्यापक हेरम्ब राज कौडेल कहाँ पुगेर यस विषयमा सोधीखोजी गरे। प्राधानाध्यापक कौडेलले विद्यालयको सिफारिश परीक्षा केन्द्रको नम्बर र सिम्बल नम्बर सहित तीनैजना विद्यार्थीलाई अभिभावकको साथमा परीक्षा नियन्त्रण कार्यालयमा पठाइदिनुभयो। कसैको विषय उल्टो पाल्टो परेको वा कुनै त्रुटि भएको छ भने पनिका भक्तपुरसम्म धाइरहनु पर्दैन। जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईमा गएर त्रुटि भएका विषयबारे स्पष्ट निवेदन दिनुपर्ने व्यवस्था बोर्डले गरेको छ। दक्षिण एसियामा हेरचाह अर्थतन्त्र 10 करोड़लाई रोजगारी दिन सकिने शीर्षकमा अर्को खबर पनि छापिएको छ। पुल निर्माणमा ढिलासुस्ती भएपछि तोडियो सम्झौता शीर्षकमा तनहुँबाट लेखिएको खबर छापिएको छ। तराई र पहाड़ी क्षेत्र जोड्ने वैकल्पिक मार्गको रूपमा रहेको पोखरा नारायणगढ सड़क बुद्धसिंह मार्ग अन्तर्गत घुमाउने स्थित त्रिशुली नदीमा निर्माणाधीन मोटरेबल पुलको ठेक्का सम्झौता अन्त्य गरिएको छ। निर्माण शुरू भएको 12 वर्षपछि काम

0: र ध्रुव मानन्दर विरूद्ध उजुरी दिएपछि कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। विभिन्न चरणमा जिल्ला र उच्च अदालतले दुईजनालाई दावी नपुग्ने भन्दै सफाई दियो। ती फैसला विरूद्ध विष्णु कुमारी न्याय खोज्दै सर्वोच्च धाई रहनु भएको बारेमा उल्लेख गरिएको छ। भित्रीपन्नामा 10 वर्षमा पनि अध्यावधिक भएको छैन अत्यावश्यक औषधिको सूची शीर्षकमा यो खबर छापिएको छ भने अर्को खबर छ चीनी निर्यातमा भारतले रोक लगाएपछि मूल्य वृद्धिको डर शीर्षकमा संगम प्रसाई र कृष्ण प्रसाईले लेख्नु भएको खबर छापिएको छ। भारतले बुधबारदेखि लागू हुने गरी नेपाल सहित अन्य मुलुकमा चीनी निर्यातमा फेरि प्रतिबन्ध लगाएको छ। यो सँगै नेपाली बजारमा आपूर्तिमा अवरोध र खाद्य सुरक्षामा खतरा पैदा गर्ने चिन्तालाई भारतको संरक्षणवादी नीतिले फेरि मुत्याएको छ। सन् 2023मा भारतले लगाएको उक्त प्रतिबन्ध 1.5 वर्ष अघि आंशिक रूपमा हटाएको थियो। अर्को खबर एनआईएमबीका सीईओ पाण्डेको पक्राउसँगै त्रासमा बैंकिङ क्षेत्र शीर्षकमा एगे बन्जारेले लेख्नु भएको छ भने जब कैलालीमा बाढ़ीको त्रास धान उत्पादनको अवसर बन्यो शीर्षकमा रंजना विसीले कैलालीबाट लेख्नु भएको खबर छ। कैलालीको दक्षिण पूर्वी भेगका किसानका लागि वर्खा सधैँ त्रास बनेर आउँथ्यो। असारमा पसिना बगाएर रोपेको धान भदौ र असोजको बाढ़ीले एकै रातमा सखा पारिदिन्थ्यो। असारे मेहनत मोहना कान्द्रा काँडा र पत्रैया नदीको भेलमा मिसिएपछि त्यहाँका किसानको चुलो बल्न धौधौ हुन्थ्यो। बाढ़ीबाट सधैँ प्रभावित हुने कैलालीका भजनी टीकापुर जोशीपुर र कैलारी गाउँपालिकाका विभिन्न ठाउँमा चैते धान खेती विस्तार भएपछि भने किसानहरूले राहतको महसुस गरेका छन्। नागरिक अन्नपूर्ण पोस्ट दैनिकमा चन्द्रागिरीमा मापदण्ड विपरीत दोस्रो केबलकार शीर्षकमा यो खबर छापिएको छ भने प्रधानमन्त्रीको जवाफ विनय सरकारको नीति तथा कार्यक्रम पारित शीर्षकमा खबर अर्को छ। श्रम मन्त्रालयबाट हराएको प्रतिवेदन अझै नभेटिएको बारेमा अजबी पौड्यालले लेख्नु भएको छ। डेढ़ महिनादेखि श्रम मन्त्रालयको टेबलबाट हराएको श्रमिकको स्वास्थ्य संस्था अनुगमन प्रतिवेदन अझै भेटिएको छैन।
1: साझा खबरमा अब विदेशका खबर। अफगानिस्तानमा कुपोषणको संकट गहिरिँदै गएको एक अध्ययनले देखाएको छ। पाकिस्तानसँगको जारी तनाव र इरान युद्धका कारण आपूर्ति श्रृंखला अवरूद्ध हुँदा कुपोषणको संकट गहिरिँदै गएको हो। संयुक्त राष्ट्रसंघले पर्याप्त स्रोत र सहज ढुवानी सम्भव नहुँदा 10 लाख बढ़ी बालबालिकालाई सहयोग पुर्याउन नसकिएको बताएको छ। रूसमा 5 वर्षमा कैदीहरूको संख्या 1,80,000 भन्दा बढ़ीले घटेको छ। मस्कोले युक्रेनमा युद्धमा कैदीहरूलाई पठाएका कारण कैदीबन्दीको संख्या घटेको जनाइएको छ। 4 वर्षको युद्धमा रूसले कैदीहरूलाई युक्रेनमा लड्न र उनीहरूको सजायको अवधि मिनाहा गर्न सेनासँग करार प्रस्ताव गरेको छ। विगत 20 वर्ष यता यो संख्या घट्दै गएको पनि अध्ययनले देखाएको हो। र ओमनको तटीय क्षेत्रमा भारतीय जहाजमा क्षिप्रास्त आक्रमण भएको छ। घटनाप्रति भारतले कड़ा असन्तुष्टि व्यक्त गरेको छ। भारतीय विदेश मन्त्रालयले घटनाको विरोध गर्दै अन्तर्राष्ट्रिय समुद्री व्यापार र आम नाविकहरूलाई लक्षित गर्न कुनै पनि परिस्थितिमा स्वीकार्य नहुने समेत बताएको छ। यो आक्रमण हर्मुज र आसपासको अन्तर्राष्ट्रिय जल क्षेत्रमा बढ़दो तनावका बीचमा भएको पनि विदेश मन्त्रालयले जनाएको हो।
0: साझा खबरमा अब खेल खबर। फिफा वरियतामा नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीले 6 स्थान सुधार गरेको छ। फिफाले हिजो मे महिनाको नयाँ वरियता सार्वजनिक गर्दा नेपाल 176 स्थानमा रहेको छ। यसअघि नेपाल 182 स्थानमा थियो। नेपालले साउदी अरबमा सन् 2027मा हुने एएफसी एसियन कप छनौट प्रतियोगितामा 1 जीत निकालेको थियो। मलेसियाले नेपाल विरूद्ध गैर खेलाड़ी समावेश गरेको प्रमाणित भएपछि एएफसीले नेपाललाई 3-0 विजय भएको घोषणा गरेको थियो। राष्ट्रिय खेलकुद परिषद राखेपले आगामी 15 असारभित्र 33 विभिन्न संघ र संस्थालाई नवीकरण गर्न निर्देशन दिएको छ। राखेपले हिजो सार्वजनिक सूचना जारी गर्दै निर्धारित समयभित्र नवीकरण गर्न र नगरेको खण्डमा प्रचलित कानून अनुसार संघ नै खारेज हुने चेतावनी समेत दिएको छ। राखेपमा अहिले 77 संघ छन्। राखेपमा दर्ता भएका 42 संघले भने वार्षिक रूपमा नवीकरण गरिसकेका छन्। र अमेरिकालाई डकवर्थ लेविस नियम अनुसार 2 रनको रोमाञ्चक जित निकाली स्कटल्याण्ड आईसीसी विश्वकप लीग दुईको शीर्ष स्थानमा उक्लिएको छ। किर्तिपुर स्थित त्रिवी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित 47 ओभरमा 6 विकेट गुमाएर 321 रनको योगफल खड़ा गरेको थियो। अमेरिकाले लक्ष्य पछ्याएको इनिङ्समा वर्षा भएको थियो। फिल्ड अम्पायर बुद्धि प्रधान र दुर्गा सुवेदीले डकोर्थ लेविस अनुसार अमेरिकालाई 32 ओभरमा 248 रनको नयाँ लक्ष्य दिनुभएको थियो। अमेरिकाले स्कटल्याण्डलाई अन्तिम ओभरमा चुनौती दिएको थियो। नेपालका अनुभवी

0: अम्पायर बुद्धि प्रधानले एक दिवसीय अन्तर्राष्ट्रियमा 50 खेल पूरा गर्नुभएको छ। अम्पायर प्रधानले आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत अमेरिका र स्कटल्याण्ड बीचको खेलमा अम्पायर बन्दै 50 खेलको आँकडा छोड्नु भएको हो।
1: संसदमा प्रधानमन्त्रीको उपस्थिति मागलाई के राजनीतिक स्वार्थका रूपमा लिन खोजिएको हो? कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन बारेको अत्यन्त जरूरी सूचना।
3: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
2: शक्ति शहरी स्वास्थ्य केन्द्र वार्ड नम्बर 7 जेठ 1 गते समय बिहान 10 बजेदेखि,
3: गणेशपुर खोपकिनी भवन वार्ड नम्बर 1 जेठ 3 गते समय बिहान 10 बजेदेखि,
2: मणिकापुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 5 जेठ 4 गते समय बिहान 10 बजेदेखि,
3: अस्तेरी शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 4 जेठ 5 गते समय बिहान 10 बजेदेखि,
2: विजयनगर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 2 जेठ 6 गते समय बिहान 10 बजेदेखि,
3: ज्योतिनगर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 1 जेठ 7 गते समय बिहान 10 बजेदेखि,
2: एकतानगर कार्य समितिको भवन वडा नम्बर 1 जेठ 8 गते समय बिहान 10 बजेदेखि,
3: नारायणपुर स्वास्थ्य चौकी वडा नम्बर 6 जेठ 10 गते समय बिहान 10 बजेदेखि,
2: झुङ्गा शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9 जेठ 11 गते समय बिहान 10 बजेदेखि,
3: रामपुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 3 जेठ 12 गते समय बिहान 10 बजेदेखि।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
1: भन्दै गर्दाखेरि विपक्षले चाहिँ यो राजनैतिक स्वार्थका लागि प्रश्न गर्दैछ, या त राजनैतिक स्वार्थका लागि या त राजनैतिक दबावका लागि चाहिँ अहिलेको सरकारमाथि प्रश्न उठाइरहेछ भन्दै गर्दाखेरि एउटा विपक्षी दलको प्रमुख सचेतकको हिसाबले के भन्नुहुन्छ?
4: हामीलाई त हामीले नागरिकलाई हेर्ने हो, नागरिकले हामीलाई के भन्नुहुन्छ, नागरिकको प्रतिक्रिया के छ भन्ने कुरा हो। तपाईँलाई भनौँ, म नागरिकको प्रतिक्रिया के थियो भने, जब राष्ट्रपति नीति कार्यक्रम भाषण गर्दै हुनुहुन्थ्यो, बीचमा अशोभनीय तरिकाले प्रधानमन्त्री जुरुक्को उठेर हिँड्नुभयो, मानव एकछिन केही जरूरी पर्यो होला, 2 मिनटको लागि बाहिर जानु होला भयो होला भन्ने हामीले सोच्यौं। मेरा मोबाइलमा मेसेजहरू आएका थिए, संचार जगतका साथीहरूबाट नै आएका थिए, केही अन्य चासो राख्ने साथीहरूबाट नै आएका थिए, प्रधानमन्त्री राष्ट्रपति बोल्दै गर्दा तपाईँहरूले नियमावती किन गर्नु भएन भन्ने जिज्ञासा नै आएको थियो। र हामीलाई के लाग्यो भने, राष्ट्रपति बोलिराख्नु भएको छ, सभापति बोलिराख्नु, सभामुख बोलिराख्नु भएको होइन, त्यो बीचमा हामीले बोल्नु पनि फेरि शोभनीय हुँदैन, प्रधानमन्त्रीले एउटा अशोभनीय व्यवहार गर्नुभयो र फेरि हामीले त्यसलाई बढाउँदै लान हुँदैन भनेर पनि हामीले धैर्य साँचेकै हो। त्यसपछि उत्पन्न परिस्थिति के भयो भने, उहाँले नीति कार्यक्रम टेबल गर्नुभयो, अब टेबल गर्दा बोल्ने नबोल्ने त्यसमा ठूलो कुरा भएन, त्यसमाथि पनि नागरिक स्तरबाट प्रधानमन्त्रीले किन नबोलिकन टेबल गरेको भन्ने कुरा पनि आयो, हामी त्यसमा पनि लागेनौ। त्यसपछि संसद के अरे सरकारवादी दलको बैठक भयो र त्यसका निर्णयहरू त्यहाँ भएका कुराहरू बाहिर आए, यो नीति कार्यक्रमको जवाफ पनि प्रधानमन्त्रीले नदिने, प्रधानमन्त्री तोकेको मन्त्रीले दिने भन्ने कुराहरू आए, र हेर्दै जाँदाखेरि प्रधानमन्त्री चाहिँ डमी हुने यो व्यवस्थाको, यो सरकारको, र प्रधानमन्त्रीका नाममा कार्यक्रम चाहिँ सबै अरूले गर्ने, त्यो मात्रै होइन, उहाँका विधेयकहरू यस अगाडिका पनि संसदमा अध्यादेशका चाहिँ पेश गर्ने कुराहरू कोही पनि प्रधानमन्त्रीले नगर्ने, कुनै कुरामा नि प्रधानमन्त्रीले नबोल्ने, र संविधानमा र कानूनमा भएको व्यवस्थालाई वकालत गरेर अगाडि बढ्ने हो भने, तपाईँलाई म उदाहरण दिन्छु, उहाँहरूले 8 अध्यादेश ल्याउनु भयो, संविधानमा अध्यादेश ल्याउने प्रोभिजन छ, कस्तो अवस्थामा ल्याउने भन्ने कुरा त्यो अहिले छोडौं, कुनै पनि संसदको बैठक नराखेर अहिले करिब 40-45 विधेयक हामीले तयार गरेका छौं भन्ने कुरा सरकारबाट इन्फर्मल्ली आएको छ, सबै संविधानमा प्रोभिजन छ नि त, सबै विधेयक अध्यादेशबाट ल्याए भइहाल्यो, छलफल गराउनु नै परेन, आजको आजै पनि उहाँले कार्यान्वयन गर्न पाउनुभयो भनेपछि, संविधानमा या कानूनी कुनै प्रोभिजनमा भएको बाध्यकारी व्यवस्थालाई टेकेर त्यो गर्न मिल्दैन, असल परम्परा त मान्नुपर्छ। हेर्नुहोस्,
0: सांसद युवराज दुलालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित, सुशासन, आर्थिक वृद्धि र गुणस्तरीय सेवालाई केन्द्रमा राखिने घोषणा, बागमतीमा हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिश, कोशी प्रदेशको बजेट अधिवेशन जेठ 6 देखि,
0: छानबिन आयोगले माग्यो उच्च पदस्थसँग सम्पत्ति विवरण, पूर्व गृहमन्त्री गुरूङमाथि छानबिन गर्न समिति गठन, चालू आर्थिक वर्षमा 3 खर्बको निर्यात लक्ष्य, चैतसम्म 2.25 खर्ब निर्यात,
1: चीनी निर्यातमा भारतले रोक लगाएपछि भाव बढ़ने डर, कैरालीमा बाढ़ीको त्रास, धान उत्पादनको अवसर,
0: मध्यपूर्वमा जारी द्वन्द्वका कारण अफगानिस्तानमा कुपोषणको संकट गहिरिँदै, रूसमा कैदी बन्दीहरूको संख्या घट्दै, ओमनको तटीय क्षेत्रमा भारतीय जहाजमा क्षेपास्त्र आक्रमण,
1: र असार 15 भित्र 33 खेलकुद संघलाई नवीकरण गर्न राखेपछिको परिपत्र, आईसीसी विश्वकप लीग 2 अमेरिकालाई हराउँदै स्कटल्याण्ड शीर्ष स्थानमा, फिफा वरियतामा नेपालको सुधार।
0: साझा खबर कम्तीमा कार्टुन, नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको कर्नर किक शीर्षकको कार्टुन हामीले लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, कर्मचारीहरूलाई राजनीतिबाट अलग गर्ने सरकारको नीति कठोरताका साथ लागू गर्न खोजिएको जस्तो देखिन्छ। सामान्य प्रशासन मन्त्रालयले पटक पटक तारन्तार यसबारेमा स्मरण गराउँदै आवश्यक निर्देशनहरू दिँदै आएको छ। यसले कर्मचारीहरूमा राजनीति गर्न नपाइने भयो भनेर चिन्ता छाएको भनेर पनि कतिपयले व्याख्या र विश्लेषण गरिराखेका छन्। एउटा बन्द कोठा देखाइएको छ, त्यहाँ कोट पाइन्ट त्यसै गरी दौरा सुरुवाल लगाएका कर्मचारी जस्ता देखिने 2 व्यक्तिहरू छन्। ती 2 एकजनाले राखेको केही जिज्ञासा अथवा विचारको प्रत्युत्तरमा अर्का कर्मचारी जस्ता देखिने व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, जानेको काम नै त्यही थियो, देश त सबै ठप्पै हुने भयो नि।
1: हौस् त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। दौलतपुर घाटमा निर्माणाधीन झुलुङ्गे पुलको काम अन्तिम चरणमा, असारको पहिलो साताभित्र पुल हस्तान्तरण गर्ने निर्माण व्यवसायीको लक्ष्य। एचआईभी संक्रमितले भोगिरहेका लाञ्छानाबारे छलफल, सुदूरपश्चिम प्रदेशमा 3,812 जना एचआईभी संक्रमित नियमित औषधि सेवन गर्दै। टीकापुर नगरपालिका वडा नम्बर 2 द्वारा महिला स्वास्थ्य स्वयं सेविकालाई साइकल र बर्गरलाई आवश्यक सामग्री वितरण, टीकापुरमा मगर भाषा प्रशिक्षण शुरू। र शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय उपकुलपति छनौट प्रक्रिया अघि बढ्यो। अब खोज खबर विस्तारमा। दौलतपुर घाटमा कर्णाली नदीमाथि बनिरहेको झुलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ। 2 वर्षमा बनाइसक्नुपर्ने पुल निर्माण कार्य शुरू भएको 1 वर्ष पुग्नै लाग्दा 90% काम सम्पन्न भइसकेको छ। कैलाली र बर्दिया जोड्ने दौलतपुर घाटमा कर्णाली नदीमाथि बनिरहेको झुलुङ्गे पुल निर्माणको काम 1 वर्षमै सकिने भएको छ। 2 वर्षमा निर्माण गरिसक्नुपर्ने पुल काम शुरू गरेको 1 वर्ष पुग्नै लाग्दा पुल निर्माणको 90% काम सम्पन्न भइसकेको छ। गएको असारमा पुल निर्माणको काम शुरू गरेको र अहिलेसम्मको अवस्था हेर्दा पुलको निर्माण कार्य 90% सम्पन्न भएको छ। अब बाँकी 10% काम सकेर जेठको अन्तिम वा असारको पहिलो साताभित्र पुलको निर्माण सबै काम सकिने निर्माण कम्पनीले बताएको छ। सम्झौता अनुसार 2084 साल असार 11 गतेसम्म निर्माण कार्यको म्याद रहेको भए पनि 1 वर्ष अगाडि नै पुल निर्माणको काम सकिन लागेको हो। सबैको सहयोग र काम गर्ने स्थानको वातावरणले पनि आफूलाई काम गर्न सहज हुँदा सम्झौता मिति अगाडि नै काम सकिन लागेको बताउनुहुन्छ निर्माण व्यवसायी विक्रम बस्नेत।
1: म्यान पावर रिक्रुटमेन्ट सबैजना मिलेर डाइभर्जन खाले टाइम लाग्यो, त्यो डाइभर्जन गर्नु छाटा दियो, डाइभर्जन गर्यो कार्तिकको महिनामै, प्लस पोइन्ट त्यहाँबाट टाढा, प्लस हामीले यो रिङ मिसिनले पाइल गरेको थियौँ, जुन पाइलिङ स्टेसन छ नि तल हाम्रो त, अनि पाइलिङ गर्न पनि दिनमा 2 पाइल भयो, छोट्या भन्दा चाँडै हो पाइल पनि जुन मिसिन साथ दिए, त्यो अनुसार काम सक्यो, प्लस अब जताबाट सपोर्ट भयो स्थानीय प्लस प्राविधिक भयो जस्तो हरेक चिज भयो
0: लामो समयपछि दौलतपुर घाटमा कर्णाली नदीमाथि झुलुङ्गे पुल बन्न थालेको र त्यो पनि सम्झौता मिति अगाडि नै निर्माण कार्य सकिन लाग्दा यहाँका नागरिकहरू पनि खुशी भएका छन्। कैलालीको टीकापुर कर्मी डाँडाका पूर्णराज बुढा मगर।
2: यसको लागि हामी पारी दोलपुर गाउँ र यता हामी दोलपुर घाटका स्थानीयहरू एकदम खुसी छौँ, किनभने धेरै वर्षसम्म अब 2-2 वटा पुल कहिले सनकट्टी फालिने कहिले सत्तीघाट फालिने हामीलाई यहाँ यसरी पन्छाइराखेको अवस्थामा यो झुलुङ्गे आए भने पनि हाम्रो यहाँका स्थानीयहरूलाई यसबाट धेरै राहत हुन्छ।
0: पूर्णराज बुढामगर जस्तै टीकापुर एक व्यवसाय क्षेत्रका रूपबहादुर साउद पनि निर्माण कार्य शुरू भएको 1 वर्षमै पुलको निर्माण कार्य सकिन लाग्दा खुशी हुनुहुन्छ। उहाँ भन्नुहुन्छ, लामो समयको पर्खाईपछि झुलुङ्गे पुल बन्यो, यहाँका नागरिकहरू धेरै खुशी छौं।
3: असाध्यै खुशी, धेरै सालदेखिको यो नाउँमा जो हामी गरिराखेका यात्रा वारी पारेको थियो अब त्यो अन्त्य हुने भयो, यसको लागि अब धेरै खुसी छौँ। हामी पनि स्थानीयवासीहरू यहाँका टीकापुरवासी पुरै यसको लागि अब धेरै खुसी छौँ। अब झुलुङ्गेमा हिँड्छौँ भने
0: यहाँ झुलुङ्गे पुल समेत नहुँदा हिउँदमा डुङ्गाको कठिनपूर्ण यात्रा र वर्षातमा कहिलेकाहीँ त्यही डुङ्गा पनि बन्द हुने भएकाले आफूहरूलाई निकै समस्या हुने गरेको छ। अब यहाँ पुल बनेपछि बर्दियाबाट कैलाली र कैलालीबाट बर्दिया आवजावत गर्न धेरै सहज हुने बताउनुहुन्छ दौलतपुर कर्मी डाँडाका सामाजिक अगुवा सिंहराज बुढामगर।
4: अहिले अब यो तत्कालको लागि झुलुङ्गे पुल भए पनि हामीहरूलाई धेरै सपोर्ट हुन्छ, यहाँबाट हामीहरू बर्दिया आउन जानको लागि कहिलेकाहीँ वर्षातको बेलामा अब नेपालगञ्ज राजापुरबाट आउनु पर्यो भने उतै बर्दिया जिल्लाको दौलतपुरमा बास बस्नुपर्ने समस्या पुल भयो भने यसले हाम्रो बर्दिया आउन जानको लागि धेरै सपोर्ट हुन्छ।
0: उक्त झुलुङ्गे पुल निर्माणको काम थानी निर्माण सेवाले गरिरहेको छ। पुलमा अटो रिक्सा मोटरसाइकलसम्म आवजावत गर्न सक्नेछन् भने पुलको बीच भागमा अटो रिक्सा तथा मोटरसाइकल पार्किङ समेत गर्न सक्ने संरचना निर्माण गरिएको र झुलुङ्गे पुलमा यस्तो संरचना पहिलो भएको बताउनुहुन्छ पुनः निर्माण व्यवसायी विक्रम बस्नेत।
1: हाम्रो यसमा अटो बाँचिदिनु अनि प्लस पोइन्ट भित्रको सेन्टर ब्लक गएर 2-4 अटो पार्किङ गर्न मिल्छ, प्लस 8-10 वटा बाइकहरू पनि त्यहाँ पार्किङ गर्न मिल्ने टाइपको स्ट्रक्चर पुलहरूमा चाहिँ यस्तो टाइपको संरचना डिजाइनहरू हुँदैन। अनि प्लस पोइन्ट झुलुङ्गे पुलमा काहीँ पनि बनाएको ब्लकहरू, यसमा तपाईँ डेन्टिङ पेन्टिङ काहीँ पनि हुँदैन, यसमा तपाईँ डेन्टिङ पेन्टिङ पनि छ, प्लस हामीले पेन्डिङ काम पनि शुरू गरिसकेका छौँ।
0: भ्याट बाहेक 15,73,00,000 निर्माण हुन लागेको पुलको लम्बाई 482.13 मिटर, चौडाई 1.60 मिटर रहेको छ। नेपाल सरकारको झुलुङ्गे पुल विभाग अन्तर्गत बन्दै गरेको पुलका 5 मुख्य र अन्य सहायक गरी 11 पिल्लर छन्। टीकापुर नगरपालिकामा मगर भाषा प्रशिक्षण शुरू भएको छ। नेपाल मगर संघ टीकापुर नगर कमिटिको आयोजनामा शुरू भएको प्रशिक्षण असार 7 गतेसम्म सञ्चालन हुनेछ। प्रशिक्षण कार्यक्रममा करिब 50 जनाको सहभागिता रहेको नेपाल मगर संघ टीकापुरले जानकारी दिएको छ। 12 र 18 मगरातको अलग अलग स्थानमा प्रशिक्षण कार्यक्रम हुनेछ। 12 मगरातको टीकापुरको पशु हाट बजार र 18 मगरातको बनगाउँ मगर टोलमा प्रशिक्षण सञ्चालन हुनेछ। 18 मगरातमा खाम भाषा र 12 मगरातमा मैडुट भाषाको प्रशिक्षण हुने मगर समुदायका अगुवा वीरबहादुर घरती मगरले जानकारी दिनुभयो। खाम भाषाको रम्बा पुन मगर र मैडुट भाषाको चक्र असलामी मगरले प्रशिक्षण दिनुहुनेछ। मगर समुदायका खाम तथा मैडुट भाषा लोप हुन थालेपछि त्यसको संरक्षणको लागि यस्तो प्रशिक्षणको आयोजना गरिएको आयोजकले बताएको छ। प्रशिक्षण कार्यक्रम टीकापुर नगरपालिका वडा नम्बर 1 को आर्थिक सहयोगमा शुरू भएको हो। हिजो प्रशिक्षणको उद्घाटन गर्दै टीकापुर नगरपालिका वडा नम्बर 1 का वडा सदस्य गणेश बहादुर घरती मगरले मगर समुदायको भाषा लोप हुँदै गएकाले त्यसको संरक्षणका लागि वडा कार्यालयले सहयोग गरेको बताउनुभयो। मगर संघका नगर अध्यक्ष खेमान सिंह पुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत दिलु घरती मगरले गर्नुभएको थियो भने सञ्चालन गोमा घरती मगरले गर्नुभएको थियो। टीकापुर नगरपालिका वडा नम्बर 2 को कार्यालयले महिला स्वास्थ्य स्वयंसेविका र बर्गरलाई आवश्यक सामग्री वितरण गरेको छ। वडा कार्यालयले वडामा रहेका 9 जना स्वयंसेविकालाई साइकल वितरण गरेको हो भने 10 जना बर्गरलाई मोबाइल, प्लास्टिकको टेबल, 5 थान कुर्सी, टीनको बाकस, आवश्यक स्टेशनरी सामान वितरण गरेको हो। स्वयंसेविका र बर्गरलाई सामग्री प्रमुख प्रशासकीय अधिकृत सुमन दिताल र वडा अध्यक्ष दीपक चौधरीले हस्तान्तरण गर्नुभएको हो। सामग्री वितरण कार्यक्रममा इन्जिनियर राजेन्द्र रावल, लेखा अधिकृत देवी कृष्ण जैसी, जेन्सी अधिकृत दिला जोशी लगायतको उपस्थिति रहेको थियो। सामग्री पाएपछि स्वयंसेविका र बर्गर खुशी भएका छन्। शहीद दशरथचन्द स्वास्थ्य विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनौटका लागि 3 सदस्यीय सिफारिश समिति गठन गरिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा प्राध्यापक जयराज अवस्थी संयोजक रहेको समिति गठन भएको छ। बैठकले विभिन्न क्षेत्रबाट 6 जना विश्वविद्यालय सभा सदस्य मनोनयन गरी सिनेटमा 2 महिला सहित विशिष्ट व्यक्तिहरू समावेश गरेको छ। खोज खबरमा एचआईभी संक्रमितले भोगिरहेका लाञ्छनाबारे छलफल लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
6: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलालीमा सामान्य चिकित्सा एचए कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
5: फारम भर्ने मिति 2083 वैशाख 29 गतेदेखि जेठ 13 गते सम्म।
6: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुरे कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको आइटीएमएस अनलाइनमा भरि सबमिट गर्नुपर्नेछ।
5: सामुदायिक क्याम्पस भएकोले एचए कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
6: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
5: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
6: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
5: एसईई, एसएलसी वा प्राविधिक एसएलसीको शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता वा जन्म दर्ता, लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
6: नोट, सामान्य चिकित्सा एचए अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलाली, सम्पर्क नम्बर 091560203, 98584470709, 98487786 र 98445449997।
7: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकला सुकाए हुन्छ र कहिले कोही बिरानी कहिले कोही बिरानी म त दिक्क भइसक्यो कसो कालले छिटै नलाग्यो।
8: होइन चाइनाको माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ तँलाई?
7: हेर्नु न साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
8: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
9: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
10: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
11: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 को विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
12: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर
13: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
12: सासानो कुरामा तनाव हुने,
13: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
12: कुलटमा लाग्ने,
13: छटपटी हुने,
12: मुटु धेरै ढुक

0: हुने
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला।
0: टिकापुर अस्पताल टिकापुर कैलाली।
2: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। कैलालीको टीकाप्रमा एचआईभीमा हुन सक्ने लाञ्छना र भेदभाव कम गर्न सरकारवालाहरूलाई अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रम भएको छ। स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा कार्यक्रम भएको हो। थप खबर सहकर्मी आकाश चौधरीबाट।
1: स्वास्थ्य कार्यालय कैलालीका जनस्वास्थ्य प्रशासक रमेश कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजीले विगतमा एचआईभी संक्रमण हुँदा जीवन सकियो भन्ने सोचाइ रहेको समाजमा अहिले औषधि खाएपछि बाँच्न सकिन्छ भन्ने सोचाइ विकास भएकाले संक्रमितलाई मनोबल उच्च राखेर अघि बढ़न आग्रह गर्नुभयो। नगारजीले पालिकाले संक्रमितलाई दिँदै आएको पोषण सहयोगका लागि बजेट घटेकोमा बजेट सुनिश्चित गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
3: र टिकापुर नगरपालिकाको तर्फबाट हजुरहरूलाई जस्तै घटेर आयो बजेट भन्ने कुरा भइरहेको छ, यसको लागि जो पुरानै उसमा पुर्याउनको लागि हामी हाम्रो वडा अध्यक्षज्यू पनि यहाँ बस्नु भएको छ, सचिव शाखा सर पनि बस्नु भएको छ, हामी सबै मिलेर हजुरहरूको जुन कमिटमेन्ट छ त्यसलाई पूरा गर्ने प्रयास गर्नेछौँ।
1: कार्यक्रममा प्रदेश स्वास्थ्य सामग्री व्यवस्थापन केन्द्रका निर्देशक झनक ढुङ्गानाले संक्रमितहरू सामाजिक लालसनाका कारण अहिले पनि समस्या भोगिरहेको बताउँदै स्वास्थ्य संस्थामा पनि बिरामीले भेदभाव महसुस गर्ने भएकाले स्वास्थ्य कर्मी र चिकित्सकले ध्यान दिनुपर्ने बताउनुभयो।
4: एचआईभी संक्रमण भनेको एउटा अवस्था मात्रै हो, यो एउटा अरू रोग जस्तै हो, दीर्घ रोग जस्तै हो, औषधि खायो भने मजाले आफ्नो जीवन राम्रोसँग बाँच्न सकिन्छ भन्ने किसिमको कुरा जब सबै समुदायले बुझ्छ त्यसपछि बल्ल यसलाई एकदम सामान्य रूपमा लिन सकिन्छ भन्ने कुरा हो। अब यो भेदभाव कहाँनिर हुँदो रहेछ भन्ने मैले थोरै कुराहरू गरेँ, मैले अस्पतालका साथीहरू पनि हुन्छ, त्यही भएर एउटा त आफ्नो मनमा भित्र हुने कुरा त छ सबैसँग, मलाई केही भइहाल्यो भने अलिकति अन्त अगाडि जान आउन बोल्न त्यसबाट म अलिकति एक्लो हुँदै जान्छु, त्यो आफूले आफ्नोप्रति गरेको भेदभाव एउटा भयो। अर्को कुरा जानेर हुँदो रहेछ भने जस्तो कोही सेवाग्राहीहरू सेवा लिन आउनुभयो अस्पतालमा आइदिएर चाहिँ उसले म पढ्दै अस्पतालका कर्मचारीले कस्तो व्यवहार गर्यो भनेर एकदमै हेरिरहेको हुन्छ, किनभने उसलाई त थाहा छ नि म यस्तो हो मेरो बारेमा के कुरा गर्छन् भनेर। अस्पतालका दुईजना कर्मचारी यदि छुट्टै गएर कुरा गर्यो यसो मुखतिर हेर्दै गऱ्यो भने उसलाई के फिल हुन्छ भने यो मेरै बारेमा कुरा गरे हो, त्यसलाई हामी गसिप भन्ने शब्द भन्छौँ, त्यो मेरै बारेमा कुरा गरे उहाँले मलाई एकदम यस्तो यस्तो कुरा सोच्यो होला भन्ने आफ्नो भित्रबाट अर्को कुरा आउँछ। त्यो भएर पनि कर्मचारी अथवा सेवा दिने साथीहरूले पनि के हुन्छ भने त्यस्तो व्यक्ति छन् भने यो अलिकति परामर्शको एउटा गुरु पनि हो व्यवहार पनि हो, त्यस्तो छन् भने सबभर त्यसरी छुट्टै अलग बसेर दुईजनाले छुट्टा छुट्टै गफ गर्ने उहाँलाई अलिकति छुट्टै राखिदिने गर्यो भने त्यो खालको अवस्था आउँछ, त्यसले पनि एक किसिमले स्टिग्मेटाइज हुन्छ भन्ने भनिँदो रहेछ।
1: संक्रमितको अधिकार र उपचारका क्षेत्रमा कार्यरत संस्था एएचएफका प्रदेश संयोजक माधव पन्तले सुदूरपश्चिम प्रदेशमा 3,812 जना एचआईभी संक्रमितले औषधि खाइरहेको जानकारी दिनुभयो। सुदूरपश्चिमका 19 स्वास्थ्य संस्थामा एआरटी सेवा सञ्चालनमा छ। कैलालीका 4 ठाउँबाट एआरटी सेवा सञ्चालनमा छ। उहाँले एचआईभी संक्रमितलाई भाइरल लोड जाँच गर्न, औषधि नियमित खान र स्वास्थ्य बीमा अनिवार्य गर्न आग्रह गर्नुभयो।
5: हाम्रो प्रदेशमा यो असारसम्मको डाटा हो, यो 3700 अहिले हाम्रो 3800 क्लाइन्टहरू हाम्रो प्रदेशमा औषधि खाइराखेको छ भन्ने बुझ्छ। अब हाम्रो जस्तै टिकापुर हस्पिटल जस्तै हाम्रो 19 एआरटी साइट यसको औषधि पाउने ठाउँ छ होइन। कैलालीमै कुरा गर्ने हो भने अहिले लम्कीमा पनि सुरु भएको छ, सेतीमा भइहाल्यो, मालाखेती 4 साइटमा औषधि पाउँछ, यो सबैलाई थाहा छ। यो औषधि एउटा रेगुलर खाइदिनु पर्यो, अनि अर्को कुरा बोलाएको बेला आइदिनु पर्यो, भाइरल लोड गरिदिनु पर्यो। तेस्रो कुरा यो जुन 3/95 छ हाम्रो 71% नेसनलको हिसाबले हो होइन, त्यसमा हामीले हाम्रो साइटको 100% हुनुपर्छ कि, किनकि हामीसँग भाइरल लोड मेसिन होइन त्यत्रो महँगो करोडौं पर्ने हो, जुन सेतीमा उपलब्ध छ त्यो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र सेतीमा मात्र त्यस्तो मेसिन छ, त्यो बाहेक त्यो क्वालिटीको अरू कुनै पनि उसमा छैन। तर हाम्रो यहाँ पिपिएचएलमा पनि छ, गणतन्त्रमा पनि छ, अछाममा पनि सुरु भएको छ, त्यो भाइरल लोड सेवाहरू छ, तर हामीले भएको सर्भिसलाई कसरी युटिलाइज गर्ने भन्ने कुरा हो।
1: पन्तका अनुसार सुदूरका 9 जिल्लाको तथ्याङ्क हेर्दा कैलालीमा सबैभन्दा बढी 1802 जना संक्रमित छन्। दोस्रोमा अछाम जिल्लामा 562 बिरामी छन्। संक्रमित महिलाको संख्या धेरै छ, 2,141 महिला जना 1625 पुरुष 110 बाल बालिका र 34 जना यौनिक अल्पसंख्यक संक्रमित छन्।
5: के बुझ्नु पर्यो भन्दाखेरि होला म र मेरो पार्टनर औषधि खान्छ बच्चालाई एचआईभी छैन होइन अब हाम्रो स्कुलमा पठायौँ अथवा स्कुलमा नपठाए पनि अर्को छिमेकीले अब उसको के अरे उसले गलत गरेको छ उसको बच्चालाई पनि एचआईभी छ अब उसको बुवामा औषधि खान्छ अनि भन्ने हिसाबले फरक हिसाबले त्यो बच्चाले सुरुमा क्याचअप फेरि निगेटिभ भयो भने त्यसले फेरि हामीले नर्मलमा ल्याउनु बहुत गाह्रो हुन्छ होइन मेन्टल रूपमा प्रब्लम अनि बच्चाले त्यसपछि हामीले कुनै बच्चाले यो स्कुलमा टिचरले पिट्यो भने होइन अहिले चाहिँ त्यस्तो छैन तर त्यो दोस्रो दिनदेखि स्कुल जान नै डराउँछ नि होइन शान्तिको प्रब्लम त्यसैले यो बुझ्नु पर्ने कुरा हो। अब हामीले यो जतिवटा हाम्रो यो एडोलेसेन्ट ग्रुपको छ औषधि खाइराखेको प्लस यो एफेक्टेड पपुलेसनहरू छ तिनीहरूलाई अब एचआईभी नहोस् भन्ने हिसाबले जसलाई छ त्यसले त रेगुलरिटी खानु पर्यो होइन जसले औषधि खाएको छैन एफेक्टेड छ तिनीहरूलाई निगेटिभिटी जहिले पनि निगेटिभ आओस् रिजल्टहरू र उहाँहरू जोखिम समूहमा जोखिम कामहरू नगर्नु भन्ने हिसाबले केही न केही इन्भल्भमेन्टहरू आवश्यक छ र कमन यो लागू पदार्थ जोखिम पनि छ होइन त्यसमा पनि हामीले रोल खेल्न सक्छौँ।
1: बालिकाहरूको तथ्याङ्क हेर्दा टिकापुरमा 150 जना ढनगढीमा 244 लम्कीचुहामा 194 गोदावरीमा 291 जना रहेका छन्। उहाँले संक्रमित आमा बुबाको बच्चालाई समाजको व्यवहारका कारण असर पर्ने भएकाले यसमा पनि सबैले ध्यान दिनुपर्ने बताउनुभयो। कार्यक्रममा युएनडीपीका प्रदेश संयोजक प्रकाश लेखकले 2 दशक अघि संक्रमितलाई औषधि पाउन पनि धेरै तडपिनु परेको स्मरण गर्दै अहिले धेरै सहज भएको बताउनुभयो। उहाँले सरकार तथा विभिन्न संघ संस्थाको सहयोगमा अहिले बिरामीले सहज औषधि यातायात खर्च वार्षिक पोषण सहयोग निशुल्क स्वास्थ्य बीमा लगायतका कार्यक्रमहरू पाइरहेको बताउनुभयो।
6: कुनै संघीय सरकारबाट होला कुनै प्रदेश सरकारबाट होला कुनै स्थानीय सरकारबाट विभिन्न किसिमका हामीले चाहिँ सेवाहरू चाहिँ प्रदान भइरहेका छन् र त्यो सेवाहरू हजुरहरूले के लिइराख्नु भएको छ त भन्ने कुराहरू छ कतिमा अब तपाईँहरूले पुग्नु भएको छ त के सेवाहरू हामीले लिएका रहेछौँ त भन्नेमा चाहिँ औषधि सबैभन्दा पहिले औषधि निशुल्क रूपमा पाइराख्नु भएको छ औषधिको लागि गाडी भाडा पनि पाइराख्नु भएको छ 500,000 रुपियाँ पनि पाइराख्नु भएको छ होइन आशा पनि छ होइन आशा पनि राखिराख्नु भएको छ।
1: जनस्वास्थ्य प्रशासक रमेश कुँवरले कार्यक्रममा उठेका कुराहरू मन्त्री समक्ष सुनाउने र बजेटका लागि पहल गर्ने बताउनुभयो।
7: यहाँ उठेका कतिपय कुराहरू प्रदेशमा गएर त्यहाँका मन्त्रीज्यू सचिवजीहरूलाई सुनाउनु पर्ने कुराहरू पनि छन् हामीले टिपेका छौँ त्यो कुरा गएर पनि हामी उहाँहरूलाई सुनाउनेछौँ। सरकारले दिएका सेवाहरू चाहिँ मजाले लिनु होला उपभोग गर्नु होला हजुरहरूकै लागि हुन्।
1: स्वास्थ्य कार्यालयका एचआईभी फोकल पर्सन सूर्य कुँवरले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
2: सहकर्मी आकाश चौधरी। अब बाँकी खबर। बर्दियाको शान्ति बजारमा तेस्रो रक्तदान तथा निशुल्क आँखा शिविर सम्पन्न भएको छ। गगन सिंह कुँवर फाउण्डेशन नेपाल गेरुवा बर्दियाको आयोजनामा भएको आँखा शिविरमा 232 जनाको आँखा जाँच गरिएको छ। आँखा जाँच गर्नेमा 148 महिला र 84 पुरूष रहेका छन्। आँखा जाँच गरिएका मध्ये 27 जनामा मोतियाबिन्दुको अपरेशन गर्नुपर्ने देखिएको र उनीहरूको आउँदो शनिबार गोलरिया स्थित शिवगंगा अस्पतालमा अपरेशन गरिने भएको छ। रक्तदान कार्यक्रममा 2 महिला सहित 56 जनाले रक्तदान गरेका गगनसिंह कुँवर फाउण्डेशन नेपाल बर्दियाका अध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिनुभयो। कार्यक्रममा गेरुवा गाउँपालिका वडा नम्बर 2 र 3 रोहित फाउण्डेशन भेरी मालिका पोलिक्लिनिक शान्ति बजारको सहयोग नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दिया लारी रक्त संचार केन्द्र गुलरिया शिवगंगा आँखा अस्पताल गुलरिया बर्दियाको प्राविधिक सहयोग तथा रेडक्रस सोसाइटी गेरुवा उपशाखा र रक्तदाता समाज गेरुवाको समन्वय रहेको थियो। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन् सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
8: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: सिटीभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना सामान्य चिकित्सा HA 40 जना नेत्र विज्ञान OA 40 जना डिप्लोमा इन फार्मेसी DPH 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
8: भर्ना कार्यक्रम
1: अनलाइन आवेदन फारम वितरण शुरू 29 गतेदेखि।
8: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
1: आवेदन फारम शुल्क ₹1000 मात्र। अनलाइन आवेदन फारम www.cetvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि SEA कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
8: आवश्यक कागज पत्रहरू
1: SEE SLC उत्तीर्ण गरेको नागरिकको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
8: जन्म दर्ता, नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
1: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
8: स्पष्ट मुखाकृति देखिने, हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो,
1: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस,
8: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर,
1: सम्पर्क नम्बर 0969900044, 9858700044, 9847202740, 9662231921 र 9669663520।
9: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
10: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
9: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
10: महिनाको महिनावारी गडबडीको समस्या,
9: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
10: पेट सम्बन्धी सम्पूर्ण समस्या,
9: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
10: ईसीजी सेवा,
9: डिजिटल एक्सरे सेवा
10: र प्रयोगशाला ल्याब सेवा।
9: फोन नम्बर 9844273359 र 9848423359। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: फुका पिएर कबु पेन्सिल कबु झलै फटाका आज काकना हो काकना हो बाबा फिर ओस्ट बाटिन गतिलो ठाउँ से झोला आनल से तो लड़का सामान निहर
1: ओहो ये बुढ़ा लिख में का हुई थी जलम भर भर बराई राहत
0: का हुई कबु लड़का कभी हेरा कई था कबू पेन्सिल हेरा कई था कबू झोले फटा कई था बढ़िया ठाउँ से झोला लाना नहीं चिक थो
1: अरे कहाँ से ना नाम था
0: कहाँ से लंबो वो तो कहाँ टीकापुर मरलक रट गई या झोला उडोक मसे वहाँ झिंगलान दीदी कटरा से गुर झोला आनल बाटी ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेन्सिल ले रही थी ना झोला फाटल हुई थी कई एक आनल झोला दस का टस बाटिन ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से आकठुई
1: लिया लिया मैं अब भी ही जाइबू रख गई झोला उद्योग में रख गई झोला उद्योग झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ल झोला है मरम फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484-22373
3: ए भन्दै सबै कुरा पाउने रहेछ लु भन् त बाउ के पाउँछ त्यहाँ
4: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
5: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
6: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
3: भन्दै सबै कुरा पाउने रहेछ
7: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस
8: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
7: प्रोपराइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-43673 र 98-14-68-02-04
10: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ वा बाँकी खबर हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको निम्नचापीय क्षेत्रको प्रभाव रहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ बागमती र गण्डकी प्रदेशका केही तथा कोशी प्रदेशका एक दुई स्थानमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षा समेत भइरहेको छ आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेश सहित देशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बदली रहने र तराईमा आंशिक बदली रहनेछ कोशी बागमती र गण्डकी प्रदेशका केही स्थान बाँकी हिमाली तथा पहाड़ी भागका एक दुई स्थान र तराईका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना पनि रहेको छ यसै गरी आज राति कोशी मधेश बागमती र गण्डकी प्रदेश सहित देशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बदली रहने तथा बाँकी पहाड़ी र तराई भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ कोशी र मधेश प्रदेश सहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ खोज खबरमा अब पालो जनआवाजको टीकापुरमा खुल्ला महिला फुटबल प्रतियोगिता भइरहेको छ आजको जनआवाजमा हामीले महिला खेलकुद विकासका लागि के गर्न जरूरी छ भनी केही महिला खेलाड़ीहरूलाई सोधेका छौं
11: नमस्ते मेरो नाम चाहिँ डिकी स्याङ्गो तामाङ अनि मेरो घर चाहिँ सिन्धुपाल्चोक म चाहिँ अहिले कैलालीमा गेम खेल्न आएको म खेल्न चाहिँ 8 वर्षदेखि 7 वर्षदेखि खेलेको अनि अहिले चाहिँ 16 वर्ष पुगे अलिकति गेमहरू कम हुने अर्गनाइजहरू गर्ने अनि त्यसपछि त्यही ट्रेनिङहरू लगानी अब ट्रेनिङ भन्दा पनि गेमै खेलेर गेम बढिन्छ त्यही भएर चाहिँ गेमै चाहिँ धेरै हुनु पर्यो राम्रो लागिरहेको छ फर्स्ट टाइम आएको कैलाली
12: नमस्ते मेरो नाम चाहिँ सम्झना चन्द मेरो घर चाहिँ कैलाली हो अनि म चाहिँ अहिले उता रौतहरमा अन्डर 13 क्याम्पमा बस्ने गर्छु हाम्रो 4 वर्षसम्म उतै बस्ने हो हाम्रो 2 वर्ष कम्प्लिट भयो अनि अहिले चाहिँ यहाँ टिकापुरमा हामी गेम खेल्न आएको राम्रै लाग्दैछ फर्स्ट टाइम अब आफ्नै ठाउँतिर गेम भइरहेको खेल्न पाउँदा खुसी छु हाम्रो गेमहरू खासै हुँदैन केटीहरूको अनि केटीहरूको गेम अलिक कम नै हुन्छ अनि त्यति धेरै लगानी नै गर्न खोज्दैन. गेमर होस् लगानीहरू अलि धेरै गर्नु पर्यो टिमले पनि. ट्रेनिङहरू पनि त्यस्तै हुन्छ, ट्रेनिङहरू पनि अलि होस्.
13: नाम चाहिँ लक्ष्मी अली, म चाहिँ कैलालीमा बस्छु. नेसनल प्लेयर अन्डर 16 र अन्डर 17 को म चाहिँ अहिले रौतहरमा अन्डर 13 क्याम्पमा बस्छु. एकदमै राम्रो लागेको छ. अब फर्स्ट टाइम अब हाम्रो यहाँ गेम भइरह धेरै राम्रो लागिरहेछ. खासमा त अब नगरपालिकाले पनि हेरिदिनु पर्छ राम्रोसँग. टिम त धेरै हुन्छ है, तर नगरपालिकाले चाहिँ यस्तो मलाई चाहिँ मेरो अनुसार चाहिँ नगरपालिकाले एक दुईवटा टिमलाई आफूले जो मनपर्छ त्यसलाई चाहिँ हेरेको जस्तो लाग्छ कि है. अब नराम्रोलाई चाहिँ नहेर्ने, राम्रोलाई हेर्ने, त्यस्तो नगर मागेको चिजहरू पनि नगरपालिकाले त्यति राम्रोसँग दिँदै लगानी छैन. सोचे जस्तो पनि अब नगरपालिकाले गर्न सके होइन, त्योभन्दा अझै बेटर गरिदिनु होला.
10: यसै जनावरसँगै खोज खबर सकियो. अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक. दौलतपुर घाटमा निर्माणाधीन झुलुङ्गे पुलको काम अन्तिम चरणमा, असारको पहिलो साताभित्र पुल हस्तान्तरण गर्ने निर्माण व्यवसायीको लक्ष्य. एचआईभी संक्रमितले भोगिरहेका लान्छनाबारे छलफल, सुदूरपश्चिम प्रदेशमा 3,812 जना एचआईभी संक्रमित नियमित औषधि सेवन गर्दै. टीकापुर नगरपालिका वडा नम्बर 2 महिला स्वास्थ्य स्वयंसेवीकालाई साइकल र बर्गरलाई आवश्यक सामग्री वितरण, टीकापुरमा मगर भाषा परीक्षण शुरू. र शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनौट प्रक्रिया अघि बढ्यो. हवस् त, अहिलेलाई खोज खबर यति नै. यसपछि आजको दिन सुन्न सक्नुहुनेछ. प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर सावत विदा हुन्छु. सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला.

0: भ्रष्टाचार करू या मनन खुल्के विरोध करी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग करी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगके कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
1: कर्णाली नमूना मावि टीकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
2: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून, होटल म्यानेजमेन्ट, मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
1: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
2: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
1: फराकिला कक्षाहरू,
2: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
1: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
2: खेलकुद सुविधा,
1: कम्प्युटर शिक्षा,
2: स्वच्छ पिउने पानी,
1: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
2: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
1: तपाईको भविष्य निर्माणको एक सहयात्री।
3: ओहो, मुसा कुदिरहेछ, हेर्नु त।
4: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
3: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
4: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौंला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौंला, हुन्न?
3: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस, फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
4: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
3: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
5: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
6: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: रानी जमरा कुलरियासित भण्डार गिरा संचालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरियासित भण्डार गिरा संचालन तथा व्यवस्थापन समिति टीकापुर कैलालीको पहिलो साधारण सभाको बैठकको गणपूरक संख्या नपुगी तपसिलको मिति, स्थान र समयमा पुनः बस्ने भएकाले पूर्ण पार्षदज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानेर साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल जेठ 10 गते आइतबार, कार्यक्रम हुने स्थान मूलकुला समितिको सभाहल, समय बिहान 10 बजे, सम्पर्क नम्बर 0915-61-022। रानी जमरा कुलरिया सिद भण्डार गिरा संचालन तथा व्यवस्थापन समिति टीकापुर कैलाली।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।
10: श्रोता बिनी नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएमको प्रभातीय प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल जेठ महिनाको 1 गते शुक्रबार, तदनुसार मे 15 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि आज तपाईँ निकै फुर्तिलो महसुस गर्नुहुनेछ, रोकिएको विषय फेरि चल्न सक्छ। वृष राशि हुनेहरूको लागि मनलाई केही विश्राम चाहिने दिन छ, एकान्तमा बस्न मन लाग्नेछ। मिथुन राशि हुनेहरूको लागि नयाँ भेटघाटले उत्साह थप्न सक्छ, साथीहरूसँग मिलेर गरेको काम लाभदायक बन्नेछ। कर्कट राशि हुनेहरूको लागि कामको जिम्मा बढ्न सक्छ, आफ्नो क्षमता देखाउने मौका मिल्नेछ। सिंह राशि हुनेहरूको लागि आज नयाँ ठाउँ नयाँ अनुभवतर्फ आकर्षण बढ्नेछ, भाग्य पक्ष राम्रो रहने संकेत छ। कन्या राशि हुनेहरूको लागि लेनदेनमा सतर्कता आवश्यक रहनेछ, अरूको भरमा मात्र नबस्नु राम्रो हुनेछ। तुला राशि हुनेहरूको लागि सम्बन्धमा मिठास बढ्ने समय छ, सहकार्यले काम सजिलो बनाउनेछ। वृश्चिक राशि हुनेहरूको लागि कामको चाप केही बढ़न सक्छ, सानो प्रयासले पनि राम्रो उपलब्धि दिलाउन सक्छ। धनुराशि हुनेहरूको लागि मनमा उत्साह र उमंग बढ़नेछ, सृजनात्मक सोचले राम्रो परिणाम ल्याउन सक्छ। मकर राशि हुनेहरूको लागि घरभित्रको वातावरणमा ध्यान जानेछ, आफन्तसँग पुराना कुरा सम्झना हुन सक्छन्। कुम्भ राशि हुनेहरूको लागि आज नयाँ जानकारीले उत्साहित बनाउन सक्छ, बोल्ने शैली प्रभावकारी रहनेछ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि आर्थिक पक्ष बलियो बन्ने संकेत छ, परिवारसँग बसेर योजना बनाउन सकिनेछ। हामीले तपाईँलाई सुनायौं तपाईँको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भनिए पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफलमा जुनसुकै राशिफल पछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईँ स्टुडियोको फोन नम्बर 091-5-61-255 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

0: सुदेशकानपछि अब सुनौ आज ककसको जन्मदिन परेको छ त। आज टिकापुर चार बागमारा बस्ने अनन्या चौधरीको जन्मदिन परेकोले बुवा योगेश चौधरी, आमा सुजिता चौधरी, बाजे जगत, बजै निर्मला, नाना नानी, फुपू फुपाजू लगायत समस्त परिवारले उहाँहरूलाई शुभकामना दिनुभएको छ। अनन्या चौधरी लगायत आज जन्मदिन परेका सबैलाई सामुदायिक रेडियो टिकापुर एफएमको तर्फबाट हार्दिक मंगलमय शुभकामना। जन्मदिनको शुभकामनापछि अब सुनौ आज सामुदायिक रेडियो टिकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हेलो सांसद, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे गोचाली, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे ल तपाई गाउनुहोस्, 1:40 बजे नेपाली थारू मिक्स गीतहरू, 3:30 बजे सुपर हिट थारू गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे डोट्याली गीतहरू, 6 बजे खोज खबर, 7 बजे प्रकृति संवाद, 7:30 बजे साझा खबर, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। अवस्थ आजलाई आजको दिन यति नै, भोलि बिहान आज चाहिँ विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टिका प्रएफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर सावत पनि बिदा हुन्छु। नमस्कार, तपाईको आजको दिन शुभ होस्।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
5: रमा, के तिमीलाई थाहा छ नेपालको संविधानले शारीरिक वा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको संरचनामा सहभागी हुने र सार्वजनिक सेवाको लाभमा समावेश गर्ने अधिकार प्रदान गर्दछ नि?
6: ए हो र श्याम, यो त कस्तो राम्रो कुरा।
5: त्यति मात्र हो र रमा, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐनले त शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक भौतिक पूर्वाधार, यातायात र सूचना तथा संचार सेवाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँचको सुनिश्चितता पनि गर्दछ नि।
6: ओहो, उसो हो भने त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो पहिचानको लागि अपाङ्गता परिचय पत्र प्राप्त गर्न छिट्टै आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुपर्छ।
5: हो नि, अपाङ्गताको पहिचान प्राप्त गरी राज्यले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्न आफै अग्रसर हुनुपर्छ।
6: अनि सेवा प्रदायक निकाय तपाईँ हामी सबैले उहाँहरूलाई सक्दो मदत पनि गर्नुपर्छ नि।
5: सोरै आन सत्य भन्यो।
7: अपाङ्गता भएका व्यक्तिहरू असक्षम हुँदैन, उहाँहरूसँग फरक क्षमता हुन्छ।
8: साइनिङ अस्पताल आईएनएफ नेपाल बाँके अधिकार तथा समावेशीकरण परियोजनाद्वारा जनहितमा जारी सन्देश।
9: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
10: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
9: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
10: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
9: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
10: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
11: न्यू अछाम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्र

0: का फेस्टुला रोग स्क्रीनिंग, पाठेघर खस्ने रोग को स्क्रीनिंग, रिंग पेसरी एसपीवी डीएनए विधि पाठेघर को मुख को कैंसर को स्क्रीनिंग, स्तन कैंसर स्क्रीनिंग तथा परामर्श सेवा यौन रोग सम्बन्धी जाँच उपचार तथा परामर्श सेवा शिविर तपसिल को स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
1: नारायणपुर स्वास्थ्य चौकी वडा नम्बर 6 जेठ 3 गते समय बिहान 10 बजेदेखि।
0: झुङ्गा शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9 जेठ 4 गते समय बिहान 10 बजेदेखि।
1: मणिकापुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 5 जेठ 5 गते समय बिहान 10 बजेदेखि।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
1: करुणा निम्न माध्यमिक विद्यालयमा भर्ना खुल्यो। यही शैक्षिक सत्र 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक विद्यार्थी शुभचिन्तक इष्टमित्रहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै अंग्रेजी माध्यममा र नेपाली माध्यममा नयाँ भर्ना खुल्यो। यदि तपाईँ आफ्नो नानी बाबुहरूलाई भर्ना गराउन चाहनुहुन्छ भने करूणा निम्न माध्यमिक विद्यालय विकासपुर पार्क रोड टिकापुरमा सम्पर्क गर्नुहोला। करुणा निम्न माध्यमिक विद्यालय वडा नम्बर 2 विकासपुर पार्क रोड टिकापुर कैलाली।

0: टीकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
1: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
2: टीकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
1: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
3: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नु पर्नेछ।
1: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
1: व्यवसायी स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाणपत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
1: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
2: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टीकापुर नगरपालिका कार्यालय।
4: घरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
5: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज। न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
4: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
5: शिखर इन्स्योरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ।
5: ई सेवा सबै सधैँ सँगै।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि कार्यक्रम हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा संसदमा प्रतिपक्षी दलको भूमिका र प्रतिपक्षी दलका सांसदको बुझाइ र अनुभवको बारेमा छलफल गर्दैछौ। नेकपाका प्रमुख सचेतक युवराज दुलालसँग सहकर्मी सन्तोष गन्धर्व कुराकानी गर्दै हुनुहुन्छ।
1: स्वागत छ यहाँलाई।
2: धन्यवाद।
1: हामी हेलो सांसदमा छौं। आज चाहिँ हामी तपाईसँग विशेष गरी यो पछिल्लो समय सदनमा देखिरहेको अवस्था, सरकारको नीति तथा कार्यक्रम र त्यस पछाडि उत्पन्न भएका परिस्थिति र यो अध्यादेशका कुराहरू पनि हामी जोड्नेछौं। अहिले संसदमा जुन खालको दृश्य देखिरहेछ, हुन त यो त्यति नौलो होइन नेपाली संसदमा, तर त्यो भन्दै गर्दाखेरि प्रमुख प्रतिपक्षी लगायत विपक्षी दलहरूले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै गर्दाखेरि उठेका प्रश्नहरूमा प्रधानमन्त्रीको जवाब तपाईँहरू खोजिरहनु भएको छ, तर यता संसद नियमावलीले त्यसलाई बाध्यकारी बनाइरहेको छैन भन्ने खालको विषयहरू पनि उठिरहेछन्, तर परम्परागत चाहिँ यथावत नै छ। यो हुँदै गर्दाखेरि चाहिँ आजको मितिमा संसदमा विपक्षीहरूले उठाइरहेको विषय र चाहेको विषय चाहिँ के हो खासमा?
2: अहिलेको संसदमा यो जे गतिविधिहरू देखिराखेको छ, प्रतिपक्षीहरूले जुन स्थिति त्यहाँ देखाउन विवश भयो, त्यो चाहिँ वर्तमान सरकारको नेतृत्वको कारणले सिर्जित परिस्थिति हो र प्रतिपक्षीहरूलाई त्यहाँ जनताले पुर्याएका हुन्। जनताले यो सरकारको कार्यकारी प्रमुखको आवाज सुन्न चाहेका छन्। कार्यकारी प्रमुखको सदनमा देखिएको, सम्मानित सदनमा देखिएको व्यवहारहरूमाथि प्रश्नहरू उठेका छन्। आफ्नै नेतृत्वमा आफ्नै क्याबिनेटले पारित गरेको नीति कार्यक्रम राष्ट्र प्रमुखले वाचन गरिरहँदा सरकार प्रमुखले जुन अशोभनीय क्रियाकलाप त्यहाँ देखाउनुभयो, त्यसबाट संसारभरि रहेका नेपालीहरूले के हो यो भन्ने एउटा जिज्ञासा राखि नै राख्नु भएको छ। र प्रतिपक्षी हुनुको नाताले तपाईँहरूको भूमिका के हो, तपाईँहरूले किन त्यसमाथि बोल्नु भएन भन्ने प्रश्न पनि हामीमाथि छ। नागरिकले हामीमाथि राखेका प्रश्नलाई हामीले संसद मार्फत सरकारमाथि राखेको मात्रै हो। के यो सरकार, यो संसदमा, अहिलेको पार्लियामेन्टमा 5 वर्षसम्म हामीले प्रधानमन्त्रीको आवाज सुन्न नपाउने हो भनेर हामीले प्रश्न गरेको, अरू केही पनि होइन। जहाँसम्म नियमावलीको धारा 38 को सवाल छ, त्यो धारा 38 मा के लेखिएको छ र नियमावलीका धेरै ठाउँहरूमा के लेखिएको हुन्छ भने, प्रधानमन्त्रीले वा निजले तोकेको व्यक्ति भन्ने प्रोभिजन चाहिँ किन राखिएको हुन्छ भने, कुनै असाधारण परिस्थिति हुन सक्छ, कहिलेकाहीँ प्रधानमन्त्री देश बाहिर हुने स्थिति हुन सक्छ, कहिलेकाहीँ बिरामी अस्वस्थ अवस्था हुन सक्छ, या अन्य त्यस्तो विशिष्ट कारण हुन सक्छ जसको कारणले प्रधानमन्त्रीले आफूले नभ्याएर आफ्नो काम गर्न कुनै प्रतिनिधि तोकिन्छ। किन भन्दा मलाई तोकेको काम गर्ने पहिलो दायित्व त मेरै हो नि त, मैले तपाईँलाई त्यो काम त्यति बेला तोक्छु जति बेला म कुनै कारणले असमर्थ हुन्छु। त्यसकारणले हामीले केही भनेका छैन, प्रधानमन्त्रीको असमर्थताको कारण दिनु न त भनेका त हो नि, हामीले नीति कार्यक्रम पेश गर्ने जिम्मा उहाँकै हो। र फेरि नीति कार्यक्रम पेश गर्ने कुरा मात्रै होइन, उहाँलाई दिनभरि बसेर त्यहाँ सुनिदिनुपर्छ पनि हामीले भनेका छैनौं। तर संसदमा नीति कार्यक्रममाथि उठेका प्रश्न नेपालको संसदीय इतिहासमा सबै प्रधानमन्त्रीले आफैले दिनुभएको छ, सबै प्रधानमन्त्रीले। त्यसकारणले अहिले पनि जनताले सुन्न पनि चाहनुभएको छ उहाँको आवाज, र हामीले त्यही आवाजलाई प्रतिनिधित्व गर्दै तपाईँले संसदमा सरकार प्रमुखका हैसियतले नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्छ भन्ने माग राख्नु सर्वथा संवैधानिक छ, न्यायिक छ, र संविधानको, यही संविधानको धारा 76(10) स्पष्ट लेखिएको छ, सरकार, प्रधानमन्त्री र मन्त्रीहरू संघीय संसदप्रति उत्तरदायी हुनेछन्, जवाफदेही हुनेछन्, र पार्लियामेन्टभन्दा माथि सरकार हुँदैन, र संविधानमा भन्दा माथि राष्ट्रपति या सरकार प्रधानमन्त्री कोही पनि हुँदैन भन्ने कुरा चाहिँ हाम्रो संविधानमा छ। त्यसकारणले हामीले त्यही कुरालाई जनताको आवाजको रूपमा सदनमा उठाएका हौं।
1: जस्तो कि अहिले तपाईँले सदनमा प्रधानमन्त्रीले प्रश्नको जवाब दिनुपर्छ अर्थात नीति तथा कार्यक्रममाथिको उठेका विषयहरूमा जवाब दिनुपर्छ भन्दै गर्दाखेरि, हिजोको परम्परा त थियो नै, तर संसदीय अभ्यासमा हिजोको परम्परालाई अहिले निरन्तरता दिने या प्रधानमन्त्रीले तोकेको कुनै एउटा व्यक्तिले त्यसका जवाबको जवाबहरू दिनुहुन्छ भन्दै गर्दाखेरि विपक्षले चाहिँ यो राजनैतिक स्वार्थका लागि प्रश्न गर्दैछ या त राजनैतिक स्वार्थका लागि या त राजनैतिक दबावका लागि चाहिँ अहिलेको सरकारमाथि प्रश्न उठाइरहेछ भन्दै गर्दाखेरि एउटा विपक्षी दलको प्रमुख सचेतकको हिसाबले के भन्नुहुन्छ?
2: त्यो कुरा होइन, हामीलाई त हामीले नागरिकलाई हेर्ने हो, नागरिकले हामीलाई के भन्नुहुन्छ, नागरिकको प्रतिक्रिया के छ भन्ने कुरा हो। तपाईँलाई भनौँ म नागरिकको प्रतिक्रिया के थियो भने, जब राष्ट्रपति नीति कार्यक्रम वाचन गर्दै हुनुहुन्थ्यो, बीचमा अशोभनीय तरिकाले प्रधानमन्त्री जुरुक्क उठेर हिँड्नुभयो, मानव एकछिन केही जरूरी पर्यो होला, दुई मिनटको लागि बाहिर जानु होला भयो होला भन्ने हामीले सोच्यौं, र त्यही मेरा मोबाइलमा मेसेजहरू आएका थिए, संसार जगतका साथीहरूबाट नै आएका थिए, केही अन्य चासो राख्ने साथीहरूबाट नै आएका थिए, प्रधानमन्त्री राष्ट्रपति बोल्दै गर्दा तपाईँहरूले नियमावती किन गर्नु भएन भन्ने जिज्ञासा नै आएको थियो। र हामीलाई के लाग्यो भने राष्ट्रपति बोलिराख्नु भएको छ, सभापति बोलिराख्नु सभामुख बोलिराख्नु भएको होइन, त्यो बीचमा हामीले बोल्नु पनि फेरि शोभनीय हुँदैन, प्रधानमन्त्रीले एउटा अशोभनीय व्यवहार गर्नुभयो र फेरि हामीले त्यसलाई बढ़ाउँदै लान हुँदैन भनेर पनि हामीले धैर्यता साँधेकै हो, साँचेकै हो। त्यसपछि उत्पन्न परिस्थिति के भयो भने उहाँले नीति कार्यक्रम टेबल गर्नुभयो, अब टेबल गर्दा बोल्ने नबोल्ने त्यसमा ठूलो कुरा भएन, त्यसमाथि पनि नागरिक स्तरबाट प्रधानमन्त्रीले किन नबोलिकन टेबल गरेको भन्ने कुरा पनि आयो, हामी त्यसमा पनि लागेनौं। त्यसपछि संसद के अरे सरकारवादी दलको बैठक भयो र त्यसका निर्णयहरू त्यहाँ भएका कुराहरू बाहिर आए, यो नीति कार्यक्रमको जवाफ पनि प्रधानमन्त्रीले नदिने, प्रधानमन्त्री तोकेको मन्त्रीले दिने भन्ने कुराहरू आए, र हेर्दै जाँदाखेरि प्रधानमन्त्री चाहिँ डमी हुने यो व्यवस्थाको यो सरकारको, र प्रधानमन्त्रीका नाममा कार्यक्रम चाहिँ सबै अरूले गर्ने, त्यो मात्रै होइन उहाँका विधेयकहरू यस अगाडिका पनि संसदमा अध्यादेशका चाहिँ पेश गर्ने कुराहरू, कोही पनि प्रधानमन्त्रीले नगर्ने, कुनै कुरामा नि प्रधानमन्त्रीले नबोल्ने, र संविधानमा र कानूनमा भएको व्यवस्थालाई वकालत गरेर अगाडि बढ्ने हो भने, तपाईँलाई म उदाहरण दिन्छु, उहाँहरूले आठवटा अध्यादेश ल्याउनुभयो, संविधानमा अध्यादेश ल्याउने प्रोभिजन छ, कस्तो अवस्थामा ल्याउने भन्ने कुरा त्यो अहिले छोडौं, त्यसो भए कुनै पनि संसदको बैठक नराखेर अहिले करिब 40-45 विधेयक हामीले तयार गरेका छौं भन्ने कुरा सरकारबाट इन्फर्मल्ली आएको छ, सबै संविधानमा प्रोभिजन छ नि त, सबै विधेयक अध्यादेशबाट ल्याए भएर छलफल गराउन नै परेन, आजको आजै पनि उहाँले कार्यान्वयन गर्न पाउनुभयो भनेपछि, संविधानमा या कानूनी कुनै प्रोभिजनमा भएको बाध्यकारी व्यवस्थालाई टेकेर त्यो गर्न मिल्दैन, त्यसकारणले त्यो लजिकल छैन। र परम्पराको कुरा के छ भने, असल परम्परा त मान्नुपर्छ, हेर्नुहोस्, असल परम्परा इग्नोर गरेर जान मिल्दैन, त्यो असल परम्परा हो, नीति कार्यक्रमको ओनरसिप सरकारले लिने र नीति कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको जवाब सरकार प्रमुखले दिने, 275 सदस्यीय अथवा 334 सदस्यीय संघीय संसदका सांसदहरू जनताका प्रतिनिधि हुन्, नेपाली जनताबाट निर्वाचित भएर आएका प्रतिनिधि हुन्, उनीहरूले बोल्ने भावनाहरू नेपाली जनताका भावनाहरू, त्यसको जवाब चाहिँ प्रधानमन्त्रीले नै दिनुपर्छ, र नदिने हो भने के कारण हो, अस्वस्थता पढ्न नसक्ने हो कि, हो भने भन्नु पर्यो नि त, बोल्न नसक्ने हो कि, अथवा मधेस बाहिर हुनुहुन्छ त, के हो त कारण, त्यो त चाहियो नि त, कति सजिलोको कुरा, प्रधानमन्त्री सिंहदरबारमा बस्ने, प्रधानमन्त्री आफ्नो निवासमा बसिराखिदिने, कहीँ पब्लिक फेस केही पनि गर्न नपर्ने, यो होइन नि त,
1: त्यसपछि विपक्षले अरूमा गरेको छैन, प्रधानमन्त्रीले जवाब दिन नसक्नुको कारण मात्रै
2: हो, कारण दिँदा पनि हुन्छ, कारण दिएर अहिले चाहिँ यसकारणले प्रधानमन्त्रीले जवाब दिन सक्नुहुन्न, तर आगामी दिनमा यो संसदलाई प्रधानमन्त्रीले सम्बोधन गर्नुहुन्छ भन्नु पर्दैन। तपाईँलाई म एउटा प्रश्न सोध्छु, अथवा जति पनि अहिले यो सुनिराख्नु भएको छ या प्रधानमन्त्रीको पक्षमा रहेको जनमत पनि छ नि त, उहाँलाई पनि म सोध्न चाहन्छु, यो पार्लियामेन्टबाट प्रधानमन्त्रीले नेपाली नागरिकलाई सम्बोधन गर्नु पर्दैन, यसको जवाफको मात्रै सवाल छैन, देशवासीका नाममा कुनै सम्बोधन हामीले सुन्न नपाउने, त्यसकारणले केही पनि नपाउने, प्रधानमन्त्रीको अभिव्यक्ति नै नआउने हो भने त देश प्रधानमन्त्रीले चलाइराखेका छ या प्रधानमन्त्रीलाई डमी बनाएर अरू कसैले चलाइराखेका छ, प्रश्न जिज्ञासा स्वाभाविक रूपमा उठ्छ।
1: जस्तो कि आजको दिनमा प्रधानमन्त्रीले संसदमा बोल्नुपर्छ पर्दैन भन्ने बीचमा धेरै त्यस्ता टिका टिप्पणीहरू पनि भएका छन्, प्रश्नहरू पनि उठेका छन्। अघि यहाँले भने जस्तो चाहिँ नीति तथा कार्यक्रम वाचन हुँदै गर्दाखेरि प्रधानमन्त्री बाहिर निस्किने गरेको विषय, त्यस पछाडि संसदमा विपक्षले उठाएका प्रश्नहरूमा नीति तथा कार्यक्रममाथि नै प्रधानमन्त्रीले दिनुपर्ने जवाबका विषयहरू उठ्दै गर्दाखेरि चाहिँ प्रमुख प्रतिपक्षीय दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको जवाफको टुङ्गो नलाग्दासम्म सदन नबस्ने खालको अभिव्यक्तिहरू पनि दिइरहेछ। त्यसै गरी एमाले चाहिँ नीति तथा कार्यक्रम नै खारेज गर्नुपर्छ भनिरहेछ भने नेकपाको लाइन चाहिँ के हो? खासमा
2: नेकपाको लाइन यो नीति कार्यक्रममा सक्दाखेरि प्रधानमन्त्रीले टेबल गर्नु पर्थ्यो, सक्दाखेरि प्रधानमन्त्री बसेर सांसदहरूले उठाएका जिज्ञासाहरू उहाँले सुन्नु पर्थ्यो, दुईटै कुरा नसक्दाखेरि प्रधानमन्त्रीले आएर जवाफ दिने जिम्मेवारी चाहिँ बोक्नुपर्छ। हामी त्यो दुईटै सबै हुनुपर्छ भन्दैनौं, त्यसको कार्यकारी अन्य काममा पनि व्यस्तता हुन्छ, त्यसकारणले उहाँका प्रतिनिधिहरूले पनि त्यो रिपोर्ट गर्न सक्नुहुन्छ संसदमा उठेका सवालहरू, तर त्यसलाई सम्बोधन गर्ने त्यो नीति कार्यक्रम उठेका सवालहरू स्पष्टीकरण दिने, राम्रा पक्षहरूलाई समेट्ने, कमिटमेन्ट गर्ने र के गर्न खोजेको हो भन्ने कुरा सरकारको त्यसलाई थप क्लेरिफाई गर्ने काम चाहिँ प्रधानमन्त्रीकै मुखबाट हुनैपर्छ भन्ने नेकपाको हाम्रो अडान छ।
1: त्यसको लागि आजको संसद
2: हामी संसदमा छलफल निर्वाध हुन दिन्छौं। हिजो पनि हामीले भनेको हो, हामी विपक्षीकै साथीहरू उठिरहँदा पनि हामी बसिरहेकै थियौं, किनभने प्रधानमन्त्री भोलि नै जवाफ दिने भएको हुनाले भोलिको लागि आजको रोक्नु पर्दैन, आज छलफल हुँदा पनि हुन्छ र भोलि पनि भनेको आज पनि शुरूमा निर्वाध छलफल हुँदा हुन्छ र अन्तिममा जवाफ दिन प्रधानमन्त्री आउनु भएन भने र प्रधानमन्त्रीको प्रतिनिधि कुनै मन्त्रीले जवाफ दिने हो भने चाहिँ अहिलेसम्मको हाम्रो निर्णय हामी त्यो सुन्दैनौ, हामी प्रधानमन्त्रीकै मुखबाट सुन्न चाहन्छौ।
1: बैठक बहिष्कार गर्नुहुन्छ या त
2: हामी प्रधानमन्त्रीलाई बोलाउनको लागि पहिला त हाउसमा उठेरै माग गर्छौ र हामी प्रधानमन्त्री नआएसम्म हाम्रो पोजिसन कायमै राख्छौ र सरकारसँग त विभिन्न टुल्सहरू त हुन्छ नै, सरकारले जबरजस्ती पनि गर्न सक्छ होइन, पास हो त्यतिकै भनिदिन पनि सक्छ किन सरकारसँग त एब्सोल्युट मेजोरिटी छ, त्यस्तो बलजफ्ती गर्ने अवस्था आयो भने हामीले संसदलाई बहिष्कार पनि गर्न सक्छौ। यो सवालमा
1: कारणसहित आयो भने त्यसलाई समर्थन गर्न सकियो,
2: कारणसहित कारण भनेको जेन्युन कारण आउनु पर्यो, जेन्युन कारणसहित आयो भने त त्यसलाई अन्यथा लिने कुरा हुँदैन।
1: अब सरकारको नीति तथा कार्यक्रमतिर लागौं। खासमा अहिले सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ र यो सदनमा छलफल पनि चलिरहेछ, यहाँले नीति तथा कार्यक्रममाथि आफ्नो विचार पनि राखिसक्नु भएको छ सदनमा। समग्र हेर्दाखेरि चाहिँ नेकपाले नीति तथा कार्यक्रमलाई कसरी लिएको छ? यसले अहिलेको चाहिँ तत्कालको जनमतलाई कदर गर्छ गर्दैन होइन, अहिले हामीले भोगिरहेका विभिन्न विषयहरू छन् ती विषयलाई सम्बोधन गर्छ गर्दैन, फेरि नीति तथा कार्यक्रम आउँदै गर्दाखेरि सबै कुरा यो बजेटमा समावेश हुन्छ भन्न पनि नसकेला, बजेटमा आउँदाखेरि केही परिमार्जन होला, केही थप गर्नु होला, तर त्यो हुँदै गर्दाखेरि चाहिँ अहिलेको नीति तथा कार्यक्रमलाई तपाईँको पार्टीले कसरी लिन्छ र यसले चाहिँ जनताको समस्या सम्बोधन गर्छ गर्दैन?
2: यो नीति तथा कार्यक्रममा जसरी नीति तथा कार्यक्रम भनिन्छ त्यसको दुईटा पाटा हुन्छ, नीति र कार्यक्रम। नीति एउटा नारा जस्तो हो अथवा लक्ष्य जस्तो हो, त्यसले सबैले बुझ्ने एउटा कर्णप्रिय शब्द त्यसले निर्माण गरे हुन्छ, तर कार्यक्रम चाहिँ त्यो हो त्यो नीतिलाई पूरा गर्नलाई त्यसले सपोर्ट गरे हुन्छ र यो परिस्थिति यस्तो हो, यो नीति कार्यक्रममा नै लेखिएको छ। नेपालको इतिहासमा जुन अवसर अहिले प्राप्त भएको छ त्यसलाई ऐतिहासिक दुर्लभ अवसर नीति कार्यक्रममा लेखिएको छ र यो हो, र यो ऐतिहासिक दुर्लभ अवसर नेपालको विकास र समृद्धिको उत्कट चाहनालाई परिपूर्ति गर्नको लागि प्राप्त भएको हो, यो सामान्य अवस्था होइन। यो असामान्य जनमत जुन प्राप्त भएको छ, असाधारण विश्वास जुन प्राप्त भएको छ, त्यसलाई परिणाममा निकाल्नको लागि सरकारसँग एउटा दृष्टिकोण चाहिन्छ। त्यो दृष्टिकोणलाई हामीले पोलिटिकल आइडियोलोजी अथवा सरकारको आर्थिक राजनीतिक दृष्टिकोण के हो भन्ने बाट हामीले मापन गर्छौं। यो नीति कार्यक्रम सरकार संसदमा दुईटा बेन्च हुन्छ, सरकारी बेन्च र प्रतिपक्षको बेन्च, एउटा बेन्चबाट हेर्दाखेरि एकदमै राम्रो देखिन्छ, अर्को बेन्चबाट हेर्दाखेरि अभावहरू देखिन्छन्, तर हामीले निष्पक्ष एउटा बेन्चबाट हेर्ने हो भने यो नीति तथा कार्यक्रम पढ्दा सुन्दा र हेर्दा जति उहाँले लोकप्रिय बनाउन कोशिश गर्नुभएको छ, तर डेस्टिनेशनको हिसाबले गन्तव्यको हिसाबले हेर्दाखेरि संविधानसँग संगति राख्दैन यो नीति तथा कार्यक्रमले, र दृष्टिकोण के हो भन्ने कुरा नै क्लियर गर्दैन। सबैभन्दा ठूलो नीति कार्यक्रम भएको अभाव चाहिँ यो हो। त्यो भनेको के हो भने हाम्रो संविधानले स्रोत र साधनको समन्यायिक परिचालन गरेर समतामूलक समाज निर्माण गर्दै समाजवादी राष्ट्र निर्माण गर्ने भन्ने कुरा संविधानको प्रस्तावनामा स्पष्ट लेखेको छ, जुन शब्द नीति कार्यक्रमको कुनै एउटा बुँदामा पनि छैन। यो नीति कार्यक्रमले आकर्षक कुराहरू ल्याएको छ, 10 वर्षमा 30,000 मेगावाट जल विद्युत उत्पादन गर्ने

0: जलविद्युत मात्र होइन सबै किसिमका विद्युत उत्पादन गर्ने जुन कुरा नारा लोकप्रिय छ, तर 10 वर्षमा 30,000 मेगावाट विद्युत चाहिँ हाम्रो सम्पूर्ण सामर्थ्यको परिचालन गर्दा पनि र उहाँहरूले प्रस्तावित गर्नुभएका सबै कानूनहरू सुधार गर्दा पनि, संरचना सुधार गर्दा पनि 10 वर्षमा 30,000 मेगावाट नेपालको अवस्थितिले सम्भव छैन। म पनि यसको धेरथोर जानकार हो, सम्भव छैन, यो कुरा भोलि देखिने कुरा होइन। यस्तो एकदमै अति महत्वाकांक्षी नारा पनि उहाँले राखिदिनु भएको छ, किन त्यसको एट्र्याक्सन तान्नको लागि वैकल्पिक वित्त विकास डायस्पोरा पुँजी निजी लगानी र राज्यका विभिन्न कोषहरूमा रहेको फ्रिज भएको रकमहरूलाई परिचालन गर्ने कुरा ल्याउनु भएको छ। यो गर्नै पर्छ, यो एक हिसाबले हेर्दाखेरि विकासलाई तीव्र ढंगले गर्नको लागि हामीलाई वैकल्पिक स्रोतको आवश्यकता छ, त्यो हिसाबले ठिकै छ, यसलाई मैले अन्यथा रूपमा लिइन। तर यसमा एउटा आलोचनात्मक प्रश्न के छ भने आन्तरिक अर्थतन्त्रको सुदृढ नगरिकन, विकास नगरिकन, आन्तरिक सम्भावनाहरूको खोज नगरिकन र त्यसलाई उजागर नगरिकन गरिने विकासले चाहिँ परनिर्भरता बढ़ाउँछ, हामीलाई डिपेन्डेन्सी बढ़ाउँछ। आन्तरिक उत्पादन र स्रोत साधनको, प्राकृतिक स्रोत साधनको अधिकतम प्रयोगबाट गरिने हो भने चाहिँ हामीलाई आत्मनिर्भरता बढ़ाउँछ, स्वाभिमान बढ़ाउँछ, राष्ट्रियताको सुदृढ गर्छ। त्यसकारणले बाह्य स्रोतलाई, वैकल्पिक स्रोतलाई परिचालन गर्ने कुरामा नीति कार्यक्रमले राम्रो कार्यक्रम ल्याएको छ, तर आन्तरिक स्रोत चाहिँ जुन मुख्य हो, प्रमुख हो, त्यसलाई परिचालन गर्ने कुरामा चाहिँ यो चुकेको छ।
1: नीति तथा कार्यक्रमले देशको सामर्थ्य, आफ्नो सामर्थ्य
0: पहिचान गर्न सकेन, होइन, आफ्नो सामर्थ्यको पहिचान गर्न सकेन। जलविद्युतको क्षेत्रमा ठिक छ, उसले पहिचान गरेको मैले भने त्यति अहिले नसके पनि जलविद्युत एउटा मेजर होइन तपाईँको सम्भावना हो भन्ने कुरा उसले राखे, त्यो ठिक छ। हामीसँग के छ, खनिज छ, हामीसँग खनिज तत्त्वहरू पर्याप्त छ, पेट्रोलियम ग्यासको कुरा होस्, खनिजको कुरा होस्, युरेनियमको कुरा होस्, ढुङ्गा मार्बलका कुरा होस्, चुनढुङ्गाको कुरा होस्, ग्रेनाइटको कुरा होस्, होइन, सिसा रूबी जस्ता अमूल्य खनिज पदार्थहरू, अमूल्य जडीबुटीहरू र वनजन्य काष्ठजन्य उत्पादनको प्रचुर सम्भावना नेपालमा मौजूद रहेको छ, पोटेन्सियल क्षेत्र हो त्यो, त्यो क्षेत्रलाई यसले उजागरै गरेन, त्यो खनिज क्षेत्रलाई यसले यो नीति कार्यक्रमले केही पनि सम्बोधन गरेन,
1: सम्भावना देखाउने तर समस्याको पहिचान नभएको,
0: यो सरकारले गर्न सक्थ्यो, यसमा मेजोरिटी थियो, डिसिजन गर्न सक्थ्यो, होइन, अन्तर्राष्ट्रिय कूटनीतिक सन्तुलन कायम गरेर यो सरकारले गर्न सक्ने अवसर थियो, तर त्यो गरेन, किन भन्दा त्यो दृष्टिकोणै सरकारको भएन, सरकार बढी पुँजीवादी दृष्टिकोणबाट गाइडेड भयो, सिधा कुरा भन्दाखेरि त्यो दृष्टिकोण सरकारमा भएन। दोस्रो कुरा, हाम्रो जीडीपीको एउटा मेजर सेक्टर भनेको एग्रिकल्चर सेक्टर हो, कृषि क्षेत्रको कन्ट्रिब्युसन जीडीपीमा धेरै ठूलो छ नेपालमा, र अर्को कन्ट्रिब्युसन भनेको रेमिट्यान्सको हो, र अर्को कन्ट्रिब्युसन भनेको सेवा क्षेत्र र उद्योगको हो, होइन, यो चारवटा क्षेत्र मध्ये सरकारले कृषि क्षेत्रलाई इग्नोर गर्यो, अर्को उद्योग क्षेत्रलाई गर्यो, त्यसपछि कृषि क्षेत्रलाई पनि इग्नोर गर्यो, किनभने कृषिको, कृषि उत्पादनमा आत्मनिर्भरता र निर्यात गर्ने पोटेन्सियालिटी नेपालमा छ। अहिलेको विश्वमा नै कृषि अर्थतन्त्रको भ्यालु बढ़दै गइरहेछ, क्या इम्पोर्टेन्स बढ़दै गइरहेको छ, र त्यो कुरालाई समेत ख्याल गरेर नेपालको, फेरि नेपालको धेरै नागरिक कृषि पेसामा आश्रित भएको कारणले नागरिकको जीवन स्तर माथि ल्याउनको लागि पनि कृषि पेसालाई प्रायोरिटी दिनु पर्थ्यो, तर यो नीति कार्यक्रममा कृषि पेसा त सम्पूर्ण रूपमा उपेक्षामा परेको छ भन्दा अतियुक्ति हुँदैन, किन भन्दा निरन्तरताका केही कार्यक्रमका भाषा बाहेक नीति कार्यक्रममा केही पनि छैन, किसानलाई कसरी हँसाउने भन्ने कुरा यसमा छैन। त्यसकारणले मैले भने आइडियोलोजिकल हिसाबले नीति कार्यक्रम चुकेको छ, आकर्षणको हिसाबले केही नयाँ कार्यक्रम ल्याएको छ, रोजगारी सृजना गर्ने कुरा, रोजगारी दशक, रोजगार नीति जस्ता कुराहरू नीति कार्यक्रममा आएका छन्, त्यो ठिक छ, त्यसलाई सम्बोधन गर्ने, सपोर्ट गर्ने कार्यक्रम विषयगत मन्त्रालयबाट आउनुपर्छ, त्यो आउन सकेको छैन। त्यसकारणले उद्योग धन्दाको विकास नभइकन, कृषिलाई प्रोत्साहन नगरिकन रोजगारी त सृजना हुँदैन। अहिलेको आईटीको जमानामा तपाईँले टेक्नोलोजीमा गर्ने विकासले रोजगारी सृजना कम हुन्छ, पुँजीको निर्माण हुन्छ तर रोजगारीको सृजना कम हुन्छ। अहिले रिमोटमा गइसकेका छ, के अरे रोबोटमा गइसकेका छ, रोबोटिकमा गइसकेको अवस्थामा हामीले त्यो पछिल्ला पनि हेर्नुपर्छ भन्दाखेरि रोजगारी सृजना गर्ने कुरा बोल्या छ तर कार्यक्रममा त्यो देखिँदैन। त्यसकारणले गर्दाखेरि नीति कार्यक्रमलाई द्वन्द्वात्मक तरिकाले विवेचना गर्दाखेरि राम्रा कुराहरू पनि छन् र अभावहरू पनि छन्।
1: अब सांसद भइसकेपछि अलिकति कानुन

0: मानका कुराहरूमा पनि अगाडि बढ़ौं है। संसदमा सांसद भएर आइसकेपछि विभिन्न सपनाहरू होलान् या जनताको अपेक्षा पूरा गर्ने विभिन्न बाचाहरू होलान्, त्यो सँगसँगै चाहिँ केही योजना सहित संसद भवन प्रवेश गर्ने हो। तर पछिल्लो समय सरकारले 8 अध्यादेश ल्याएको छ र त्यो अध्यादेशमा चाहिँ यहाँहरूको दल या त विपक्षी दलहरूले पनि असहमति जनाइरहनु भएको छ। खासमा संसद छलेर अध्यादेश ल्याउन नमिल्ने हो भनिरहेछ, तर कानूनमा व्यवस्था छ त्यसकारण सरकारले गरिरहेछ। यता कता सुन्नमा आएको जस्तो छ विपक्षी दलहरू अध्यादेशलाई अस्वीकृत गर्ने काममा एकजुट हुँदैछन् भन्ने सन्देश जाँदै गर्दाखेरि खासमा यो के हो?
1: यो अध्यादेशको सवालमा प्रक्रियागत त्रुटि नै हो। संविधानले दिएको प्रोभिजन चाहिँ बाध्यकारी जटिल अवस्थाको लागि हो। अधिवेशन नचलेको अवस्थामा चलिरहेको अवस्था बाहेक तत्काल केही गर्नुपर्ने भन्ने संविधानमा व्यवस्था छ। यहाँ चाहिँ के गरियो भने अधिवेशनको आह्वान गरियो, सहज ढंगले अधिवेशन चल्ने अवस्था थियो र आह्वान गरिएको अधिवेशनलाई 24 घण्टाभित्रै त्यसलाई फेरि स्थगित गरियो, त्यसपछि 8 अध्यादेश ल्यायो। यो इन्टेन्सनल्ली हो, त्यसकारण यो प्रक्रियागत त्रुटि छ। प्रक्रियागत त्रुटि भएको कारणले यो सबै अध्यादेशलाई अस्वीकृत गर्नुपर्ने हो, तर हामी अहिले यो सबै अध्यादेशलाई अस्वीकृत गर्दै छैनौं। केही अध्यादेशलाई हामी अस्वीकृतिको सूचना हाम्रो नेपाली कम्युनिस्ट पार्टीले दिइ नै सकेको छ र हामी त्यो मध्ये केहीलाई हामी अस्वीकृत गर्छौं र केहीलाई हामी गर्दैनौ। किन गर्दैनौ भने मैले भने प्रक्रियागत हिसाबले सबै गर्नुपर्थ्यो, तर सबै हामी गर्दैनौ। किन गर्दैनौ यो पनि नागरिकहरूलाई नेपाली जनतालाई पनि स्पष्ट गर्नुपर्ने हुन्छ, किनभने प्रक्रियागत र संवैधानिक हिसाबले संसद चल्ने सम्भावना हुँदा ल्याएको अध्यादेश अस्वीकृत गर्नुपर्थ्यो, तर हामी सिम्बोलिक मात्र त्यसको विरोध गर्छौं यो गलत हो भनेर, र बाँकी चाहिँ हामी गर्दैनौं भन्दा सरकारले काम पनि गरोस्, काम गर्ने वातावरण नै दिनुपर्छ भन्ने हिसाबले हामी गर्दैनौं। किन उसले विधेयक ल्याएर गर्नुपर्थ्यो, अध्यादेश ल्याएर गर्यो भन्ने मात्रै हाम्रो त्यसमा विरोध हो, त्यसकारणले गर्दैनौ। केही चाहिँ किन गर्छौं भने प्रक्रियागत त्रुटिको सिम्बोलिक विरोध जनाउन र कन्टेन्टमा पनि केही समस्या भएको कारणले, जस्तो तपाईँले सोधिहाल्नुभयो, हामी संवैधानिक परिषद सम्बन्धी अध्यादेश हामी अस्वीकृत गर्ने हाम्रो उद्देश्य हो, किन त्यहाँ गलत प्रावधान राखिएको छ। 6 संवैधानिक परिषदको सदस्यहरूमा सहमतिमा संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्ने संविधानको मर्म हो। 6 जनामा 3 जनालाई बहुमत हुने गरी संवैधानिक परिषद सम्बन्धी अध्यादेश आएछ, त्यो त्रुटि छ, मैले एउटा मात्रै विषय राखेँ। विश्वविद्यालय सम्बन्धी अध्यादेश पनि त्रुटिपूर्ण छ, किनभने यसअघि नै सरकारले विश्वविद्यालयमा प्रधानमन्त्रीलाई हटाउने कुलपतिबाट भन्ने एउटा दृष्टिकोण अगाडि सारिसकेको छ, बोर्ड अफ ट्रस्टी बनाउने, विज्ञहरूबाट चाहिँ विश्वविद्यालय चल्ने, प्राज्ञिक स्वतन्त्रता कायम राख्ने भनेर एक स्टेप त हामी अगाडि गइसकेका छौं नि। अहिले त्यसलाई हटाएर प्रधानमन्त्रीलाई सर्वाधिकार दिने, विद्यार्थी संगठनहरू जस्तो महत्वपूर्ण संगठनहरू खारेज गर्ने लगायतका प्रोभिजनहरू भएको कारणले विश्वविद्यालय सम्बन्धी अध्यादेश पनि हामी खारेज गर्छौं, हामीले सक्दाखेरि अस्वीकृत गर्ने हाम्रो उद्देश्य छ। र अर्को हामी केही नेपाल ऐन संशोधन सम्बन्धी कानून जुन अध्यादेश आएको छ त्यसलाई पनि हामीले विरोधको सूचना हालेका छौं र त्यसलाई पनि हामीले सक्दा अस्वीकृत गर्छौं, किन भन्दा त्यसमा पनि अहिलेको विश्वमा लोकतन्त्रको खिलाफमा कोही जान सक्दैन के, संसारभरि छ ट्रेड युनियनहरू, मजदूरहरूको आफ्नो हक हितको रक्षाको लागि लोकतन्त्रमा राज्यले दमन गर्यो भने त्यसका विरूद्ध संघर्ष गर्नकै लागि बनेको हो ट्रेड युनियन, सौदाबाजी गर्नकै लागि बने हो, विश्वव्यापी बने हो, सबै लोकतान्त्रिक मुलुकमा छ, त्यसकारणले त्यसलाई मर्यादित, पारदर्शी र जवाफदेही पो बनाउने त, तपाईँलाई त्यसलाई खारेजै गरिदिने, त्यसपछि पार्टीहरूले नि विकृति गरे भने पार्टीहरू नि खारेज गर्नु पर्यो नि त, कस्तो कुरा गरेको, पार्टी खारेज गर्नु परेन त, पोलिटिकल पार्टीहरू नि खारेज गर्ने निर्दलीय व्यवस्थामा जान खोजेको देखिन्छ नि त्यसले कालान्तरमा त, त्यसकारणले कुनै संगठनले गलत गर्छ भने त्यसलाई त करेक्सन पो गर्ने हो त, कानूनी दायरामा ल्याउने हो, त्यसलाई खारेज गर्ने होइन के, त्यसकारणले सरकार चाहिँ गैर लोकतान्त्रिक तरिकाबाट अगाडि बढ़िराखेको हुनाले हामीले त्यो केही नेपाल ऐन, केही नेपाल कानून संशोधन गर्ने अध्यादेशलाई पनि अस्वीकृतिको सूचना हामीले हालेका छौं। हामीलाई लाग्छ त्यो कुरामा पनि हामी अस्वीकृतिमा सफल हुन्छौं, अरू हामी गर्दैनौं, सरकारले काम पनि गर्नुपर्छ भन्ने हिसाबले सरकारलाई सुविधा हामी दिन्छौं।
0: अब हामी संसदप्रति सांसदहरूको उत्तरदायित्व र जनताप्रति सांसदहरूको उत्तरदायित्वको विषयलाई अलिकति अगाडि बढ़ाउ। खासमा संसदमा सांसद भएर आइसकेपछि यहाँले चुनावमा गरेका वाचाहरू र पूरा गर्नुपर्ने दायित्वको विषयहरू र जनताका सवालमा भर्खरै संसद शुरू भएको छ, यसलाई धेरै त्यति धेरै महत्वका साथ हामीले विषयहरू उठ्दैनन् भन्न त पाइएन, तैपनि अझै धेरै लामो समय चाहिँ छ यहाँको कार्यकाल, त्यो हिसाबले चाहिँ अहिले पछिल्लो समय देखिएको संसद संसदीय गतिविधि र एउटा सांसदले जनताप्रति निभाइरहेको उत्तरदायित्वको हिसाबले चाहिँ यहाँले के गरिरहनु भएको छ अहिले?
1: मैले पहिलो कुरा सांसदको भूमिकामै जाउँ। सांसदको भूमिका मुख्य गरी पहिलो त कानून निर्माण हो। कानून निर्माण भनेको संविधान संशोधनदेखि कानून निर्माण र कानूनहरू संशोधनसम्मका कुराहरू पर्छन्। सरकारका नीति कार्यक्रम र बजेटमाथि आफ्ना धारणाहरू राख्ने र त्यसलाई पारित अथवा स्वीकृत अस्वीकृत गर्ने सम्मका कुराहरू पर्छन्। ती कुराहरूमा अब विधेयकहरू ल्याउने प्रस्तावहरू ल्याउने काम सरकारको हो, म अहिले प्रतिपक्षको रोलमा छु, त्यसकारणले त्यसमाथि आफ्ना धारणा राख्ने काम प्रभावकारी ढंगले गरि नै राखिएको छ। संसदका हरेक बैठकहरूमा उपस्थित भएर त्यसमा चाहिँ जनताको भावनाहरूलाई प्रतिनिधित्व हुने गरी मैले बोली नै राखेको छु, पहिलो कुरा। दोस्रो कुरा, सांसदले आफ्नो निर्वाचन क्षेत्रको र देशको समस्याको पहिचान गरेर सरकारलाई ध्यानाकर्षण गराउने र त्यस सम्बन्धी कानून निर्माण गर्ने अथवा समस्याहरू समाधान गर्न कार्यक्रमहरूको विकास गर्ने कुराहरू सांसदले प्रतिनिधित्व गर्ने हो, त्यो काम पनि मैले गरिराखेको छु। मैले सिन्धुपाल्चोक जिल्लाको विकास निर्माणको सवाल होस् अथवा बाढ़ी पहिरोबाट भएका क्षतिहरूको पुननिर्माण र संरक्षणको सवाल होस् अथवा देशमै आएको किसानहरूका समस्याहरू हुन् ती समस्याहरूलाई मैले संसदमा बोली नै राखेको छु, उठाइ नै राख्दैछु र एउटा सांसदले गर्नुपर्ने भूमिकाहरू निर्माणमा गरि नै राख्नेछु। अर्को कुरा, विकास निर्माणको प्रतिनिधित्व पनि हो सांसद। हुन त सांसदले विकास निर्माण गर्ने हो र भन्ने प्रश्न छ, तर निर्वाचनमा जनताहरूले सांसदसँग पनि हाम्रो बाटो बनाइदिनु पर्यो, धारो बनाइदिनु पर्यो, कुलो बनाइदिनु पर्यो, भवन बनाइदिनु पर्यो, मन्दिर बनाइदिनु पर्यो, गुम्बा बनाइदिनु पर्यो, सरकारबाट बजेट ल्याउनको लागि सहयोग गरिदिनु पर्यो भन्ने कुराहरू माग राखेकै हुन्छ। त्यो जनताको मागको प्रतिनिधित्व गरेर कसले गर्ने त? त्यहाँ अर्को को प्रतिनिधि छ त? जनताको प्रतिनिधित्व गर्ने सार्वजनिक व्यक्तित्व को हो त भन्दा त्यही सांसद हो नि त। त्यसकारणले हामीले सरकारका निकायहरू मन्त्रालयहरूमा ती जनताका विकास निर्माणका आयोजनहरू पेश गर्ने काम पनि गर्नुपर्छ, त्यो काम पनि मैले गरेको छु।
0: अब हामी पार्टीको विषयमा अलिकति कुरा गरौं। अब यो जेएनजी आन्दोलनपछि सम्भवतः तपाईँहरूको पार्टीका अध्यक्षज्यूले आफू अध्यक्ष नभएको र पार्टीको संयोजकका रूपमा अगाडि बढ्ने भनेर घोषणा पनि गर्नुभयो र अहिले सोही अनुरूप पनि विभिन्न दलहरूसँग यहाँहरूको एकता छ, कार्यगत एकताको रूपमा अगाडि बढ़िरहनु भएको छ। त्यो हुँदै गर्दाखेरि चाहिँ अहिले पार्टीभित्र नेतृत्वको विषयलाई कसरी लिइरहेछ अनि त्यसै गरी चाहिँ युवा नेतृत्वको सवालहरू कसरी अगाडि बढ़िरहेछन् र अहिले दुईजना शीर्ष नेताहरूले पार्टीलाई चलाइरहनु भएको जस्तो देखिन्छ होइन, यो हिसाबले चाहिँ समग्रमा अहिले दलभित्रको अवस्था के छ?
1: नेपाली कम्युनिष्ट पार्टीले जेएनजी आन्दोलनपछि विभिन्न घटकमा रहेका कम्युनिष्ट अथवा प्रगतिशील वामपन्थी शक्तिहरूलाई एकता गर्नुपर्छ भन्ने एउटा अभियान शुरू गर्यो। संख्यात्मक गुणात्मक दुवै हिसाबले त्यो धेरै नै ठूलो नभए पनि सन्देशको हिसाबले त्यो ठूलो हो। त्यसको त्यसले दिन खोजेको सन्देश के हो भने कम्युनिष्टहरू वामपन्थीहरू र प्रगतिशील शक्तिहरू एक ठाउँमा आउनुपर्छ अब देश निर्माणको लागि भन्ने एउटा अभियान र एउटा सन्देश हामीले दिन खोजेको र हामी निरपेक्ष हिसाबले नेपालमा कम्युनिष्ट पार्टीको एकता हुनुपर्छ भन्ने पक्षमा छौं। त्यसपछि गठित भएको हाम्रो पार्टीमा विभिन्न घटकहरू र व्यक्तिहरू जोड्दाखेरि नेतृत्वको ठूलो टीम ओल्ड जेनेरेशनको भयो र त्यो जेनेरेशनले मात्रै अहिलेको राजनीतिको बागडोर सम्हाल्न गाह्रो हुन्छ, त्यहाँ अनुभव त छ तर ऊर्जा र गति दिनको लागि युवाहरूको पनि आवश्यकता पर्छ भन्ने कुरा हामीले पार्टीभित्र छलफल चलाएका छौं र पार्टीले महाधिवेशन गरेर त्यसलाई सम्बोधन गर्ने भनेर महाधिवेशनको कार्यतालिका पनि सार्वजनिक भइसकेको छ। अहिले एकताको सन्दर्भमा धेरै चुस्त कार्य समिति बनाउन नसकिने भएको कारणले र युवाहरूको प्रतिनिधित्व पनि मनोनित गरेर लानु पर्यो, अहिले त इलेक्सन त छैन, महाधिवेशनभित्र इलेक्सन हुँदैन अगाडि, यो अवस्थामा चाहिँ कसरी सेलेक्सन गर्ने त युवाहरूलाई भन्ने एउटा जटिल अवस्था भएको कारणले केन्द्रीय कार्यकारी संयोजन समितिमा युवा प्रतिनिधित्व अहिले छैन। त्यसको मेकअप हामीले नेतृत्वहरूलाई अनौपचारिक बैठकहरूमा भेटघाट गरेर युवाहरूको टीमले सुझावहरू दिइराखेका छौं र पार्टीका निर्णयमा हाम्रो पनि अपनत्व छ, हाम्रो पनि त्यहाँ भूमिका अहिले पनि छ र अब हामी तपाईँले भने जस्तै हामी के भन्छौं भने 3-in-1 को प्रिन्सिपल छ हाम्रो। वृद्ध अथवा ज्येष्ठ प्राउड र युवा युवामा अहिले नवयुवा पनि हुन्छ जेएनजीपछि नवयुवा सहितको हरेक कमिटीमा त्यो तीनै पुस्ताको प्रतिनिधित्व हुने गरी नेतृत्व विकासको श्रृंखला अगाडि बढ़ाउनुपर्छ भन्ने हिसाबले छलफल गरिराखेका छौं र महाधिवेशनसम्म जाँदाखेरि संगठनमा पनि नयाँ विकास गर्ने नीतिमा पनि नयाँ विकास गर्ने र अनुभवी जेनेरेशनका र योगदान दिएका नेताहरूलाई सम्मानित हुनेर उहाँहरूको भूमिका कुनै न कुनै रूपमा सक्रिय रूपमा नै लिइराख्ने एउटा मेकानिजमको पनि विकास गर्ने र कार्यकारी समिति चाहिँ अलि युवा बाहुले र नयाँ जेनेरेशनलाई नेतृत्वमा विकास गर्ने गरी लाने भन्ने हिसाबले नेतृत्वले नै छलफल गरिराख्नु भएको छ। हामी पनि त्यसमै छलफल गरिराखेका छौं र जे हुन्छ अब नेपाली कम्युनिष्ट पार्टीको आउँदो मंगिरमा हुने महाधिवेशनमा निर्वाचनका माध्यमबाट चुस्त कमिटीहरू निर्माण हुन्छन्, निर्वाचनका माध्यमबाटै केन्द्रीय कार्यकारी समिति पनि निर्माण हुन्छ।
0: सम्भावना देखिन्छ त्यो?
1: सम्भावना पनि छ, हामी गर्ने पनि त्यही हो, हामी योजनामै छौं, सम्भावना मात्रै होइन, हामी त्यो कार्य त्यो गर्ने योजनामा छौं। यथा अवस्थाबाट अहिलेको राजनीति नेतृत्व हुँदैन, म जतिसुकै सक्षम अथवा क्षमतावान अथवा योग्य मलाई लागे पनि मेरा पछाडिको जसलाई मैले प्रतिनिधित्व गर्ने उसलाई नलागेपछि के हुन्छ? त्यसको त अर्थ रहेन, मलाई मात्रै लागेर त भएन नि त। त्यसकारण अहिलेको जेनेरेसनले के भन्यो भने नयाँ चाहियो भन्थ्यो कि, त्यसकारण म व्यक्तिमा अहिले गइन, पुरानो जेनेरेसनका लिडरहरू पनि आउनुहुन्छ, नयाँ जेनेरेसनमा पनि जानुहुन्छ कि, मिश्रित खालको संगठन बन्छ जसलाई यो ठिकै हो भन्ने आम नागरिकलाई लागोस् त्यस्तो खालको लाग्ने पार्टी कमिटी हामी बनाउँछौं।
0: हुन्छ, समय र संवादका लागि यहाँलाई धेरै धन्यवाद।
1: धन्यवाद।
2: संसदमा प्रतिपक्षी दल र प्रतिपक्षी दलका सांसदको भूमिका अनि बुझाइका बारेमा नेकपाका प्रमुख सचेतक युवराज दुलालसँग गरिएको यो संवादसँगै आजलाई कार्यक्रम हेलो सांसदको समय सकिने लागेको छ। कार्यक्रम हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।
3: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वाल से टीकापुर में सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कू बेरम हेन जानकारी कराइए। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरमे उक्र संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा डिजिटल वीडियो एक्सरे ईसीजी सेवा डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा नियमित ऑटो एनालाइजर से सक्कू रगत जांच फार्मेसी प्रयोगशाला सेवा हाथ जोड़नी सेवा टूटल हाथ जोड़नी में प्लास्टर सेवा ईएनटी सेवा सुरक्षित मातृत्व सेवा गर्भवती जांच सेवा यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेले जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली फोन नम्बर 091-560-095 ओ मोबाइल नम्बर 98-48-42-73-59।
4: ए बा आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
5: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
4: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
5: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नि सम्पर्क हर्या।

0: दाई ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
1: देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: का पी रही था कभी पेंसिल रही था कभी झोले फटाका आज का कना हो बाबा फिर उस गतिलो ठाव से झोला आनला से तो लड़का सामान नहीं हरा।
1: ओहो ये बुढ़ालिक में का हुई थी जरम भर भर बराई थी रहा
0: का हुई कबू लड़का कभी हेरा कई था कबू पेंसिल हेरा कई था कबू झोले फटा कई था बढ़िया ठाव से झोला लाना नहीं चिक्ठो।
1: अरे कहाँ से ना नाम था
0: कहाँ से लनबो वो तो कहाँ टीकापुर में रलक रट गई झोला उद्योग में से वहाँ झिंगरान दीदी कटरा सुगर झोला आनला बाटी ना कबू लड़का कहाँ पी रही थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कहिए आनल झोला दस काटस बाटिन ये बुरहक ढंग कबू पसल छान कर झोला नहीं आना से आकर ठुई।
1: लिया लिया मैं अब भी नहीं जाइबू रख गई झोला उद्योग में रत गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जस्ते स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगा के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मर्म फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी।
2: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484223।
3: भर्ना खुल्यो।
4: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलालीमा सामान्य चिकित्सा SA कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
3: फारम भर्ने मिति 2083 वैशाख 29 गते देखि जेठ 13 गते सम्म।
4: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको ITMS अनलाइनमा भरी सबमिट गर्नुपर्नेछ।
3: सामुदायिक क्याम्पस भएकोले SA कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
4: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
3: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
4: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
3: SEE, SLC वा प्राविधिक SLC को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि नागरिकता वा जन्म दर्ता लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
4: नोट सामान्य चिकित्सा HA अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलाली सम्पर्क नम्बर 091560203 98548470709 98487786 र 98445449997।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर
4: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
3: ससानो कुरामा तनाव हुने
4: बारम्बार मनमा एउटै कुरा खेलिरहने
3: कुलटमा लाग्ने
4: छटपटी हुने
3: मुटु धेरै ढुकढुक हुने
4: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला।
3: टीकापुर अस्पताल टीकापुर कैलाली।
5: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ?
6: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
6: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपारीको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
6: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भा हामी त बाटो बनाउनै भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो। बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू
7: बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नु पर्छ।
5: अनि के गर्नु त अब? उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन बारेको अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
0: शक्ति सहरी स्वास्थ्य केन्द्र वार्ड नम्बर 7 जेठ 1 गते समय बिहान 10 बजेदेखि,
1: गणेशपुर खोप क्लिनिक भवन वार्ड नम्बर 1 जेठ 3 गते समय बिहान 10 बजेदेखि,
0: मणिकापुर शहरी स्वास्थ्य केन्द्र वार्ड नम्बर 5 जेठ 4 गते समय बिहान 10 बजेदेखि,
1: अस्तेरी शहरी स्वास्थ्य केन्द्र वार्ड नम्बर 4 जेठ 5 गते समय बिहान 10 बजेदेखि,
0: विजयनगर शहरी स्वास्थ्य केन्द्र वार्ड नम्बर 2 जेठ 6 गते समय बिहान 10 बजेदेखि,
1: ज्योतिनगर शहरी स्वास्थ्य केन्द्र वार्ड नम्बर 1 जेठ 7 गते समय बिहान 10 बजेदेखि,
0: एकनगर कार्य समितिको भवन वार्ड नम्बर 1 जेठ 8 गते समय बिहान 10 बजेदेखि,
1: नारायणपुर स्वास्थ्य चौकी वार्ड नम्बर 6 जेठ 10 गते समय बिहान 10 बजेदेखि,
0: झुङ्गा शहरी स्वास्थ्य केन्द्र वार्ड नम्बर 9 जेठ 11 गते समय बिहान 10 बजेदेखि,
1: रामपुर शहरी स्वास्थ्य केन्द्र वार्ड नम्बर 3 जेठ 12 गते समय बिहान 10 बजेदेखि।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: बाबु, ए बाबु, काल मनीष मेडिकल में जाइस तो?
3: मैं नहीं जाइस, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू।
2: उहे मारे तो तू ही वहाँ पठाई दो। यहाँ हेर ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर वही से उपचार हुई था वही तोर समस्या फेन अस्ते बा जइबे तो समाधान हुई जाए।
3: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी जाए।
4: याद करबी, मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दोसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया, पोटो, डंडीफोर, दाढ़, खुजली, भुटला झरना, कपार के तालु खुलना, डेंड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुईल घाव, खतीरा ओ यौन दुर्बलता के उपचार होइति रहल बा। सम्पर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर, फोन नम्बर 9860071024 ओ 9046477417।
5: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध, आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
6: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
5: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
6: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
5: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
6: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
5: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
6: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
5: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
6: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
5: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
6: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
5: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
7: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
8: जेठ 2 गते पहिलो शनिबार
7: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौँ नजम्ने, तालुको रौँ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
9: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
8: आउने दिन जेठ 2 गते पहिलो शनिबार
7: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98-688-0008 र 98-25-67-72-72।

0: करुणा निम्न माध्यमिक विद्यालयमा भर्ना खुल्यो। यही शैक्षिक सत्र 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक विद्यार्थी शुभचिन्तक इष्टमित्रहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै अंग्रेजी माध्यममा र नेपाली माध्यममा नयाँ भर्ना खुल्यो। यदि तपाईँ आफ्नो नानी बाबुहरूलाई भर्ना गराउन चाहनुहुन्छ भने करूणा निम्न माध्यमिक विद्यालय विकासपुर पार्क रोड टिकापुरमा सम्पर्क गर्नुहोला। करुणा निम्न माध्यमिक विद्यालय वडा नम्बर 2 विकासपुर पार्क रोड टिकापुर कैलाली।
1: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: रोग सेवा,
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा,
3: हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार,
1: र सिटी स्क्यान सेवा,
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
2: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
1: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
2: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
2: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
4: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ, यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लेटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कोण पछाडी, फोन नम्बर 98-648-36-213।
5: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: शरीरमा लाल वा फुस्तर छुअबेर ठहानी बिना स्पर्श शक्ति हेरेलको निखुन्जिना दाग देख पर्लसी हात द्वारा झमझम गर्ना तथा मास सुहाको बठिना हुलसे कुष्ठरोग हुइसेक था।
1: कुष्ठरोग महिला वा पुरुष जेहीफे लागसेक था। कुष्ठरोगको शंका लगदेखि लगभग स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी तीन मानपुरमा सम्पर्क गरी
0: महिला उक्र अस्पतालसम्म आइक्लाको स्वास्थ्य परीक्षण गराइक्लाक आफ्ना घर पुरुष उक्र मद्दत गरी
1: कुष्ठरोग मुक्त समाज निर्माणका लागि साइनिङ अस्पताल INF नेपाल बाँकेसे जनहितमा जारी सन्देश।
2: ल है म आइपुगे। सबैले डसीको बिरामीले बिस्तारै आँगनमा ल्याउन पाए हुन्थ्यो।
3: एकैछिन है, हामी सहयोग गरेर ल्याउँदैछौ। बरु मोटरसाइकल फर्काएर राख्दै गर्नुहोस् न।
2: हुन्छ हुन्छ। ल बिरामीलाई बिस्तारै मेरो पछाडि बसाउनुहोस् अनि एकजनाले बिरामीलाई समातेर बस्नुहोस्। उपचार केन्द्रसम्म पुर्याउँदा बिरामी बेहोस हुन सक्ने भएकोले पछाडिबाट समातेर बस्नुपर्ने हो।
4: बिरामीलाई सुरक्षित हुने गरी म समातेर बस्छु सुनिलजी। तपाईँ जस्ता मोटरसाइकल स्वयंसेवकका कारण सर्पदंशका बिरामीलाई उपचार केन्द्र लैजान सजिलो भएको छ।
2: एम्बुलेन्स र अरू चार पाङ्ग्रे सवारीको तुलनामा मोटरसाइकल सबै ठाउँमा सजिलै उपलब्ध हुन्छ। कति ठाउँमा त म जस्ता मोटरसाइकल स्वयंसेवकहरू पनि छन्। सजिलोसँग र छिट्टै उपलब्ध हुन सकेको खण्डमा बिरामीलाई चार पाङ्ग्रे सवारी साधनमा सजिलो हुने गरी सुताएर नजिकैको एन्टिभेनम भएको उपचार केन्द्रमा लैजानुपर्छ।
3: तपाईँहरू जाँदै गर्नुहोस् है, म ढोका लाएर आइहाल्छु।
2: ल उहाँलाई टोकेको सर्पको फोटो खिच्न भ्याउनु भएको छ भने त्यो पनि ल्याउनु होला है। सर्पको पहिचान हुन्छ र उपचार गर्न सजिलो हुन्छ।
4: फोटो मेरो मोबाइलमा छ, अहिले हामी गइहालौ, नत्र ढिलो हुन्छ।
5: सर्पले डसी हालेमा उपचारको लागि मोटरसाइकल चालक वा मोटरसाइकल स्वयंसेवकसँग सहयोग लिनुहोस्। बिरामीलाई आफू र मोटरसाइकल चालकको बीचमा सुरक्षित हुने गरी राख्नुहोस् र नजिकैको एन्टिभेनम उपलब्ध हुने सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस्। सर्पले टोक्दा मोटरसाइकल चालक बोलाऊ, नजिकैको सर्पदंश उपचार केन्द्र पुर्याऊ, जीवन रक्षा गरौं।
6: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
9: विद्युत महाशुल्क भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गते से टिकापुर वितरण केन्द्र हो लम्की युनिट कार्यालय अन्तर्गत के संचालित विद्युत महाशुल्क काउन्टर बन्द गर्न लक्ष्य रलको से विद्युत महाशुल्क अनलाइन माध्यम से भुक्तानी गर्न सक्कु ग्राहक महानुभाव फुक्रान यह सूचना से जानकारी कराई थी। विद्युत महाशुल्क अनलाइन भुक्तानी गर्न समय बिहान के 8 बजे से रात के 12 बजे सम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टिकापुर कैला।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: जेठ 2 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन जेठ 2 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: ए सन्तेकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
4: आफ्ना कान्छा भाइको बे नगइजन पन भएन, जाउँ भने भयाको मङ्गलसूत्र पन भाँचिगयो।
3: यतिकै लागि त

0: टुवेल्भ डोलर्स बनेको है बरु अहिलेै जाऊ एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ
1: आज त सन्त्याका बाले मनकै पुरो हर्यो ठोट त बाई जाऊ
2: सामुएल ज्वेलर्स सुनचादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचादी खरिद बिक्री पनि गरिन्छ प्रोप्राइटर तिहारी सिंह सुनार सम्पर्क नम्बर 9868-44-1208 9846-39-261
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं
4: यो ओसीएमसी भनेको के आयो फेरि
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो
4: ओसीएमसीले के सहयोग गर्छ त
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला सम्पर्क नम्बर 9584-89213 इमेल ocmctikapur@gmail.com
7: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङ का लागि इलेक्ट्रिक का सामानहरू पनि पाइन्छ।
0: भन्दै सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
6: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
7: सामाजिक सञ्जालमा गाली, धम्की, फोटो भिडियो दुरुपयोग, नक्कली आईडी बनाएर हैरानी, यी सबै महिला हिंसा हुन्।
8: अनलाइन हिंसा पनि कानून अनुसार अपराध हो। यस्तो भएमा स्क्रिनसट राखौं, प्रमाण सुरक्षित गरौं,
7: आफ्नो पासवर्ड अरूलाई सेयर नगरौं। भावनामा बगेर अरू कसैलाई आफ्नो भिडियो बनाउने वा फोटोहरू सेयर गर्ने अनुमति नदिऊ। यस्तो भएको पाइएमा प्रहरी वा साइबर ब्युरोमा उजुरी गरौं।
9: सम्मानित व्यवहार गरौं। हिंसा मुक्त डिजिटल समाज बनाऊ।
8: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी कैलाली।

0: आइगे क्या आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारेकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01597021772 मा सम्पर्क गर्या।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
0: सासानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते, 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला।
0: टीकापुर अस्पताल, टीकापुर, कैलाली।
2: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ छ नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँचा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: लैङ्गिक हिंसा प्रभाव

0: केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
0: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
2: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
3: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: सिटीभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPH 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
3: भर्ना कार्यक्रम
4: अनलाइन आवेदन फारम वितरण शुरू 29 गतेदेखि।
3: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
4: आवेदन फारम शुल्क ₹1000 मात्र। अनलाइन आवेदन फारम www.cteet.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि SEA कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
3: आवश्यक कागज पत्रहरू
4: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
3: जन्म दर्ता, नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
4: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
3: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो,
4: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस।
3: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर।
4: सम्पर्क नम्बर 0969900044, 9858700044, 9847202740, 97642830921 र 9659663520।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
0: सानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते, 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
0: टीकापुर अस्पताल, टीकापुर, कैलाली।
2: टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, शिक्षा युवा तथा खेलकुद शाखा, टीकापुर, कैलाली।

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र 2,99,900 मा।

0: कर्णाली माध्यमिक विद्यालय टिकापुरमा कक्षा 9 सिभिल इन्जिनियरिङ विषयमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित कर्णाली माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 सालका लागि कक्षा 9 सिभिल इन्जिनियरिङ विषयमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: तपसिल प्रवेश परीक्षा फारम वितरण हुने मिति 2083 साल वैशाख 21 गते सम्म, सीट संख्या 48 जना मात्र। फारम उपलब्ध हुने समय बिहान 10 बजेदेखि 4 बजेसम्म। आवश्यक कागजातहरू कक्षा 8 उत्तीर्ण गरेको प्रमाण पत्रको प्रतिलिपि, जन्म दर्ताको प्रतिलिपि र फोटो 2 प्रति।
1: प्रवेश परीक्षाको मिति टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा संघको समन्वयमा तय गरी जानकारी गराइनेछ।
0: कर्णाली माध्यमिक विद्यालय टिकापुर 1 कैलाली, प्रधानाध्यापक धर्मराज शर्मा, सम्पर्क फोन नम्बर 9858 41 67 र 091 5164 11।
2: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
0: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बिहोरा सबैमा जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल, होटल, रेस्टुरेन्ट, औषधि पसल, किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ।
0: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
0: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
3: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
0: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
0: व्यवसायी स्थल वरपर सफा, व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात, दर्ता प्रमाण पत्र, खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
0: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका, मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
2: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
3: अबुई सर्प मार्नु आमा मार्नु, नत्र टोक्छु यसले।
4: नात्यौ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त? अनि सबै सर्प विषालु पनि हुँदैनन्।
3: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
4: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले दसैँको बिरामी कमै मात्र पाइन्छ, तर यसको दसाई एकदम खतरनाक हुन्छ।
5: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा दसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प दसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ।
6: धेरै जसो सर्पका दसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
5: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालो छिटो नलाग्यो।
9: होइन चाइनाजो माइलो, के बर्बर बर्बर कराइरहेको छ, के भएको छ हो तलाई?
8: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
9: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ?
10: त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
11: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
12: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, भक्रला रोड, टिकापुर, कैलाली।

0: शरीरमा रातो वा फुस्रो छुँदा थाहा नहुने स्पर्श शक्ति हराएको र नचिलाउने दाग देखा परेमा हात खुट्टा झमझम गर्नु तथा स्नायुहरू सुन्निएर पीड़ा भएमा कुष्ठरोग हुन सक्छ।
1: कुष्ठरोग महिला वा पुरुष जो कोहीलाई पनि लाग्न सक्छ। कुष्ठरोगको शंका लाग्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी तीन मानपुरमा सम्पर्क गर्नुहोस्।
0: महिलाहरू अस्पतालसम्म आउन र स्वास्थ्य परीक्षण गराउनको लागि आफ्नै घरको पुरूषहरूले मद्दत गर्नुहोस्।
1: कुष्ठरोग मुक्त समाज निर्माणको लागि साइनिङ अस्पताल INF नेपाल बाँकेद्वारा जनहितमा जारी सन्देश।
2: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
3: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
2: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
3: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
4: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ECG सेवा, मेडिकल सेवा, ENT सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 091-560-095, मोबाइल नम्बर 98-484-27-359।

0: आइगई क्या? आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हर्या।

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900 मा।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरझट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
1: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
3: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालन बारेको अत्यन्त जरुरी सूचना।
4: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउन्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
3: सत्ती शहरी स्वास्थ्य केन्द्र, वार्ड नम्बर 7 जेठ 1 समय बिहान 10
4: गणेशपुर खोपकिनी भवन, वार्ड नम्बर 1 जेठ 3 समय बिहान 10
3: मणिकापुर शहरी स्वास्थ्य केन्द्र, वार्ड नम्बर 5 जेठ 4 समय बिहान 10
4: अस्तेरी शहरी स्वास्थ्य केन्द्र, वार्ड नम्बर 4 जेठ 5 समय बिहान 10
3: विजयनगर शहरी स्वास्थ्य केन्द्र, वार्ड नम्बर 2 जेठ 6 समय बिहान 10
4: ज्योतिनगर शहरी स्वास्थ्य केन्द्र, वार्ड नम्बर 1 जेठ 7 समय बिहान 10
3: एकनगर कार्य समितिको भवन, वडा नम्बर 1 जेठ 8 समय बिहान 10
4: नारायणपुर स्वास्थ्य चौकी, वडा नम्बर 6 जेठ 10 समय बिहान 10
3: झुङ्गा शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9 जेठ 11 समय बिहान 10
4: रामपुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 3 जेठ 12 समय बिहान 10
3: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: जेठ 2 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन जेठ 2 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: रानी जमरा कुलरिया स्थित भण्डार गिरा सञ्चालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया स्थित भण्डार गिरा सञ्चालन तथा व्यवस्थापन समिति टिकापुर कैलालीको पहिलो साधारण सभाको बैठकको गणपूरक संख्या नपुगी तपसिलको मिति, स्थान र समयमा पुनः बस्ने भएकाले पूर्ण पार्षदज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानेर साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल जेठ 10 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समितिको सभाहल, समय बिहान 10 बजे। सम्पर्क नम्बर 0915160022। रानी जमरा कुलरिया स्थित भण्डार गिरा सञ्चालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ? छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एन्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र फ्लुटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एन्ड होम डेकोर टिकापुरका लागि सम्पर्क भरत अधिकारी सशस्त्र प्रहरी कण पछाडि, फोन नम्बर 9648436213।
5: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट दुर्गा देवकोटाको नमस्कार। मध्याह खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट टीकापुरमा शहरी स्वास्थ्य प्रबन्धन तथा सिकल सेल केन्द्र सञ्चालन, यस वर्ष मनसून जन्य विपदबाट देशभर 2,00,000 जनसंख्या प्रभावित हुने आकलन, वैदेशिक रोजगारीका लागि 7 देशसँग श्रम सम्झौता प्रक्रिया अघि बढ़्यो र कैलालीमा लागू औषध सहित 7 जना पक्राउ। मध्याह खबर अब विस्तारमा। कैलालीको टीकापुरमा शहरी स्वास्थ्य प्रबन्धन तथा सिकल सेल केन्द्र सञ्चालनमा आएको छ। केन्द्रमा आजबाट उपचार सेवा शुरू गरिएको छ। मेडिकल अधिकृत अभिनन्दन शाहको नेतृत्वमा 8 जना स्वास्थ्यकर्मीले सेवा दिनेछन्। केन्द्रबाट विशेषज्ञबाट दैनिक बिरामी जाँच, परामर्श, ल्याब, फार्मेसी लगायत आधारभूत सबै सेवा उपलब्ध हुनेछन्। यहाँबाट सिकल सेलका बिरामीको निदान र परामर्शमा प्राथमिकता दिइनेछ। सेवा शुरू भएपछि कार्यवाहक नगर प्रमुख रामबहादुर नगरजीले यहाँबाट सेवा लिन बिरामीलाई सहज हुने बताउँदै कर्मचारीलाई मुस्कान सहितको सेवा दिन अनुरोध गर्नुभयो। प्रमुख प्रशासक अधिकृत सुमन्दिताले 1 वर्षको तयारीपछि सेवा शुरू भएको बताउँदै सिकल सेल उपचारलाई प्राथमिकता दिन र निम्न वर्गका मानिसलाई आधारभूत सेवामा पहुँच पुर्याइने बताउनुभयो। वार्ड नम्बर 1 का वडा अध्यक्ष मोहन लुहार विकले थारू जातिमा सिकल सेलको समस्या बढ़दै गएकाले उपचारात्मक र प्रबन्धनात्मक हिसाबले उपचार र परामर्श दिन, रोग लाग्नबाट बच्न सचेतना जगाउन सहयोग हुने बताउनुभयो। टीकापुर अस्पतालका अध्यक्ष रामबहादुर भण्डारले स्वास्थ्य क्षेत्रमा अर्को उपलब्धि हासिल भएको बताउनुभयो। पालिकाले कार्यविधि बनाएर नगर स्तरीय शहरी स्वास्थ्य प्रबन्धन केन्द्र सञ्चालन गरेको हो। अब केन्द्र मार्फत विशेषज्ञ सेवा, सिकल सेलका बिरामीको निदान, उपचार गर्नुका साथै स्वास्थ्य सचेतनाका क्षेत्रमा समेत काम गर्ने जनस्वास्थ्य निरीक्षक केवल सिंह सार्की बताउनुहुन्छ। यसअघि पालिकाका 10 स्थानमा स्वास्थ्य संस्था मार्फत सेवा दिँदै आएको थियो। टीकापुर नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाको संख्या अब 11 पुगेको छ भने यहाँ प्रादेशिक टीकापुर अस्पताल पनि छ। विशेष गरी सिकल सेलका बिरामीलाई सेवा दिने उद्देश्यले यो प्रबन्धन केन्द्र स्थापना गरिएको स्वास्थ्य शाखाका सहसंयोजक सिनियर रहेव अधिकृत कमल बहादुर रावले बताउनुभयो। कैलालीको टीकापुर नगरपालिकाका विभिन्न स्थानबाट लागू औषध सहित 7 जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका 1 ब्लक नम्बर 14 लागू औषध जस्तो खैरो हिरोइन सहित 3 ग्राम 110 मिलिग्राम र चरेज जस्तो देखिने कालो पदार्थ 7 ग्राम 560 मिलिग्राम सहित 20 वर्षीय पुष्प साउ सहित 6 जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरीकाले टीकापुरबाट खटिएको टोलले शंका लागि जाँच गर्ने क्रममा उक्त लागू औषध फेला पारेको हो। यसै गरी टीकापुर नगरपालिका 9 खोकरलाबाट 280 मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने 30 वर्षीय कुबेर वनलाई पनि प्रहरीले पक्राउ गरेको छ। दौलतपुर घाटमा कर्णाली नदीमाथि बनिरहेको झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। 2 वर्षमा बनाइसक्नुपर्ने पुल निर्माण कार्य शुरू भएको 1 वर्ष पुग्ने लाग्दा 90% सकिएको छ। कैलालीले बर्दिया जोड्ने दौलतपुर घाटमा कर्णाली नदीमाथि बनिरहेको झोलुङ्गे पुल निर्माणको काम 1 वर्षमै सकिने भएको हो। खोज खबरमा एकैछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौं। सुन्दै गर्नुहोला टीकापुर एफएम।
1: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: सिटीभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्षे प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPF 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सर्व जानकारी गरिन्छ।
1: भर्ना कार्यक्रम
2: अनलाइन आवेदन फारम वितरण शुरू 29 गतेदेखि।
1: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
2: आवेदन फारम शुल्क ₹1000 मात्र। अनलाइन आवेदन फारम www.cityvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि SA कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
1: आवश्यक कागज पत्रहरू
2: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
1: जन्म दर्ता, नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
2: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
1: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो,
2: कोटामा भर्नुपर्ने भएमा सो स्थानीय तहको सिफारिस।
1: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर।
2: सम्पर्क नम्बर 0969500044, 9858700044, 9847202740, 9642833921 र 9659963520।
3: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
3: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
3: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढे राखौं।
3: विस्तारै गर्दा हुँदैन?
4: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
5: वर्षेनी विश्वभरि नै लगभग 14 करोड़ बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000-75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान।
3: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: करुणा निम्न माध्यमिक विद्यालयमा भर्ना खुल्यो। यही शैक्षिक सत्र 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शुभचिन्तक, इष्टमित्रहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै अंग्रेजी माध्यममा र नेपाली माध्यममा नयाँ भर्ना खुल्यो। यदि तपाईँ आफ्नो नानी बाबुहरूलाई भर्ना गराउन चाहनुहुन्छ भने करूणा निम्न माध्यमिक विद्यालय विकासपुर पार्क रोड टिकापुरमा सम्पर्क गर्नुहोला। करुणा निम्न माध्यमिक विद्यालय, वडा नम्बर 2, विकासपुर पार्क रोड, टिकापुर, कैलाली।

0: विश्रामपछि मध्याह खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि थप सात मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्ने प्रक्रिया अघि बढ़ाएको छ। मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेले पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित अटोमेशन बनाउने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार पुनः श्रम स्वीकृति सम्बन्धी नीतिगत व्यवस्था सुधार गर्ने प्रस्ताव मन्त्रालयमा प्राप्त भइसकेको छ र यसलाई छिट्टै टुंगोमा पुर्याइनेछ। सरकारले यस वर्ष मनसूनजन्य विपदबाट देशभर 2 लाख जनसंख्या मात्र प्रभावित हुने आकलन गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको विवरणमा यस वर्ष बाढ़ी पहिरो जस्ता प्राकृतिक विपदबाट 51,868 घर परिवारका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरिएको छ। टीकापुर नगरपालिकामा अनौपचारिक मगर भाषा प्रशिक्षण शुरू भएको छ। नेपाल मगर संघ टीकापुर नगर कमिटिको आयोजनामा शुरू भएको प्रशिक्षण असार 7 गतेसम्म चल्नेछ। प्रशिक्षण कार्यक्रममा करिब 50 जनाको सहभागिता रहेको नेपाल मगर संघ टीकापुरले जानकारी दिएको छ। बर्दियाको शान्ति बजारमा तेस्रो रक्तदान तथा निशुल्क आँखा शिविर भएको छ। गगन सिंह कुंवर फाउण्डेशन नेपाल गेरुवा बर्दियाको आयोजनामा भएको आँखा शिविरमा 232 जनाको आँखा जाँच गरिएको छ। आँखा जाँच गर्नेमा 148 महिला र 84 पुरूष छन्। आँखा जाँच गरिएका मध्ये 27 जनामा मोतियाबिन्दुको अपरेशन गर्नुपर्ने देखिएको र उनीहरूको आउँदो शनिबार गुलरिया स्थित शिवगंगा अस्पतालमा अपरेशन गरिने बताइएको छ। रक्तदान कार्यक्रममा 2 महिला सहित 56 जनाले रक्तदान गरेका गगन सिंह कुंवर फाउण्डेशन नेपालका अध्यक्ष शेरबहादुर कुंवरले बताउनुभयो। मध्याह खबरमा एकैछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टीकापुर एफएम।
1: टीकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन बारेको अत्यन्त जरूरी सूचना।
2: टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
1: सत्ती शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 7 जेठ 1 समय बिहान 10 बजेदेखि
2: गणेशपुर खोप किन्निक भवन वडा नम्बर 1 जेठ 3 समय बिहान 10 बजेदेखि
1: मणिकापुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 5 जेठ 4 समय बिहान 10 बजेदेखि
2: अस्तेरी शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 4 जेठ 5 समय बिहान 10 बजेदेखि
1: विजयनगर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 2 जेठ 6 समय बिहान 10 बजेदेखि
2: ज्योतिनगर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 1 जेठ 7 समय बिहान 10 बजेदेखि
1: एकनगर कार्य समितिको भवन वडा नम्बर 1 जेठ 8 समय बिहान 10 बजेदेखि
2: नारायणपुर स्वास्थ्य चौकी वडा नम्बर 6 जेठ 10 समय बिहान 10 बजेदेखि
1: झुङ्गा शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9 जेठ 11 समय बिहान 10 बजेदेखि
2: रामपुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 3 जेठ 12 समय बिहान 10 बजेदेखि
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।
3: भर्ना खुल्यो
4: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलालीमा सामान्य चिकित्सा SA कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
3: फारम भर्ने मिति 2083 वैशाख 29 देखि जेठ 13 सम्म।
4: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको ITMS अनलाइनमा भरी सबमिट गर्नुपर्नेछ।
3: सामुदायिक क्याम्पस भएकोले SA कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
4: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
3: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
4: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
3: SEE, SLC वा प्राविधिक SLC को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता वा जन्म दर्ता, लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
4: नोट, सामान्य चिकित्सा HA अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलाली। सम्पर्क नम्बर 0915602039, 9858847079, 9848677786 र 9845449997।
1: टिकापुर नगरपालिकाको अत्यन्त जरूरी सूचना।
2: टिकापुर नगरपालिकाको आयोजनामा प्रजनन उमेरका महिलाहरूका लागि निशुल्क फेस्टुला रोग स्क्रिनिङ, पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङपेसरी एचपीभी डीएनए विधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ, स्तन क्यान्सर स्क्रिनिङ तथा परामर्श सेवा र यौन रोग सम्बन्धी जाँच उपचार तथा परामर्श सेवा शिविर तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
1: नारायणपुर स्वास्थ्य चौकी वडा नम्बर 6 जेठ 3 गते समय बिहान 10 बजेदेखि।
2: झुङ्गा शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9 जेठ 4 गते समय बिहान 10 बजेदेखि।
1: मणिकापुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 5 जेठ 5 गते समय बिहान 10 बजेदेखि।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
0: विश्रामपछि मध्याह खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, टिकापुर नगरपालिका वार्ड नम्बर 2 कार्यालयले महिला स्वास्थ्य स्वयंसेविका र बर्गरलाई आवश्यक सामग्री वितरण गरेको छ। वडा कार्यालयले वडामा रहेका 9 महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको हो भने 10 बर्गरलाई मोबाइल, प्लास्टिकको कुर्सी, टेबल, 3 बाकस, आवश्यक स्टेशनरी वितरण गरेको हो। स्वयंसेविका र बर्गरलाई सामग्री प्रमुख प्रशासकीय अधिकृत सुमन दितालले र वडा अध्यक्ष दीपक चौधरीले वितरण गर्नुभएको हो। हाल देशमा पश्चिमी र स्थानीय वायुको तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनतापीय क्षेत्रको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भागमा साधारणतया बदली रहेको छ भने बाँकी भेगमा आंशिक बदली भएको छ। बागमती र गण्डकी प्रदेशका केही तथा कोशी प्रदेशका एक दुई स्थानमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाड़ी भागमा साधारणतया बदली रहने तथा तराईमा आंशिक बदली हुनेछ। समाचारसँगै मध्याह खबरको अन्त्यमा जनाउँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। टिकापुरमा शहरी स्वास्थ्य प्रबन्धन तथा सिकल सेल केन्द्र सञ्चालन। यस वर्ष मनसुनजन्य विपदबाट देशभर 2,00,000 जनसंख्या प्रभावित हुने आकलन। वैदेशिक रोजगारीका लागि 7 देशसँग श्रम सम्झौता प्रक्रिया अघि बढ़्यो र कैलालीमा लागू औषधसै 7 पक्राउ। हवस् त अहिलेलाई मध्याह खबर यति नै। हाम्रो अर्को समाचार 5 थारू भाषामा खोज खबर सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
4: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको 2, 3, 4, 5 शनिबार आउँदै हुनुहुन्छ।
3: सानो कुरामा तनाव हुने,
4: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
3: कुलटमा लाग्ने,
4: छटपटी हुने,
3: मुटु धेरै ढुकढुक हुने,
4: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9, 16 र 23 शनिबारका दिन बिहान ठिक 10:30 अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
3: टिकापुर अस्पताल, टिकापुर कैलाली।
5: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
6: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
5: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
6: के गर्छ र सन मेडिकेयरले?
5: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
6: यति गरेपछि धेरै राहत हुने रहेछ त।
5: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
6: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: ए बा आइगई क्या, आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
5: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित्र कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
4: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
5: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हरे।

0: मात्र रु 2,99,900।
1: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 को विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला ज्यूहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।

जो सुकै बाटो को लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कॉस्ट बेस्ट एक्सचेंज वैल्यू बेस्ट माइलेज पावरफुल परफॉर्मेंस।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइरहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ? टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी, टिकापुर, कैलाली।

0: कर्णाली नमूनामा टीकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा विभिन्न संकायमा भर्ना खुल्यो।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
0: फराकिला कक्षाहरू,
1: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
0: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
1: खेलकुद सुविधा,
0: कम्प्युटर शिक्षा,
1: स्वच्छ पिउने पानी,
0: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
0: तपाईको भविष्य निर्माणको एक सहयात्री।
2: वर्षिनी विश्वभरि नै लगभग 14 करोड़ बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000-75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान।
3: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: शरीरमा लाल वा फुस्सर छुअबेर ठहानी बिना स्पर्श शक्ति हेरेलको निखुन्जिना डाग्दे पर्लसे हात द्वारा झमझम गर्ना तथा मास सुहाक बठिना हुलसे कुष्ठरोग हुइसेक्ठा।
5: कुष्ठरोग महिला वा पुरुष जेहिफे लागसेक्ठा। कुष्ठरोगको शंका लगेकी लगभग स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी 3 मानपुरमा सम्पर्क गरी
4: महिला उग्र अस्पतालसम्म आइक्लाको स्वास्थ्य परीक्षण गराइक्लाक आफ्न घर पुरुष उग्र मद्दत गरे।
5: कुष्ठरोग मुक्त समाज निर्माणका लागि साइनिङ अस्पताल INF नेपाल बाँकेसे जनहितमा जारी सन्देश।

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900 मा।

0: गरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: जेठ 2 गते पहिलो शनिबार
2: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डी फोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
4: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: आउने दिन जेठ 2 गते पहिलो शनिबार
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
5: कानून कलिक भ्रष्टाचार रोक नै सकी, जबसम्म हाम्रे सक्कु भ्रष्टाचार विरोधी नै हुइबी, भ्रष्टाचार करुया मनै नखुल्के विरोध गरी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करकलाक, सक्कु जाने सहयोग गरी।
6: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
7: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
8: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
7: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
8: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
7: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
8: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
9: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147799924625532। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9924678825।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: सामूहिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
5: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ब्याग, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टीकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
6: झाइ पार्ने कहिले हो? यसको चाजो पाजो मिलाउन बिहेको
7: दाई, आफै त महादेव कसले देला पर बिहे गर्न बिना किसी नगर है सर।
8: आफू त सानो भाइ, दुधको दाँत झरेर छैन, बिहे गर्ने कुरा सोच्नु पनि भएन।
6: नगर्ने त बिहे
9: नगर्ने नगर्ने।

0: रुई फुई दुई भन्छन् जाडो कटाउनलाई, राम्री केटी बिहा गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै दफर माउली आउली, तिमी सुत्ने खात काट चुरी स्ट्यान्ड बनाउली।
0: के भन्छ यो?
1: ठिकै भन्छ यो।

0: यात्रा लाग्ने भइसके बुद्धि पलाएको छैन, बिहे गरे घरबार बन्छ कुरो बुझ्ने होइन।
1: आज भोलिका ठिटीहरूले के को घरबार धान्छ, कुचो समाउने हात त कोहीको टुप्पी तान्छ।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
2: करुणा निम्न माध्यमिक विद्यालयमा भर्ना खुल्यो। यही शैक्षिक सत्र 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शुभचिन्तक, इष्ट मित्रहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै अंग्रेजी माध्यममा र नेपाली माध्यममा नयाँ भर्ना खुल्यो। यदि तपाईँ आफ्नो नानी बाबुहरूलाई भर्ना गराउन चाहनुहुन्छ भने करुणा निम्न माध्यमिक विद्यालय विकासपुर पार्क रोड टिकापुरमा सम्पर्क गर्नुहोला। करुणा निम्न माध्यमिक विद्यालय, वडा नम्बर 2, विकासपुर पार्क रोड, टिकापुर, कैलाली।
3: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
4: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
5: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
4: के गर्छ र सन मेडिकेयरले?
5: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
4: यति गरेपछि धेरै राहत हुने रहेछ त।
5: हो कान्छा, अपर्झट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
4: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, धक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463673 र 98164602024।
7: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628825।
3: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
4: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
3: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल, होटल, रेस्टुरेन्ट, औषधि पसल, किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
4: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
5: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
4: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
5: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नु पर्नेछ।
4: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
3: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
4: व्यवसाय स्थल वरपर सफा, व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
3: बजार अनुगमनको क्रममा आवश्यक कागजात, दर्ता प्रमाण पत्र, खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
4: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका, मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
3: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्य

0: झूट महसूल भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टीकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुर कैलाली।
1: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
2: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
3: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
1: डेलिभरीका लागि
3: ड्रिंकिङ वाटर एक्वा शीतल
1: टीकापुर कैलाली
4: सम्पर्क मोबाइल नम्बर 98017 10672।
5: स्वास्थ्यका लागि पानी

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकला सुका हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तँलाई
1: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लाग्या हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
5: सिमसार ताल तलैया वन र प्राकृतिक स्रोतसँग जोडिएको हाम्रो जीवन तर के यी स्रोतहरू सुरक्षित छन् कहाँ छ समस्या कसरी जोगाउने कसले लिने जिम्मेवारी बसन्ता कोरिडोरका तालतलैयामा फैलिएको द्वन्द व्यावसायिक माछा पालन संरक्षण र स्वामित्वको उल्झन
6: अस्पष्ट कानून विवादित स्वामित्व र जोखिममा परेको जैविक विविधता
5: स्थलगत रिपोर्ट प्रभावितको पीड़ा
6: विशेषज्ञको मत र समाधानको बाटो अब एउटै कार्यक्रममा
5: कार्यक्रम प्रकृति संवाद हरेक हप्ताको शुक्रबार 7 बजेदेखि 7:30 बजेसम्म कैलालीमा रहेको रेडियो टिकापुर एफएमबाट पनि सुन्न सक्नुहुनेछ प्रकृति स्रोत मात्रै होइन भविष्य पनि हो
6: कार्यक्रम प्रकृति संवाद

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: तपाईँको फोन आउने बित्तिकै म दौडेर आएँ कि। खै भाउजू कता हुनुहुन्छ?
5: त्यहाँ फलैचामा सुतेको छिन् बहिनी, हिँड्नुहोस् न उतै।
4: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भ्याएछ है तपाईँलाई?
6: यहाँ कुर्कुचानीले टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ। कति बेरमा पो आइपुग्ने हो?
4: नआतिनुहोस् है भाउजू, हामी छौँ, तपाईँलाई केही हुँदैन। बरु खुट्टालाई नहल्लाउनुहोस् र नरेस्तै, एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ। नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
5: यति बेला त खाली कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
4: हो हो, तपाईँले ठिक भन्नुभयो। चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
7: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ।
8: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
9: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
1: शिखर इन्सुरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: टिकापुर नगरपालिकाको अत्यन्त जरुरी सूचना।
3: टिकापुर नगरपालिकाको आयोजनामा प्रजनन उमेरका महिलाहरूका लागि निशुल्क फेस्टुला रोग स्क्रिनिङ, पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङ प्रेसरी एचपीभी डीएनए विधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ, स्तन क्यान्सर स्क्रिनिङ तथा परामर्श सेवा र यौन रोग सम्बन्धी जाँच उपचार तथा परामर्श सेवा शिविर, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
2: नारायणपुर स्वास्थ्य चौकी वडा नम्बर 6 जेठ 3 गते समय बिहान 10 बजेदेखि।
3: झुङ्गा शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9 जेठ 4 गते समय बिहान 10 बजेदेखि।
2: मणिकापुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 5 जेठ 5 गते समय बिहान 10 बजेदेखि।
3: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एक्ला सुका हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी
1: म त दिक्क भइसक्यो हो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाको माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
1: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
3: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
4: के तपाईलाई थाहा छ
5: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर मानिसलाई असर गर्छ
4: हो र
5: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
4: अनि
5: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन् प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं
4: के छ त विकल्प
5: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं
4: विस्तारै गर्दा हुँदैन
5: हुँदैन टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ
4: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ
5: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900 मा।

टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को आईतवार र बुधवार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल

0: टीकापुर कैलाली
1: कर्णाली नमूना मावि टीकापुर में शैक्षिक सत्र 2083 का लागि कक्षा 11 में विभिन्न संकाय में भर्ना खुल्यो।
2: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजासँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सीट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
1: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
2: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू
1: फराकिला कक्षाहरू
2: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको
1: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको
2: खेलकुद सुविधा
1: कम्प्युटर शिक्षा
2: स्वच्छ पिउने पानी
1: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
2: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली सम्पर्क नम्बर 98584 24167।
1: तपाईको भविष्य निर्माणको एक सहयात्री।

0: शरीरमा रातो वा फुस्रो छुँदा थाहा नहुने स्पर्श शक्ति हराएको र नचिलाउने दाग देखा परेमा हात खुट्टा झमझम गर्नु तथा स्नायुहरू सुन्निएर पीड़ा भएमा कुष्ठरोग हुन सक्छ।
1: कुष्ठरोग महिला वा पुरुष जो कोहीलाई पनि लाग्न सक्छ। कुष्ठरोगको शंका लाग्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी 3 मानपुरमा सम्पर्क गर्नुहोस्।
0: महिलाहरू अस्पतालसम्म आउन र स्वास्थ्य परीक्षण गराउनको लागि आफ्नै घरको पुरुषहरूले मद्दत गर्नुहोस्।
1: कुष्ठरोग मुक्त समाज निर्माणको लागि साइनिङ अस्पताल INF नेपाल बाँकेद्वारा जनहितमा जारी सन्देश।

0: चितापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला ज्यूहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
1: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठेघरको शल्यक्रिया सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: दन्तरोग सेवा,
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा,
3: हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार,
1: र सिटी स्क्यान सेवा,
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
2: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
2: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
2: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-8, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
0: त्यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
5: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: रानी जमरा कुलरिया स्थित भण्डार गृह संचालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया स्थित भण्डार गृह संचालन तथा व्यवस्थापन समिति टिगापुर कैलालीको पहिलो साधारण सभाको बैठकको गणपूरक संख्या नपुगी तपसिलको मिति स्थान र समयमा पुनः बस्ने भएकाले पूर्ण पार्षदज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानेर साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल जेठ 10 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समितिको सभाहल। समय बिहान 10 बजे। सम्पर्क नम्बर 0915160022। रानी जमरा कुलरिया स्थित भण्डार गृह संचालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त। हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढे राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर कैलाली।

0: करुणा निम्न माध्यमिक विद्यालयमा भर्ना खुल्यो। यही शैक्षिक सत्र 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक विद्यार्थी शुभचिन्तक इष्टमित्रहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै अंग्रेजी माध्यममा र नेपाली माध्यममा नयाँ भर्ना खुल्यो। यदि तपाईँ आफ्नो नानी बाबुहरूलाई भर्ना गराउन चाहनुहुन्छ भने करुणा निम्न माध्यमिक विद्यालय विकासपुर पार्क रोड टिकापुरमा सम्पर्क गर्नुहोला। करुणा निम्न माध्यमिक विद्यालय वडा नम्बर 2 विकासपुर पार्क रोड टिकापुर कैलाली।
1: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
2: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
3: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
4: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
1: भनेदेखि सबै कुरा पाउने रहेछ।
5: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
6: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
5: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-1479, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
3: जब जब गर्मी महिना आउँछ तब तब अमूल्य ब्रान्डको आइसक्रिमहरूको याद आउँछ। म्याङ्गो, लिची, कोला, स्ट्रबेरी, कुल्फी, चोकोबार, चोको फन बार, आहा, कति मिठो, मलाई त साह्रै मन पर्छ। यति मात्रै कहाँ हो र, शुद्ध दुधले बनेको अमूल्य ब्रान्डको आइसक्रिमको खोवा कुल्फी, कर्नेटो र पार्टीहरूको लागि फ्यामिली प्याक, पार्टी प्याकका सुविधा हुनुका साथै अन्य विभिन्न फ्लेभरका आइसक्रिमहरू र सादा आइस बलक पनि उत्पादन गरिन्छ। मैले त वर्षेनी खान्छु। अब खाने पालो तपाईँको जुन ठाउँ जानुहुन्छ उही ठाउँ पाउनुहुन्छ अमूल्य ब्रान्डको आइसक्रिमहरू। एकचोटि खोजी खोजी खाउँ है।
4: यदि तपाईँ अमूल्य ब्रान्डका आइसक्रिमहरू बिक्री वितरण गर्न चाहनुहुन्छ भने धरौटी राखेर डिप फ्रिज उपलब्ध गराउने सुविधा रहेको छ। सम्पर्कको लागि भर्दादेवी डेरी उद्योग, टिकापुर 1, ब्लक नम्बर 13, सम्पर्क नम्बर 98584-89455 र 98673-69622।
3: रियल मिल्क, रियल आइसक्रिम, अमूल्य आइसक्रिम, खोजी खोजी खाऊ। यी ब्रान्डका आइसक्रिमहरू जहाँ पनि उपलब्ध छ।

0: शरीरमा लाल वा फुस्तर छुअबेर ठहानी विना स्पर्श शक्ति हेरेलको निखुन्जिना डाग्दै पर्लसी हात गरा झमझम गर्ना तथा मास सुहाको बठिना हुलसे कुष्ठ रोग हुइसेक्ठा।
1: कुष्ठ रोग महिला वा पुरुष जेहीफे लागसेक्ठा। कुष्ठ रोगको शंका लग्दै कि लगभग स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी तीन मानपुरमा सम्पर्क गरी
0: महिला उग्र अस्पतालसम्म आइक्लाको स्वास्थ्य परीक्षण गराइक्लाक आफ्ना घर पुरुष उग्र मद्दत गरी
1: कुष्ठरोग मुक्त समाज निर्माणका लागि साइनिङ अस्पताल INF नेपाल बाँकेसे जनहितमा जारी सन्देश।
2: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
3: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
2: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
3: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
2: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
3: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
2: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
3: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
2: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
3: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
2: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
3: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
2: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
3: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900 मा।

0: टीकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
1: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बिहोरा सबैमा जानकारी गराइन्छ।
2: टीकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
1: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
3: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
1: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात, दर्ता प्रमाण पत्र, खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
1: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका, मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
2: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टीकापुर नगरपालिका कार्यालय।
4: टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: रानी जमरा कुलरिया स्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया स्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समिति टिगापुर कैलालीको पहिलो साधारण सभाको बैठकको गणपूरक संख्या नपुगी तपसिलको मिति स्थान र समयमा पुनः बस्ने भएकाले पूर्ण पार्षदज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानेर साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल जेठ 10 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समितिको सभाहल, समय बिहान 10 बजे। सम्पर्क नम्बर 0915160022। रानी जमरा कुलरिया स्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।
1: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा संचालन बारेको अत्यन्त जरूरी सूचना।
2: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 1, जेठ 3 गते, समय बिहान 10 बजेदेखि।
1: मणिकापुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 5, जेठ 4 गते, समय बिहान 10 बजेदेखि।
2: अस्थिरी शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4, जेठ 5 गते, समय बिहान 10 बजेदेखि।
1: विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 2, जेठ 6 गते, समय बिहान 10 बजेदेखि।
2: ज्योतिनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1, जेठ 7 गते, समय बिहान 10 बजेदेखि।
1: एकनगर कार्य समितिको भवन, वडा नम्बर 1, जेठ 8 गते, समय बिहान 10 बजेदेखि।
2: नारायणपुर स्वास्थ्य चौकी, वडा नम्बर 6, जेठ 10 गते, समय बिहान 10 बजेदेखि।
1: झुङ्गा शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9, जेठ 11 गते, समय बिहान 10 बजेदेखि।
2: रामपुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 3, जेठ 12 गते, समय बिहान 10 बजेदेखि।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: विद्युत महाशुल्क भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गते से टीकापुर वितरण केन्द्र हो लम्की यूनिट कार्यालय अन्तर्गत के संचालित विद्युत महाशुल्क काउन्टर बन्द गर्न लक्ष्य रहेको छ। विद्युत महाशुल्क अनलाइन माध्यम से भुक्तानी गर्न सक्कु ग्राहक महानुभाव फुकरान यह सूचना से जानकारी कराई थी। विद्युत महाशुल्क अनलाइन भुक्तानी गर्न समय बिहान के 8 बजे से रात के 12 बजे सम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुर कैलाली।
1: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोड्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: रोग सेवा,
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा,
4: हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार,
3: र सिटी स्क्यान सेवा,
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
2: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
3: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
2: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
2: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा, टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
2: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848578828।

0: कर्णाली नमूनामा टीका प्रमाण शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा विभिन्न संकायमा भर्ना खुल्यो।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा कानून, होटल म्यानेजमेन्ट, मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
0: फराकिला कक्षाहरू,
1: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
0: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
1: खेलकुद सुविधा,
0: कम्प्युटर शिक्षा,
1: स्वच्छ पिउने पानी,
0: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
0: तपाईको भविष्य निर्माणको एक सहयात्री।

0: टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को आइतबार र बुधबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: घरेको भए हैन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बीमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।

0: आइगई क्या आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ नि त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाछि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क गरे।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: जेठ 2 गते पहिलो शनिबार
2: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
4: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: आउने दिन जेठ 2 गते पहिलो शनिबार
2: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688-0008 र 98253-6772-72।

0: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्ष प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPF 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
0: भर्ना कार्यक्रम
1: अनलाइन आवेदन फारम वितरण शुरू 29 गतेदेखि।
0: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
1: आवेदन फारम शुल्क ₹1000 मात्र। अनलाइन आवेदन फारम www.cityvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि SEA कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
0: आवश्यक कागज पत्रहरू
1: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
0: जन्म दर्ता, नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
1: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
0: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो,
1: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस।
0: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर।
1: सम्पर्क नम्बर 0969900044, 9858780044, 9847202740, 9762823921 र 9669963520।
2: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
4: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 को विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
5: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ? छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एन्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित PVC, WPC र प्लेटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एन्ड होम डेकोर टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कर्ण पछाडी, फोन नम्बर 9648436213।

0: सामुदायिक रेडियो टीकापुर एफएमके संजेक 5 बजे थारू भाषा के खोज खबर में अपनी हुकन स्वागत बा खोज खबर से मई सीता चौधरी के राम राम अपने उक्रा सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ट्ज के संग अनलाइनमा www.tikapurafm.org मोलाव समरपात्र ओ नेपाली पात्र मफेसिन टिलबाटी खोज खबर शुरू करी खबर के मुख्य मुख्य शीर्षक से टीकापुरमा शहरी स्वास्थ्य प्रबन्धन तथा सिकल सेल केन्द्र संचालन जानकी गाउँपालिका वडा नम्बर 3 मा नागरिक आरोग्य सेवा केन्द्र शुरू नक्खु कारागारमा से भग्न कैदी बैटडीमा पक्राउ अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नै गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन टीकापुरमा शहरी स्वास्थ्य प्रबन्धन तथा सिकल सेल केन्द्र संचालन हुँदा केन्द्रमा आश्रय उपचार सेवा शुरू गरिदिए मेडिकल अधिकृत अभिनन्द शाहकी नेतृत्वमा 8 जना स्वास्थ्यकर्मी सेवा दिन हुनुबाट केन्द्रमा से विशेषज्ञ मसे दैनिक ग्रेमे हुकुनके जाँच परामर्श ल्याब फार्मेसी लगायत आधारभूत सबको सेवा उपलब्ध हुनाबा यहाँकै सिकल सेल के ग्रेमे हुनके निदान परामर्श म प्राथमिकता दिन हुनबाट सेवा शुरू हुनुपासे कार्यालय बाहक नगर प्रमुख रामबहादुर नगरजी एमओमसे सेवा दिना ब्रिमेकुन सहचुना बुटेटी कर्मचारी हाँ मुस्कान सहित के सेवा दिना अनुरोध कलबाट प्रमुख प्रशासकीय अधिकृत सुमन धिताल एक वर्ष के तयारी पाछ सेवा शुरू हिलक बुटेटी सिकल सेल उपचारमा प्राथमिकता देना व निम्न वर्ग हमनके आधारभूत सेवामा सहज पहुँच पुगैना व लोक कल्याणकारी राज्य के अवधारणा अनुसार सेवा शुरू कलको एमओमसी ल्याब सहुलियत दरमा औषधि उपलब्ध लगायत के सेवा लगलग कुटिलोबाट वडा नम्बर 1 के वडा अध्यक्ष मोहन लोहार विगत थारू जाति मसी कस्तुके समस्या बहर्ती गैलक उपचारात्मक प्रबधनात्मक हिसाब उपचार ओ परामर्श दिना रोग लग्न मसे बस्ना सचेतना जगैना सेफ हुना बुटिलोबाट उहाँ यहाँ नेपालीका लुम्बिनी प्रदेशके नागरिक खफे सेवा लेसेकना बुटिलोबाट टीकापुर अस्पतालकी अध्यक्ष रामबहादुर भण्डारीके स्वास्थ्य क्षेत्रमा औरोपलब्धि हासिल हुलक बोटेटी सिकल सेलके ब्रिमेकुनके उपचारमा थेरोसिन समस्या हुइरहल बेला सिकल सेलमा प्राथमिकता दिएकी स्वास्थ्य संस्था स्थापना हुलक सहचुना बोटेलोबाट पालिकाकी कार्यविधि बनाएकी नगर स्तरीय शहरी स्वास्थ्य प्रबन्धन केन्द्र संचालन कलबाट अब केन्द्र मार्फत विशेषज्ञ सेवा सिकल सेलके ब्रिमेकुनकी निदान उपचार करण संघ स्वास्थ्य सचेतना के क्षेत्रमा समेत काम गर्न जनस्वास्थ्य निरीक्षण केवल सिंह सार्की बुटिलोबाट कार्यक्रम सहजीकरण स्वास्थ्य शाखा सह संयोजक कमल बहादुर रावल कल रहे जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरी स्वास्थ्य समाज निर्माण केलाक नागरिक आरोग्य सेवा केन्द्र मसे सहयोग पुग्न बुटिलोबाट जानकी गाउँपालिका के वडा नम्बर 3 मा नागरिक आरोग्य सेवा केन्द्र के उद्घाटन गर्दै अध्यक्ष चौधरी व्यक्तिको स्वास्थ्य बनेना व दीर्घ रोग निराकरण गर्न सेवा केन्द्र मसे लाभ लिन आग्रह कलबाट नागरिक आरोग्य सेवा केन्द्र मसे आधारभूत आयुर्वेद सेवा अन्तर्गत के निशुल्क औषधि सेवा योगदान लगायत सेवा दिन हुलबाट वडा अध्यक्ष सुरेश चौधरी के अध्यक्षता महिलोक उद्घाटन कार्यक्रममा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्ट कर्मचारी स्वयंसेविका बडघर लगायतकी उपस्थिति रह जानकी गाउँपालिका मेरो सरसफाई मेरो जिम्मेवारी नारा सहित राष्ट्रिय सरसफाई सप्ताह 2083 के समापन कलबाट सप्ताहकी अन्तिम दिन आज दुर्गौली बजारमा सरसफाई करके सचेतनामूलक कार्यक्रम सहित सरसफाई सप्ताह समापन कलबाट खानेपानी सरसफाई तथा स्वच्छता एकाई प्रमुख अनु चौधरीकी अध्यक्षतामा हुलक कार्यक्रममा गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत भानु भट्ट जनप्रतिनिधि र कर्मचारी लगायत सहभागिता रहे वैशाख 28 गतेमा से शुरू कलक सरसफाई सप्ताह ध्वजसिन कार्यक्रमपति आज समापन कलक खानेपानी सरसफाई तथा स्वच्छता एकाई प्रमुख अनु चौधरी जानकारी दिलवाटे नक्खु कारागार काठमाडौँमा से भगलक एक कैदी बैटडी प्रहरी पक्राउ कलबाट बैटडी के पुर्चौदी नगरपालिका साथ काफली के 47 वर्षीय नरेन्द्र सिंह रतुकी यहाँ पक्राउ कलक जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडु जानकारी दिलक इलाका प्रहरी कार्यालय पाटन के इन्चार्ज प्रहरी निरीक्षक इन्द्रराज भट्टके कमाण्डमा खटलक प्रहरी टोली आज बिहानके 2:50 बजेमा से घरमा से नियन्त्रण मण्डलबाट रहतो कि गत भदौ 2324 गते कि जेएनजी आन्दोलनको क्रममा नखु कारागारमा से भगलक रहे वहाँ जबरस्तीकरण यो डाका चोरी मुद्दामा 17 वर्ष 6 महिना कैद सुनिला रहे पक्राउ पर्लक रहतो कि यहाँ डरेढुरा कारागार पठैलक प्रहरी जनबाट खोज खबरमा एकरी विश्राम विश्राम पाछा फेरि चाहिँ विश्वतिर सामुदायिक रेडियो टिका एफएम
1: के तपाईलाई थाहा छ
2: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर र मानिसलाई असर गर्छ
1: हो र
2: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन् प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ
1: के छ त विकल्प
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं
1: विस्तारै गर्दा हुँदैन
2: हुँदैन टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ
1: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ
2: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली
3: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टिकापुरमा सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग्ह आपन भवन से सेवा देटी रहल सक्कु बेरम हेन जानकारी कराइटिए सत्कार पोलिक्लिनिकमा बिहान 7 बजे से संध्या 7 बजेसम्म मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुइलकमा र बेरम्हे उक्रा सम्पर्क कैके उपचार सेवा लिह अनुरोध गर्दती सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा डिजिटल भिडियो एक्सरे ईसीजी सेवा डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा नियमित अटो एनालाइजर से सक्कु रगत जाँच फार्मेसी प्रयोगशाला सेवा हात जोड्नी सेवा टुटल हात जोड्नीमा प्लास्टर सेवा ईएनटी सेवा सुरक्षित मातृत्व सेवा गर्भवती जाँच सेवा यौन रोग के परामर्श तथा उपचार सेवा सँग तालिम पाइल स्वास्थ्य कर्मी से क्षयरोग तथा कुष्ठरोग सम्बन्धी सेवा फेदे जाए सम्पर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टिकापुर कैलाली फोन नम्बर 091-560-095 ओ मोबाइल नम्बर 98-48-42-73-59
1: शरीरमा लाल वा फुस्सर छुअबेर ठहानी बिना स्पर्श शक्ति हेरेलको निखुजिना डाग देख पर्लसे हात गरा झमझम गर्ना तथा मास सुहाक बठिना हुइलसे कुष्ठरोग हुइसेक्ठा
4: कुष्ठरोग महिला व पुरुष जेहेफे लागसेक्ठा कुष्ठरोगको शंका लग्दैकी लगभग स्वास्थ्य संस्था वा साइनिङ अस्पताल आइएनएफ नेपाल बाँके जानकी 3 मानपुरमा सम्पर्क गरी
1: महिला उग्र अस्पतालसम्म आइक्लाको स्वास्थ्य परीक्षण गराइक्लाक आफ्नो घर पुरुष उग्र मद्दत गरी
4: कुष्ठरोग मुक्त समाज निर्माणका लागि साइनिङ अस्पताल आइएनएफ नेपाल बाँकेसे जनहितमा जारी सन्देश
0: विश्राम पाछा फेरि स्वागत बा पिठानके मान्डवी गाउँपालिका एक स्थित डम्री खुल्लामा एक मारुति भ्यान दुर्घटना हुलक दुईजना के घटनास्थलमा मृत्यु हुलबा देवी स्थान डाङ सड़क खण्डमा गुटिर लग्लु प्र 02001 ज 01-04 नम्बरके भ्यान अनि त्यही थोके सड़कमा से गरीब 200 मिटर तर खसलक हो दुर्घटना हुलबा दुर्घटनामा पर्की मृत्यु हुनमा भ्यान चालक पिठान नगरपालिका 4 बैठना अन्दाजी 24 वर्षीय दिलीप परियार मल्ला रानी गाउँपालिका 5 धुदी बैठना अन्दाजी 26 वर्षीय अभिषेक कोरहलबाट जिल्ला प्रहरी कार्यालय प्युठानकै सूचना अधिकारी एवं प्रहरी निरीक्षक हरि भट्टराईकै अनुसार दुर्घटनाकै जानकारी पैलकसँग प्रहरी टोली घटनास्थलमा पुगल रहे दुर्घटनामा गम्भीर चोट लगलग दुईजनाकै घटनास्थलमा ज्यान गलग प्रहरी निरीक्षक भट्टराई जानकारी दिएबाट दुर्घटनाकै कारणबारे प्रहरी आवश्यक अनुसन्धान कटिरहल जनबाट सरकार सार्वजनिक खरिदमा मितव्ययिता अप्नाउन तथा अत्यावश्यक बाहेक अन्य अवस्थामा कुनो किसिमकै नयाँ सामग्री खरिद नै गर्न निर्देशन देलाबाट प्रधानमन्त्री तथा मन्त्री परिषदकै कार्यालय बिहिबार सरकारकै सक्कु मन्त्रालय आयोग सचिवालय कार्यालय सरकारी निकाय मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयकै संघ सक्कु प्रदेशमा परिपत्र पठाइदिए उक्त निर्देशन देलाबाट मन्त्री परिषदकै कार्यालय अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नै गर्न मौजुदा औजार उपकरण फर्निचर र सवारी साधन हुकन चालू अवस्थामा धरके सार्वजनिक खर्च जोगाइन अनुरोध कलबाट खोज खबरमा फेरसे विश्राम विश्राम पाछा फेरसे विश्वतिर विश्वामुदायिक रेडियो टीका प्रएफएम
5: घर त जेनतेन लगाइयो अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला काठ पनि सुन जस्तो महँगो के गर्ने के नगर्ने
6: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न
5: ए हो त कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका
6: कहाँ हुनु भाइ टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस त्यही जानु होला नि
5: अब त म ढुक्क
7: मिलन अल्मोनियम एन्ड ग्लास हाउस जमरापारी टिकापुर कैलाली प्रोप्राइटर मोहनदास भाट
6: मोबाइल नम्बर 9848513426 जमरापारी टिकापुर कैलाली
8: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
9: जेठ 2 गते पहिलो शनिबार
8: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने चिलाउने दुख्ने घाउ दुबीको समस्या लाटो र फुस्रो दाग देखिने पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या इक्जेमा सोब्रियासिस गोलो दाग बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोग समस्या पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने चिलाउने धातु खस्ने सेतो पानी बग्ने यौन दुर्बलता शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने कपाल चिलाउने चाया पर्ने डेन्ड्रफ कपाल झर्ने रौ नजम्ने तालुको रौ झर्ने समस्या अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या अनुहार खस्रो हुने फुट्ने चिरा पर्ने अनुहार बाङ्गो हुने समस्या
10: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ
9: आउने दिन जेठ 2 गते पहिलो शनिबार
8: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली सम्पर्क नम्बर 9868000008 र 9825637772
11: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्
12: ग्रीष्मा टेरेसमा पाइने सामग्रीहरू नलका नलकाका सामान नलकाका पाइप फरुवा कुटो कोदालो बन्चरो हट ब्याग थर्मस जर्किन पानी तताउने इलेक्ट्रिकल रड भान्साका लागि किचन ऱ्याक प्लास्टिकको सामान घर वायरिङका सामान पूजाका लागि सम्पूर्ण सामग्रीहरू पित्तलका भाँडाकुँडा ग्यास सिलिन्डर झाडु छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला ग्रीष्मा टेरस टिकापुर कैलाली संचालक मदनराज देवकोटा स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि सम्पर्क नम्बर 9849588008
0: संविधान संशोधनका लागि भसपत्र तयार कलक गठित कार्यदल जेएनजी प्रतिनिधिगणसँग आज कर्लक लगलक छलफलकी विषयमा देखलक कुछ अन्यल चिर्ती सकारात्मक सम्वाद केलाका आह्वान कलबाट कार्यदलके संयोजक असीम शाह सकु सरकारवालाके सुझाव समेटके भसपत्र पूर्णता दिन नै कार्यदलके मुख्य ध्येय रहलक उह अनुरूप जेएनजी कन्फे छलफलका लागि कामदन कलक स्पष्ट पर्लबाट आज सुन्ने 5 बजे तयार कलक छलफलके सन्दर्भमा कुछ जेएनजी प्रतिनिधिहरू र आखक सरकारसँग हुलक सहमतिकै विषयमा के असन्तुष्टि बहिष्कार के बात उठेल बासा संयोजक शाह वकर वास्तविक प्रश्न पल्लबाट उहाँके अनुसार आघक सरकारसँग हुलक सहमति हुक्र कार्यान्वयनमा चरणमा ओ जेएनजी परिषद निर्माणकै कार्य मफे अन्तिम चरणमा पुग्लबाट उहाँ यी कार्यदलकै आयोजना कलक छलफल संविधान संशोधनका लागि सुझाव संकलन गर्न विशेष वा फरक उद्देश्य केलक हुलक यी अन्य विषयसँग नै मिलिन आग्रह कलबाट कार्यदल जेएनजी कोनमसे मौखिकको लिखित दुनु माध्यमसे सुझाव लिन कतै समय व्यवस्था कलबाट बलकलाग समय कम दिलासे फेरि दिन कुछ भ्रमपूर्ण प्रचार हुटी रहल प्रति संकेत करती संयोजक साहसक कुहन आवाजमा फे नजरअन्दाज नै गर्न विश्वास दिलेलबाट उहाँको कोनो फे राजनीति विवाद हो भ्रम के पाचक मैलग्न आफ्नो अधिकार हो दायित्व समझ के छलफल के सहभागी हुन निमन्त्रित सकु जेनजीको अनुरोध कलबाट कार्यदल गत 25 गते से सरकारवालासँग छलफल शुरू गर्न रहे यही क्रममा हालसम्म संविधानविद पूर्व प्रशासक हो संचार क्षेत्रकी विज्ञहरूसँग परामर्श ओरेलबाट आगामी दिनमा अन्य सरकारवालासँग फेरि छलफल गर्न कार्यक्रम रहलबा साकीय स्वरूप निर्वाचन प्रणाली हो संहिता दशी महत्वपूर्ण विषयमा सबको साझा धारणा बन्न सरकारकै सही उदय कार्यसूची अनुसार यी प्रक्रिया खबरहरूबाट देवदशी राजनीतिक दलकै प्रतिनिधिहरू र सम्मिलित यही कार्यदलकै संविधानमा सबको वर्ग हो समुदायकी अपनत्व सुनिश्चित गर्न जेनजीहरूको अर्थपूर्ण सहभागिता विपन्नमा जोड़ दिलबाट खोज खबर जनासे पहिले खबरकै मुख्य शीर्षक फेर्छ एकचो टिकापुरमा शहरी स्वास्थ्य प्रबन्धन तथा शिखर सेल केन्द्र सञ्चालन जानकी गाउँपालिका वडा नम्बर 3 मा नागरिक आरोग्य सेवा केन्द्र शुरू नखु कारागारमा से भग्न कैदी बैतडीमा पक्राउ वत्या आवश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयकी निर्देशन गीता बुकला खोज खबर रह प्राविधिक मित्र आकाश चौधरी धन्यवाद दी अबकला खोज खबर से मैं सीता चौधरी विदाई दू एक पास 6 बजे की खोज खबर सुन सीखी सामुदायिक रेडियो टीकापुर एफएम सिंटी रवि राम राम
13: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना
14: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ
13: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ
14: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ
15: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ
14: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ
15: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन
13: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ
14: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ
13: कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन
14: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ
13: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ
14: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ
13: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ टिकापुर नगरपालिका कार्यालय
16: यो माटो प्यारो छ यो बाटो प्यारो छ
17: यद्दे मुस्कटोरा ताज हेरो त बुढुवा
18: ओहो त हेर बुढिया बर्खाक समय थेबा पखारिक मुहका रुपकल बाकी मुस्वाइल कलश याब मुस्वक खुत्ती सपोथे आइसक्था
17: ओहो होनिका सम्झनु घरक आन्दा पाटा काटा पर्ना रह
18: असी करी हेर बुढिया ओसिनो कलसे काल मिट्टी नाओ टेला रोटी पकाक बासी खाई दोस्रा सर परिवार मने मिलक सर सफाई करबी दोस्रा आन्जन पान्जन रहल फोहर का व्यवस्थापन करबी तनी हुई
17: मिठा हो बुढ़वा असिन डाला मा त ध्यान घास फोहर झपास बिल ठाउँमा साफ नुख बैठल रह सक्छना
18: ओहो सेट कलक हो छाइ समीरा छावा विवेक तुओ मै मिल्ख घरक आन्जन पान्जन रहल ध्यान ध्यान घास काटी कालिक लानल काटे से घर से तनिक दूर कटकोरा लगाई पड़ल बखारिक मुकर से साफ मुस्कु सुके पैठनी सेकना में त चपटदार पड़ल दोस्रा घरक आन्जर पाँजर फसफार हो सफा फुल से साफ पहिना त उस्तह कम हो जाइ
17: काल शनिश्चर थियो ज्ञानको फुर्सद थियो
19: साफ बर्खा छाकक समयमा सुक्खा ठाउँमा बैठ मन परेछ। यी मौसममा आफन बस्यारामा पानी पैठना पिलकोर्से सुक्खा ठाउँको खोजीमा हुँदा बाहिर निस्कछ।
20: मुस मुर्गी जसिन आहाराको खोजी गर्न क्रममा फेर साँप मानव बस्ती लग्घ आइसक्छ।
21: विश्वास लग्ना हो सही जानकारी पाइक लाग ओ लग्घ उपचार केन्द्र कहाँ बा कैख पत्ता लगाइक लाग आधिकारिक वेब पेज स्टेक बाइट नेपाल .org मा जाख आवश्यक जानकारी लिहेसेक्दिथा।
22: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
23: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
24: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
23: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
24: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
23: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
24: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
25: न्यू अछाम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868-14-799, 9824-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824-67-28-25।
26: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
27: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: Broadway Dango Gunhos, Nepa App.
1: Pali Man Ko Nepa, Nepali Pan Ko Nepa.
2: विद्युत महसुल भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टीकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुरकै लाली

0: टिकापुर नगरपालिकाको अत्यन्त जरूरी सूचना।
1: टिकापुर नगरपालिकाको आयोजनामा प्रजनन उमेरका महिलाहरूका लागि निशुल्क फेस्टुला रोग स्क्रिनिङ, पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङ पेसरी एचपीभी डीएनए विधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ, स्तन क्यान्सर स्क्रिनिङ तथा परामर्श सेवा र यौन रोग सम्बन्धी जाँच उपचार तथा परामर्श सेवा शिविर तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
0: नारायणपुर स्वास्थ्य चौकी वडा नम्बर 6 जेठ 3 गते समय बिहान 10 बजेदेखि।
1: झुङ्गा शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9 जेठ 4 गते समय बिहान 10 बजेदेखि।
0: मणिकापुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 5 जेठ 5 गते समय बिहान 10 बजेदेखि।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: टिकापुर नगरपालिकाको अनाधिकृत रूपमा रहेको संरचना हटाउने सम्बन्धी जरूरी सूचना। नेपाल सरकार गृह मन्त्रालयको परिपत्र तथा जिल्ला प्रशासन कार्यालय कैलालीको अवैध कब्जा हटाउने विशेष अभियान सञ्चालन गर्न नगरपालिकालाई दिएको कार्यान्वयनको जिम्मेवारी अनुसार नगरपालिकाको बजार क्षेत्रमा व्यवसायहरूले आफू खुशी आफ्नो जग्गाको क्षेत्रभन्दा बाहिर सार्वजनिक जग्गा बाटो नालामा पर्ने गरी संरचना निर्माण गरी व्यापारिक रूपमा समेत अन्य व्यवसायहरूलाई पनि असर पर्ने गरी काम भइरहेकाले उक्त किसिमको संरचना हटाउन 2082 चैत 25 गते 15 दिन सूचना सार्वजनिक गरेको स्मरण गराउन चाहन्छौ। सूचना अतेर गरी अतिक्रमित संरचना नहटाए प्रचलित कानून अनुसार नगरपालिकाले संरचना हटाउनु पर्ने भएको हुँदा यसबाट पर्न जाने असरबाट बच्न समयमै स्थान खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। नगरपालिका क्षेत्रभित्र कसैले पनि सार्वजनिक जग्गा बाटोको छेउछाउमा अतिक्रमण गरी घर संरचना बनाएको भए तुरन्त खाली गर्न अनुरोध गरिन्छ। साथै टिकापुर नगरपालिकाले 2082 साउन 1 गतेदेखि प्लास्टिक प्रदूषण मुक्त शहर घोषणा गरेकाले यो अभियानलाई सार्थक बनाउनका लागि तोकिएको मापदण्ड विपरीतका प्लास्टिकको कारोबार नगरिदिनु हुन व्यवसायहरूमा हार्दिक अनुरोध गरिन्छ।
3: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल टिकापुर कैलाली।
4: आई बुढल्ला सुन्तो कि नै वा नन्दिक भोज आगिलिन अब समय एक ठो घर गहना नि हो बनैना उनैना पट्टा नि पैना त
5: अरे गहना बनैना त हो दुकान खस्ती खस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
4: तुहार बाटा अस्तर तुहार रामपुरान दिदी ये नि सामुएल ज्वेलर्स मसे गहना बना कान से कि कतरा सुघर बना कन ल बाटी
5: ए ले ले ठीक है बा चल हाली भात वट खाई आओ जाय कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक टिकापुर प्रोप्राइटर बिहारी सिंह सुनार।
4: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98684 41 208 और 98486 39 261।

0: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र फ्लुटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढी वाटर प्रुफिङ एण्ड होम डेकोर, टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कण पछाडि, फोन नम्बर 98648 36213।
1: रानी जमरा कुलरियासित भण्डार गिरा संचालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरियास्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समिति टिकापुर कैलालीको पहिलो साधारण सभाको बैठकको गणपूरक संख्या नपुगी तपसिलको मिति, स्थान र समयमा पुनः बस्ने भएकाले पूर्ण पार्षद ज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानेर साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल जेठ 10 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समितिको सभाहल, समय बिहान 10 बजे। सम्पर्क नम्बर 0915160022। रानी जमरा कुलरिया सिद्ध भण्डार गिरा संचालन तथा व्यवस्थापन समिति, टिकापुर कैलाली।

0: कर्णाली नमूनामा टीका प्रमाग शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा विभिन्न संकायमा भर्ना खुल्यो।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
0: फराकिला कक्षाहरू,
1: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
0: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
1: खेलकुद सुविधा,
0: कम्प्युटर शिक्षा,
1: स्वच्छ पिउने पानी,
0: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584 24167।
0: तपाईको भविष्य निर्माणको एक सहयात्री।

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्रहरू 2,99,900 मा।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्र र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुरमा शहरी स्वास्थ्य प्रबन्धन तथा सिकल सेल केन्द्र सञ्चालन, दैनिक बिरामी जाँचसँगै सिकल सेलका बिरामीको निदान र परामर्शमा प्राथमिकता दिइने। जानकी गाउँपालिका वार्ड नम्बर 3 मा नागरिक आरोग्य सेवा केन्द्र शुरू, जानकी गाउँपालिकामा सरसफाई सप्ताह 2083 सम्पन्न। टीकापुरमा खुला महिला फुटबल प्रतियोगिता जारी, यस क्षेत्रका महिलाहरूलाई उत्प्रेरणा हुने आयोजकको भनाई र जानकी नौका अध्यक्ष खकेन्द्र भण्डारी र सदस्य खड्काको पुनः पद बहाली। खोज खबर अब विस्तारमा। टीकापुरमा शहरी स्वास्थ्य प्रबन्धन तथा सिकल सेल केन्द्र सञ्चालन भएको छ। टीकापुर नगरपालिकामा 326 जना सिकल सेलका बिरामी छन्। 2000 जनाको परीक्षण गर्दा 326 जना बिरामी फेला परेका हुन्। केन्द्रमा आजबाट उपचार सेवा शुरू गरिएको छ। मेडिकल अधिकृत अभिनन्दन शाहको नेतृत्वमा 8 जना स्वास्थ्यकर्मीले सेवा दिनेछन्। थप खबर आकाश चौधरीबाट।
1: केन्द्रबाट विशेषज्ञबाट दैनिक बिरामी जाँच, परामर्श, ल्याब, फार्मेसी लगायत आधारभूत सबै सेवा उपलब्ध हुनेछन्। यहाँबाट सिकल सेलका बिरामीको निदान र परामर्शमा प्राथमिकता दिइनेछ। सेवा शुरू भएपछि कार्यवाहक नगर प्रमुख रामबहादुर नगरजीले यहाँबाट सेवा लिन बिरामीलाई सहज हुने बताउँदै कर्मचारीलाई मुस्कान सहितको सेवा दिन अनुरोध गर्नुभयो।
2: सिकल सेल शहरी स्वास्थ्य केन्द्रमा आएर एकदम सेवा गराई आएर यसमा सेवा लिनुहुनेछ र यहाँका कर्मचारीहरूले पनि एकदम मुस्कान सहितको सेवा दिनुहुनेछ।
1: प्रमुख प्रशासकीय अधिकृत सुमन ढेटालले 1 वर्षको तयारीपछि सेवा शुरू भएको बताउँदै सिकल सेल उपचारलाई प्राथमिकता दिन र निम्न वर्गका मानिसलाई आधारभूत सेवामा सहज पहुँच पुर्याउन र लोक कल्याणकारी राज्यको अवधारणा अनुसार सेवा शुरू गरिएको र यहाँबाट ल्याब, सहुलियत दरमा औषधि उपलब्ध लगायतका सेवा थालिएका बताउनुभयो।
3: विगत लामो समयदेखि टीकापुर नगरपालिकाले स्थापना गर्ने भनेको झण्डै 13 महिनापछि हामी यसको चाहिँ औपचारिक ढंगले सेवा प्रवाह गर्ने स्तरमा आइपुगेका छौँ। विगतमा कार्यपालिकामा नगरपालिकामा विभिन्न खालका चाहिँ कारणले त्यो चाहिँ सेवा प्रारम्भ हुन सकेन। पछिल्लो समय म आइसकेपछि टीकापुरमा यो विषयलाई प्राथमिकतामा राखेर जानुपर्छ भन्ने ढंगले चाहिँ शुरूआत गरियो। शुरूआत गर्दा गर्दै पनि ढिलो भयो, 6 महिना लाग्यो। यो 6 महिनाभित्र चाहिँ हामी यसलाई चाहिँ यो अवस्थामा ल्याइ पुर्याउन चाहिँ सफल भएका छौँ। विशेष गरी जुन निम्न वर्गका मान्छेहरूले उपचार गर्न नपाएर चाहिँ जो मृत्युवरण गर्नुपर्ने, दुःख पाउनुपर्ने स्वास्थ्यको हिसाबमा थियो, त्यसलाई चाहिँ निराकरण गर्नुपर्छ। राज्यको उपस्थिति भनेको आम नागरिकले सेवा सुविधा प्राप्त गर्न सक्ने गरी चाहिँ राज्यको उपस्थिति हुनुपर्ने भन्ने मान्यता अनुरूप लोक कल्याणकारी राज्यको अवधारणा अन्तर्गत चाहिँ टीकापुर नगरपालिकाले पनि लोक कल्याणकारी कार्य अन्तर्गत चाहिँ यो केन्द्रलाई चाहिँ प्रारम्भ गरेको हो। यसबाट चाहिँ राज्यले सित्तैमा आम नागरिकहरूलाई चाहिँ निशुल्क रूपमा उपलब्ध गराउँदै आएको 98 प्रकारको औषधिहरू निशुल्क रूपमा चाहिँ यहाँबाट वितरण हुनेछ र बाहिर मेडिकलहरूमा औषधिहरू किन्दा महँगोमा पर्ने ठगिने जुन खालको समस्या छ आम नागरिकहरूको, त्यसलाई पनि निराकरण गर्नुपर्छ भनेर चाहिँ फार्मेसी चाहिँ सहुलियत दरमा यहाँबाट चाहिँ आम नागरिकहरूले त्यो खालको चाहिँ औषधिहरू किन्न पनि पाउनुहुनेछ सहुलियत दरमा चाहिँ, र सिकल सेलको स्क्रिनिङ गर्ने, त्यसको जाँच पड़ताल गर्ने र हामीले गर्न नसकेको उपचार थप उपचारको लागि सम्बन्धित अस्पतालहरूमा सिफारिस गर्ने काम चाहिँ यहाँबाट हुनेछ र हामीले यसमा चाहिँ प्रयोगशालाका कामहरू हुन्छन्। प्रयोगशालाको पनि कतिपय कुराहरू हामीले सित्तैमा गर्ने कुराहरू जो राज्यले निर्धारण गरेको छ ती कुराहरू यहाँ सित्तैमा हुन्छन् र त्योभन्दा बाहेकका चाहिँ प्रयोगशालाका कुराहरूमा सहुलियत दरमा चाहिँ यहाँबाट सेवा प्रदान हुन्छ।
1: वडा नम्बर 1 का वडा अध्यक्ष मोहन लोहार विकालले थारू जातिमा सिकल सेलको समस्या बढ्दै गएकाले उपचारात्मक र प्रवर्धनात्मक हिसाबले उपचार र परामर्श दिन, रोग लाग्नबाट बस्न सचेतना जगाउन सहयोग हुने, बताउनुभयो। उहाँले यहाँ अन्य पालिका र लुम्बिनी प्रदेशका नागरिकले पनि सेवा लिन सक्ने बताउनुभयो।
4: टीकापुर नगरपालिका चौधरी बाहुल्यता भएको क्षेत्र भएका कारण गर्दा सिकल सेल पनि चौधरी समुदायका मानिसहरूलाई लाग्ने भएको हुँदा हामीले चाहिँ स्वास्थ्यका क्षेत्रमा यसलाई प्रबन्धन गर्ने, यसको उपचार गर्ने अस्पतालमा पनि तपाईँ डाक्टरको हामीले चाहिँ टीकापुर नगरपालिकाले एउटा सेवा दिएका थियौँ भने उपचारात्मक विधि पनि अप्नाउँदै प्रवर्धनात्मक विधि अप्नाउँदा पनि हामीले एउटा वर्ग जो तपाईँ चाहिँ यो क्षेत्रको अलि जनसंख्यकी हिसाबले पनि बढी छ त्यो समुदायलाई मात्रै लाग्ने रोग रोगको विषयमा चाहिँ हामीले के गर्न सकेका थिएनौ, त्यसैले तपाईँले चाहिँ अब त्यो समुदायलाई पनि हामीले तपाईँको चाहिँ त्यसको रोगलाई निराकरण गर्न, त्यसको प्रबन्धन गर्न, त्यसको उपचारात्मक गर्नका निम्ति सहयोग गर्नुपर्छ भन्ने महसुस गरेर टिकापुर नगरपालिकाले चाहिँ यो सिकल सेल अस्पतालको चाहिँ एउटा कन्सेप्टका साथ अगाडि बढेर हामी यो क्षेत्रमा विशेष गरेर थारू समुदायमा लाग्ने सिकल सेलको उपचार गर्नका निम्ति त्यसलाई चाहिँ प्रबन्धन, त्यसको तपाईँ जनचेतना अभिवृद्धि गर्दै उहाँहरूलाई तपाईँ अस्पतालसम्म आउने कतिपय मानिसहरू रोगको पहिचान नगरेर पनि मृत्युवरण गरिराख्नु परेको अवस्था छ।
1: टिकापुर अस्पतालका अध्यक्ष रामबहादुर भण्डारीले स्वास्थ्य क्षेत्रमा अर्को उपलब्धि हासिल भएको बताउँदै सिकल सेलका बिरामीलाई उपचारमा विभिन्न समस्या भइरहेका बेला सिकल सेललाई प्राथमिकता दिएर स्वास्थ्य संस्था स्थापना भएकाले सहज हुने बताउनुभयो।
5: स्वास्थ्य क्षेत्रमा एउटा हामीले अर्को उपलब्धि हासिल गरेको महसुस भएको छ। पक्कै पनि हामीलाई पनि अस्पतालमा सिकल सेलको जुन बिरामीहरू आइराख्नु भएको छ उहाँहरूको स्थिति वास्तवमा हेर्दा साह्रै दुःखलाग्दो, अप्ठ्यारोमा एकदम उहाँहरूलाई देख्यो भने आफैलाई पनि एकदमै अप्ठ्यारो महसुस हुन्छ। किनभने उनीहरूलाई कमसेकम 3.4 पोइन्ट मात्रै ब्लड आफ्नो शरीरमा बसिरहँदा उहाँहरू उपचारका लागि त्यहाँ आइरहनु भएको हामीलाई त्यस्तो किसिमको अहिले रिपोर्टहरू र उपस्थित जुन बिरामीहरूको उपस्थिति छ त्यसले देखाइरहेको छ। तसर्थ अब टिकापुर नगरपालिकाबाट जुन सिकल सेलका लागि नै एकदमै स्पष्ट रूपमा जुन काम गर्नका लागि एउटा अवधारणाका साथ जुन यो सिकल सेल केन्द्र नै निर्माण भएको छ यसले धेरै ठूलो उपलब्धि हासिल गर्नेछ भन्ने
1: पालिकाले कार्यविधि बनाएर नगर स्तरीय शहरी स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन गरेको हो। अब केन्द्र मार्फत विशेषज्ञ सेवा, सिकल सेलका बिरामीको निदान, उपचार गर्नुका साथै स्वास्थ्य सचेतनाका क्षेत्रमा समेत काम गर्ने जनस्वास्थ्य निरीक्षक केवल सिंह सार्की बताउनुहुन्छ।
6: हाम्रो यो शुरूआतमा कन्सेप्टै के थियो भने सिकल सेल अस्पताल तथा अनुसन्धान केन्द्र थियो। हामीले विभिन्न सरकारवालाहरूसँग छलफल गर्दै काम गर्दै हामीलाई नीतिगत रूपमा हामीले गर्न मिल्ने के छ भनेर त्यसको गर्दै जाँदा संघ सरकारको विशिष्टीकृत सेवा, प्रदेश सरकारको विशेषज्ञ सेवा र स्थानीय सरकारको आधारभूत स्वास्थ्य सेवाको व्यवस्था भएको हुँदा अनि शहरी स्वास्थ्य प्रवर्धन तथा सिकल सेल केन्द्रमा जानुपर्छ भनेर हामी चाहिँ निचोडमा पुग्यौं। र यसको अवधारणा पनि किनभने नेपालमै यदि हेर्नुहुन्छ भने सबैभन्दा ठूलो वडा रहेको, हाम्रो लगभग 90,000 जनसंख्यामा त्यसको आधा जनसंख्या चाहिँ यही वडामा छ र आधा 46,000 जति जनसंख्या छ यो वडामा र शहरी जनसंख्या छ र त्यो शहरी जनसंख्या 46,000 जनसंख्यालाई सेवा दिनको लागि आधारभूत केन्द्र भनेको एउटा मात्रै रहेको थियो र त्यसैले पनि हामीले चाहिँ यो नसर्ने रोगहरूको लागि विशेष गरी नसर्ने रोगहरू र शहरी स्वास्थ्य नीति 2072 अनुसारको सेवा दिनको लागि पनि अपुग भएको हुँदा त्यो केन्द्र चाहिँ आवश्यक हुन्छ भनेर एकीकृत शहरी स्वास्थ्य सेवाको अवधारणामा जाने र सिकल सेलका सेवाहरूमा पनि उपचारात्मक भन्दा पनि पहिचान, परामर्श, स्क्रिनिङ र प्रेषण खालको सेवाहरू जो अहिले सिकल सेलको कस्तो समस्या भने सुदूर र मध्यपश्चिममा हेर्नुहुन्छ भने एउटा विकराल जनस्वास्थ्य समस्याको रूपमा रहेको छ। 10%देखि 15%मा प्रिभ्यालेन्स छ यो समुदायमा भने त्यो समुदायलाई हामीले चाहिँ समयमा स्क्रिनिङ गर्ने, पहिचान गर्ने, परामर्श गर्ने र सम्बन्धित ठाउँमा रिफर गर्ने खालको चाहिँ मोडालिटीमा हामी यो सेवा जानेछौँ।
1: कार्यक्रम सहजीकरण स्वास्थ्य शाखा सह संयोजक कमल बहादुर रावलले गर्नुभएको थियो।
0: जानकी गाउँपालिका वार्ड नम्बर 9 का वडा अध्यक्ष खगेन्द्र भण्डारी र वडा सदस्य कल्पना खड्काको पुनः पद बहाली भएको छ। अदालतले सफाई दिएपछि अध्यक्ष भण्डारी र सदस्य खड्काको पुनः पद बहाली भएको हो। आर्थिक अनियमितता सम्बन्धी अख्तियारमा मुद्दा दायर भएपछि अध्यक्ष भण्डारी सहित सदस्य खड्का र केही कर्मचारीहरू

0: तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त, यहाँ एकजना महिला सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग चौराको 100 मिटर पश्चिम देब्रेपट्टि छौ है हामी मुकेश, झट्टै हो सबै काम छाडेर। सुन्नुहोस् भाइ, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टी भेनमा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी, म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
1: हुन्छ दाइ, कत्रो घुम्नु गर्नुभयो, जाउँ छिटो जाउँ।
2: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
3: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: एकचाम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए, तर रोकिएछ। किन हो, तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्न? नमस्कार उप प्रमुख ज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उप प्रमुख ज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सिंसार ताल तलैया वन र प्राकृतिक स्रोतसँग जोडिएको हाम्रो जीवन, तर के यी स्रोतहरू सुरक्षित छन्? कहाँ छ समस्या? कसरी जोगाउने? कसले लिने जिम्मेवारी? बसन्ता कोरिडोरका ताल तलैयामा फैलिएको द्वन्द, व्यावसायिक माछा पालन, संरक्षण र स्वामित्वको उल्झन,
7: अस्पष्ट कानून, विवादित स्वामित्व र जोखिममा परेको जैविक विविधता,
6: स्थलगत रिपोर्ट, प्रभावितको पीड़ा,
7: विशेषज्ञको मत र समाधानको बाटो, अब एउटै कार्यक्रममा।
6: कार्यक्रम प्रकृति संवाद हरेक हप्ताको शुक्रबार 7 बजेदेखि 7:30 बजेसम्म कैलालीमा रहेको रेडियो टिकापुर FM पनि सुन्न सक्नुहुनेछ। प्रकृति स्रोत मात्रै होइन, भविष्य पनि हो।
7: कार्यक्रम प्रकृति संवाद।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM, टिकापुर FM 101 MHz।
6: अब तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम प्रकृति संवाद।

0: नमस्कार, हरित भविष्यका लागि हाम्रो आवाज कार्यक्रम प्रकृति संवादमा यहाँहरूलाई हार्दिक स्वागत छ। म इन्दु केसी। कार्यक्रम प्रकृति संवादको आज हामी 20 श्रृंखलामा छौं। तपाईहरू हामीलाई हरेक हप्ताको शुक्रबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म कैलालीको रेडियो घोडाघोडी एफएम, टिकापुर एफएम, त्रिशक्ति एफएम, कञ्चनपुरमा रहेको रेडियो कञ्चनपुर र बर्दियामा रहेको राजापुर एफएममा एकैसाथ सुन्दै हुनुहुन्छ। साथै हामीलाई ई घोडाघोडी खबर .com मार्फत इन्टरनेट अनलाइनमा पनि सुन्न सक्नुहुनेछ। रेडियो कार्यक्रम प्रकृति संवाद इन्टरन्यूज अर्थ जर्नालिजम नेटवर्कको सहकार्य र युरोपियन युनियनको आर्थिक सहयोगमा संचालित मीडिया फर इन्क्लुसिभ ग्रीन ग्रोथ परियोजना अन्तर्गत उत्पादन गरिएको हो। कार्यक्रमको मुख्य उद्देश्य हरित आर्थिक वृद्धि र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी नवीन र समाधानमुखी जानकारी सर्वसाधारण र नीति निर्मातासम्म पुर्याउनु हो। अघिल्लो अंकमा हामीले कैलालीको घोडाघोडी सिमसार क्षेत्रको सम्भावना, अवसर र चुनौतीका बारेमा चर्चा र छलफल गर्यौं। आजको अंकमा हामी वनमा आधारित उद्योगका बारेमा छलफल गर्नेछौं। नेपाल प्राकृतिक स्रोत सम्पदाले भरिपूर्ण देश हो। यहाँको वन सम्पदा ग्रामीण जीवन, रोजगारी र अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा रहँदै आएको छ। पहाड़देखि तराईसम्म फैलिएको वन क्षेत्रले काठ, बाँस, बेत, जड़ीबुटी र अन्य वनजन्य उत्पादन मार्फत स्थानीय समुदायको जीवनयापनमा ठूलो योगदान पुर्याइरहेको छ। पहिले यी वनजन्य वस्तुहरू मुख्यतया घरायसी प्रयोग, परम्परागत औजार र साना हस्तकलामा सीमित थिए। तर पछिल्ला वर्षहरूमा यिनै स्रोतहरूलाई उपयोग गरेर साना तथा मझौला उद्योगहरू विस्तार हुँदै गएका छन्। जड़ीबुटी संकलन र प्रशोधन, फर्निचर उत्पादन, बेत बाँसका हस्तकला सामग्री, कत्था उत्पादन जस्ता व्यवसायहरूले ग्रामीण क्षेत्रमा रोजगारी सृजना गर्दै उद्यमशीलताको नयाँ सम्भावना देखाएका छन्। यिनै सम्भावनाबीच सुदूरपश्चिम प्रदेश वनमा आधारित उद्योगका लागि विशेष रूपमा सम्भावनायुक्त क्षेत्रका रूपमा देखा परेको छ। यहाँको पहाड़ी भूभाग जड़ीबुटी संकलनका लागि उपयुक्त मानिन्छ भने तराईको जिल्ला कैलाली र कञ्चनपुरमा काठ, बाँस र बेतमा आधारित उद्योगहरू विस्तार भइरहेका छन्। यार्सा, कुरिलो, चिराइतो, सतुवा, हर्रो, बर्रो, तेजपात जस्ता जड़ीबुटीहरू यहाँका पहाड़ी जिल्लामा संकलन गरी बिक्री तथा प्रशोधन हुन्छ भने तराई क्षेत्रमा साल, सिसौ, सात जस्ता काठ प्रयोग गरी फर्निचर उद्योगहरू सञ्चालनमा छन्। बेत बाँसबाट डोको, नाङ्लो, टोकरीदेखि आधुनिक फर्निचरसम्म उत्पादन भइरहेका छन्। कत्था उद्योगले खैरको काठबाट मूल्यवान उत्पादन गर्दै औषधि तथा खाद्य उद्योगसम्म आपूर्ति गरिरहेको छ। यसले वनजन्य कच्चा पदार्थको उपयोग बढ़ाउनुका साथै स्थानीय स्तरमा रोजगारी सृजना गर्न पनि मदत पुर्याएको छ। तर यी सम्भावनाका बीच चुनौतीहरू पनि देखिन्छन्। कच्चा पदार्थको नियमित आपूर्ति नहुनु, बजार पहुँच कमजोर हुनु, आधुनिक प्रविधिको कमी र सरकारी सहायताको अपर्याप्तताका कारण धेरै उद्योगहरू अझै पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्। सुनौ यसै सम्बन्धी सहकर्मी बीआरले तयार पारेको यो रिपोर्ट।
1: कैलालीको लम्कीचुवा नगरपालिका एक भुरुवाकी धन बोहरा पहिले घरधन्दामै सीमित हुनुहुन्थ्यो। श्रीमानको एकल आमदानीले मात्र घर खर्च नधान्दा उहाँको परिवार आर्थिक समस्यामा थियो। 4 वर्ष अघि नगरपालिकाले दुना टपरी बनाउने तालिम दिएपछि भने उहाँको जीवनमा ठूलो परिवर्तन आयो। तालिममा सहभागी 8 जना महिला मध्ये अहिले दुना टपरी बनाउने पेसामा धना मात्रै निरन्तर सक्रिय रहनु भएको छ। तालिमपछि नगरपालिकाले मेसिन उपलब्ध गराएपछि उहाँले सृजनशील दुना टपरी उद्योग सुरु गर्नुभयो। सुरुमा सानो स्तरबाट सुरु भएको उद्योगमा अहिले 8 जना स्थानीय महिलाले रोजगारी पाएका छन्। महिलाहरू बिहान जंगलमा सालका पात संकलन गर्छन् र दिउँसो दुना टपरी बनाउने काम गर्छन्। अहिले उद्योगबाट दैनिक 1000 भन्दा बढी दुना टपरी उत्पादन हुन्छ। दशैं, तिहार, माघे संक्रान्ति, श्राद्ध, पूजा आजा, मेला तथा थारू समुदायका विवाहमा यसको माग अत्यधिक हुने गरेको छ। बजारमा प्लास्टिकका दुना टपरीहरू आए पनि धार्मिक तथा सांस्कृतिक काममा सालका दुना टपरी पहिलो रोजाइमा पर्छ। एउटा विवाहमा मात्र 10,000 भन्दा बढीको माग आउने भएकाले माग धान्नै कठिन हुने गरेको धना बताउनुहुन्छ। अहिले उद्योगबाट वार्षिक 5 लाख भन्दा बढीको कारोबार हुन्छ, खर्च कटाएर परिवार चलाउन सक्ने आमदानी भइरहेको धना बताउनुहुन्छ।
2: पहिला हामी साथीहरू 8 जना थियौँ, 8 जनाले सबैले छोडे अनि एक्लै भयो मसिन। एक्लै हुँदाखेरि अब मैले के गर्ने, एक्लै वनमा जान पनि डरै भयो। अब त्यसरी माग अनुसार भनौँ, सिजन अनुसार हुन्छ। अब हाम्रो यो श्राद्धहरू चल्छ, तर तिहार, अब दसैँ भयो, दिवाली भयो, अनि अब पुष माघको महिना अब बिहाहरू चल्छ, त्यति बेला हाम्रो मागहरू धेरै हुन्छ। सबभन्दा बढी जाने चौपरी यो तिहारको बेला अनि श्राद्धको बेलामा हो जाने, अनि दुना चाहिँ माघ फागुनमा चौधरीहरूको बिहामा जान्छ। एकैजनाले 10,000 अर्डर गर्छ, 10,000, 5,000, 8,000 एउटैले अर्डर गर्छ। त्यो चाहिँ हामीले बनाउन गाह्रो हुन लाग्यो, बनाउँछौँ, पुर्याउनु सक्दैनौँ। उहाँहरू खाली बसेको बेला बाख्रा गोठाला जानुहुन्छ, पार्टी गरेर ल्याउनुहुन्छ, साँझ पख बनाएर अनि यहाँ पठाउनुहुन्छ, अनि मैले बनाइरहेको छु। पहिला त एक्लै थिएँ, तर अहिले चाहिँ मसँग काम गर्ने 8 जना हुनुहुन्छ। उहाँहरूलाई मैले रोजगार 8 जनालाई दिएँ, मलाई एकदम खुसी लाग्यो। सिजन अनुसारले हो म्याडम, अब वार्षिक मेरो भनौँ अब 4-5 लाख रुपियाँ जति सम्म, 4 सम्म त पुगेको हो मेरो हिसाब गर्दाखेरि कारोबार भयो। अब त्यहीबाट मेरो खाना रोजी रोटी सबै बचाउलाई स्कुल पढाउने घर खर्च सबै त्यसैबाट चलेछ।
1: धनाको उद्योगले स्थानीय महिलामा आत्मविश्वास पनि बढाएको छ। उद्योगमा काम गर्ने रङ्गा उपाध्याय एकल महिला हुनुहुन्छ। श्रीमान नहुँदा सन्तानको जिम्मेवारी सम्हाल्न कठिन भइरहेका बेला अहिले आफ्नो कमाईले घर खर्च चलाउन सहज भएको उहाँ बताउनुहुन्छ।
3: धेरै कमाउने महिना त लगातार त्यहीमा हुन्न, अब अलिअलि खर्च हुन्छ आफूलाई, कि त अब समय हुन्न एक्लो मान्छेको। 6-7 हजार कमाइन्छ फुर्सदको बेलामा, अनि पर्दैन श्रीमान हुनुहुन्न, आफै कमाउने हो जसरी भए पनि। छोराछोरी अब पढिराखेका छन्, अब आफै यस्तै गरेर आफ्नो घरको काम गरेर अलिअलि गुजर चलाएको छ।
1: सुदूरपश्चिम प्रदेशमा वनमा आधारित उद्योगहरू ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधार बनेका छन्। सालका पातबाट दुना टपरी उत्पादन सँगै बाँस, बेत, निगालो, काठ र जडीबुटीमा आधारित उद्योगहरू पनि विस्तार भइरहेका छन्। बाँस र बेतबाट डोको, नाङ्लो, टोकरी, कुर्सी, टेबल, सोफा र विभिन्न हस्तकलाका सामग्रीहरू उत्पादन हुने गरेका छन्। यी सामग्रीहरू ग्रामीण घरायसी प्रयोगदेखि होटल रेस्टुरेन्टसम्म र सहर बजारसम्म पुग्ने गरेका छन्। बेतबाट बनेका फर्निचर प्राकृतिक, आकर्षक र टिकाउ हुने भएकाले यसको बढ्दो माग रहेको कैलालीको टिकापुरमा सञ्चालित तिलगङ्गा फर्निचर उद्योगका सञ्चालक भरतलाल विक बताउनुहुन्छ।
4: लगभग यिनीहरूले दिनमा लगभग हजुरको 500-600 लिएर 1,000-1,200 कमाउँछ त। राम्रो सामान बनाउने अर्डर आयो भनेपछि यिनीहरूले अब राम्रै पैसा कमाउने भयो। जस्तै फुलदानीहरू बनाउनु पर्यो भने, ऱ्यागहरू बनाउनु पर्यो भने यिनीहरू पैसा ज्यादा कमाउँछन्। अझ मुढा बनायो भने कम बनाउन सक्छन्, त्यसमा अलिक कम पैसा कमाउँछन्। त्यसको 700-800 लिएर 1,000-1,200 कमाइहाल्छन्।
1: काठमा आधारित समिल थाप फर्निचर उद्योग, कथा उद्योग, रोजिन एन्ड टर्पाइन्टाइन उद्योग पनि कैलाली र कञ्चनपुरमा स्थापना भएका छन्। साल, सिसौ, असना, हल्दु जस्ता काठबाट निर्माण सामग्रीका साथै परम्परागत तथा आधुनिक डिजाइनका फर्निचरहरू समेत उत्पादन भइरहेका छन्। यो व्यवसायमा माग पनि छ, आमदानी पनि छ, तर कच्चा पदार्थ र बजार स्थिर भए अझ विस्तार गर्न सकिने आकाश फर्निचर उद्योगका सञ्चालक सनम दत्त राजवंशी बताउनुहुन्छ।
5: काठहरू गोलियाहरू किन्दाखेरि, किनिसकेपछि के हुन्छ भने, अब जस्तै हामी बजारीकरण गर्दाखेरि बजारको मूल्य अनुसारको हामी कहिले काहीँ बेच्न सक्दैनौँ। यो स्थिर मूल्य कायम नभएको कारणले हामीलाई पनि अप्ठ्यारो हुन्छ र किसानलाई पनि अप्ठ्यारो हुन्छ। जस्तै मैले अब उद्योग खोलेको छु, उद्योग चाहिँ खोलेर पनि हामी त अब बजारीकरण गर्छौँ त, अब हाम्रो त हामी मात्रै राखे त हुँदैन, अरू अरूलाई पनि हामीले बेच्नुपर्छ, कुनै ठुलो उद्योगलाई बेच्नुपर्छ। त्यो अनुसारले हामीले एकदम सही मूल्य नपाएको कारणले हामी मर्कमा छौँ, हामी उद्योग व्यापारीहरू।
1: कथा उद्योगले खैरको गोलिया काठबाट कथा तथा कच उत्पादन गरेर भारततर्फ निकासी गर्ने गरेको छ। यसले विदेशी मुद्रा आर्जन र व्यापार घाटा कम गर्न थोरै भए पनि सहयोग गरिरहेको छ। वनजन्य कच्चा पदार्थको उपयोगले खैरको संकलनदेखि उद्योगसम्म विभिन्न किसिमका रोजगारी समेत सिर्जना हुने गरेको लक्ष्मी कथा उद्योग गेटा कैलालीका सञ्चालक रोशन कर्ण बताउनुहुन्छ।
6: पत्ता बन्ने हो त्यसपछि त्यसको बाई प्रोडक्ट भन्छन् के जस्तै चिनीबाट सिरा निस्किन्छ नि त्यस्तै गरी पत्ताबाट कच बन्छ कथा कच र सिएनएस आइल यानि कि वेस्टेज तेल उत्पादन हुन्छ त्यो र मेटेरियल चाहिने भनेको काजुको छिल्का फायर काठ दुई चिज हो कथा भनेको सब इन्डियातिर निकासी हुने हो भारततिर अनि कच भनेको पाकिस्तान पनि जान्थ्यो र हाम्रो सब जति छ नि सिएनएस आइलदेखि लिएर सबै चिज हाम्रो सब निकासी भारततिर नै हुन्छ यो प्राय गरेर बढी मात्रामा 120-125 जना जति हुन्छन्
1: मध्य पहाडी क्षेत्रमा पाइने खोटे सल्लाबाट खोटो संकलन गरी त्यसबाट प्रशोधन तथा निर्यात समेत भइरहेको छ सुदूरपश्चिमका विभिन्न जिल्लाहरूबाट वार्षिक 25 करोड किलोग्राम भन्दा बढी खोटो संकलन भइरहेको छ परदेशका डडेलधुरा डोटी कैलाली अछाम बाजुरा लगायतका जिल्लाहरूबाट खोटो संकलन भइरहेको दिव्या रोजिन एन्ड टर्पाइन्टाइन कम्पनीका सञ्चालक बताउनुहुन्छ
7: अनि त्यसपछि उद्योगमा ल्याएर प्रशोधन गर्ने प्रशोधनबाट दुईटा चिज लिन्छ एउटा रोजिन र एउटा टर्पेन्टाइन होइन अनि त्यो नेपालमा सपोर्ट छैन त्यसको अहिले पहिलेदेखि नै होइन यति सपोर्ट त्यो सबै जाने इन्डियामा हो इन्डियामा जाने भन्नाले उनीहरूको भारतीय प्रतिको डरेटमा हामीले देख्ने हो कि त्यो हामीले सङ्कलन गर्ने भनेको त्यही 1500-1600 मेट्रिक छ होइन त्यो के छ भने हाम्रो कैलाली डोटी डलद्वार मैसरी बजाङ छ त्यो सामुदायिक मनमुक्ता समूहसँग संयुक्ता गरेर उहाँहरूले दिए अनुसारको उहाँहरूको कार्ययोजनामा व्यवस्था भए अनुसारको फोटो हामीले सङ्कलन गरेर आइ गरेर अनि 5 वर्षको लागि चाहिँ ल्याउने हो संयुक्ता गरेर राजको सरकारले जोडेको राजको सामुदायिक मनमुक्तले त्यसपछि प्रदेशको प्रदेशलाई स्थानीय पालिकाको स्थानीय पालिकालाई अनि राजको भ्याट नेपाल सरकारलाई तिरेर त्यसरी ल्याउने हो
1: सुदूरपश्चिमका दार्चुला बैतडी बझाङ बाजुरा लगायतका पहाडी जिल्लाहरू जडीबुटीको संकलनका लागि महत्वपूर्ण क्षेत्रका रूपमा रहेका छन् यी जिल्लाहरूबाट यार्सा गुम्बा वन लसुन चिराइतो सतुवा जस्ता उच्च मूल्यका जडीबुटी र तेजपात टिमुर अमला रिठा लगायतका गैरकाष्ठ वन पैदाहरूको उत्पादन संकलन तथा बिक्री वितरण भइरहेको स्थानीय जडीबुटी व्यवसायी बताउनुहुन्छ
8: यो आर्थिक वर्ष त खासै जडीबुटीको त्यति काम नै भएन यो कोठाहरू एकदम कम भएर यो जटामसी अलिअलि थोरै मात्रामा भयो थोरै कुटकी अनि त्यही हो रिठा अम्लाहरू अब अलिकति यो चुत्रोको भयो गाउँलेबाट उसैको जोड कलेक्सन गरे हुन्छ उनीहरूबाट हामीले संकलन गर्यो हामीले त यो कच्चा पदार्थ नै हो त्यो त अब कच्चा पदार्थ बेचेतिर मूल्य अब पाउने कुरै भएन नि अब त्यो प्रोडक्ट गर्यो भने त हुन्थ्यो अब प्रोडक्ट गर्ने अब त्यस्तो माध्यम नै छैन चुनौती त आइराख्छन् नि अब हाम्रो पञ्चवर्षीय कार्ययोजनामा अलिकति परिमाण कम छ डिभिजन वन कार्यालय बझाङको उसमा अब अलि संकलन गर्दाखेरि अब अलि बेसी नै सामान कहिले काहीँ अलिकति निस्किने स्थिति हुन्छ त्यस्तो अवस्थामा निकासी गर्नलाई सहमति मिल्दैन त्यही भएर भनेको परिमाणमा संकलन गर्न सकिएको छैन
1: तर वन क्षेत्रबाट जडीबुटीको दिगो संकलन व्यावसायिक उत्पादन स्थानीय स्तरमै प्रशोधन उचित भण्डारण बजार मूल्यको पर्याप्त जानकारी नहुँदा सुरु संकलकले सोचे अनुसारको फाइदा नपाउने र देशमै प्रशोधन गर्ने उद्योगहरूको अभावमा छिमेकी मुलुक भारत र चीनमा सस्तो मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको लामो समय व्यवसायमा रहनुभएका बझाङका राजेन्द्र बहादुर धामी बताउनुहुन्छ
9: आन्तरिक राजस्व चाहिँ लिँदाखेरिमा पहिले अब पानी सुकुभन्दा बढी सामान भयो भने जिल्ला बन्ने पुँजी छोराइहरूले पुँजी नदिने अहिले इआइए गर्नको लागि फेरि जिल्लाले नसक्ने केन्द्रमा पठाउनु पर्ने थुप्रै नीति नियमहरू यो जिल्ला बन्ने भनौँ न कतिपय व्यापारीहरूलाई त्यस्तो अप्ठ्यारो हुने खालको जस्तै अब जडीबुटी खेती गर्ने भनौँ न अब खेती गरेको ठाउँमा जस्तै अब यो नेपालमा बिक्री नभएर यो चाइना र भारतले अरू अरू देशले मात्रै लिने खालको हुँदाखेरिमा जस्तै सतुवा खेती यो धेरै समुदाय वनमा यो कसैले व्यक्तिगत एउटा सतुवा खेती बनाएर मैले एउटा उदाहरण दिएँ अब त्यसको रेट चाहिँ कहिले आकाशिने कहिले चाहिँ त्यसको एकदम घट्ने कि त्यसले गर्दाखेरिमा नेपालमा अब प्रशोधन नभएको कारणले गर्दाखेरिमा विदेशमा जाँदाखेरिमा त्यसको दर रेट अलिअलि तलमाथि हुनुभन्दा पनि डबल टेबल चाहिँ कहिले बिक्री नहुने कहिले चाहिँ भत्तै माथि गएर त्यसले गर्दाखेरिमा सङ्कलन पत्रहरू पनि घाटा गर्ने व्यापारीहरू पनि घाटा गर्ने
1: सुदूरपश्चिममा वनमा आधारित उद्योगहरूले स्थानीय स्तरमा जीविकोपार्जन र रोजगारीको सिर्जना, आर्थिक सशक्तिकरण र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान दिइरहेका छन्। तर कच्चा पदार्थको अभाव, प्रविधि र प्रशोधनको अभाव, बजार पहुँचको कमी, कमजोर मूल्य अभिवृद्धि प्रणाली र सरकारी सहायताको अपर्याप्तता जस्ता चुनौतीहरू अझै कायम छन्। यस्ता समस्याहरूको समाधान गर्दै सिप र प्रविधिको विकास, बजारको सूचना र सुनिश्चितता, वन पैदारमा आधारित उद्योगहरूको प्रवर्धनका लागि सहुलियतपूर्ण कर्जा, कच्चा पदार्थ आपूर्तिको दिगो संयन्त्र र गैरकाष्ठ वन पैदारको भण्डारण तथा प्रशोधनका लागि आवश्यक ठाउँहरूमा भण्डारण तथा प्रशोधन केन्द्रहरूको स्थापना गर्न सके सुदूरपश्चिमको समृद्धिको आधारमध्ये एक वनमा आधारित उद्योगहरू अझ सशक्त हुँदै ग्रामीण अर्थतन्त्र, रोजगारी र प्रदेशको समृद्धिको वास्तविक मेरुदण्ड बन्न सक्ने देखिन्छ।
0: वनमा आधारित उद्योगले सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा रोजगारी र आय आर्जनको नयाँ बाटो खोलिएको देखिन्छ। तर अझै पनि यी उद्योगसँग जोडिएका अवसर र चुनौती बारे स्थानीयको अनुभव भने फरक फरक छ। यसै विषयमा स्थानीयसँग हामीले प्रतिक्रिया लिएका छौं। अबको पालोमा सुनौ उहाँका कुराहरू।
10: म बसन्त प्रताप सिंह हो। म चाहिँ बझाङ जिल्लाबाट रिपोर्टिङ गर्छु, पत्रकार हो। यहाँको खास गरिकन वातावरण, जलवायु परिवर्तन, जैव विविधता र यो खास गरिकन यो समसामयिक विषयमा चाहिँ कान्तिपुर दैनिकका लागि रिपोर्टिङ गर्छु। बझाङ चाहिँ जडीबुटीको सबैभन्दा बढी उत्पादन हुने जिल्ला हो। यात्राको दृष्टिकोणले हेर्नुहुन्छ भने नेपालमा सबैभन्दा बढी परिमाणका हिसाबले चाहिँ सबैभन्दा बढी यात्रा उत्पादन हुने जिल्ला हो बझाङ चाहिँ, होइन। अहिले बझाङको सबैभन्दा ठुलो अब अर्थतन्त्रको मेरुदण्डकै हिसाबले चाहिँ यात्राले भूमिका खेलिरहेको अवस्था हो। र अब अहिले जुन तरिकाले संक्रमण भइरहेको छ, जुन तरिकाले बिक्री वितरण भइरहेको छ, यो चाहिँ अहिलेको कच्चा पदार्थका हिसाबले बाहिर गइरहेको छ। अब एर्साको चाहिँ अरू प्रडक्टहरू, एर्साबाट बन्ने चिजहरू चाहिँ विभिन्न औषधीय खालका औषधिहरू अथवा अरू कुनै सप्लिमेन्ट्री डाइटहरू पनि एर्साबाट बन्दो रहेछ, होइन। त्यस्तो बनाएर बिक्री गर्न सकियो भने अहिले जुन मूल्यमा एर्सा बजारले बिक्री गरिरहेको छ त्योभन्दा कयौँ गुणा बढी मूल्य चाहिँ भोलिका दिनमा पाउने सम्भावना छ, होइन। धेरै परिवारको चाहिँ आमदानीको स्रोत भन्दा पनि जीविकाकै स्रोत एर्सा गुम्बा हो। बजाङको करिब करिब अलमोस्ट अल जनसङ्ख्यालाई चाहिँ एर्साले कतै न कतै कन्ट्रिब्युट गरिरहेको छ उहाँहरूको जीविकोपार्जनका लागि। चुनौतीको हिसाबले भन्नुहुन्छ भने पछिल्लो समय यो जलवायु परिवर्तनका कारणले हुने समस्याहरू चाहिँ एर्साले पनि फेस गरिरहेको छ। उत्पादन अलिकति घट्दो क्रममा छ, टाइममा हिउँ नपर्ने, हिउँ यस भनौँ बेमौसममा चाहिँ जुन बेला हिउँ नपर्नु पर्ने त्यो बेला हिउँ पर्ने, यो चाहिँ जलवायु परिवर्तनका हिसाबले चुनौती छन्। भनेपछि अर्को चुनौती भनेको संकलकहरूबाटै भइरहेछ। त्यहाँ गएर आगो लाउने, डडेलो लाउने, अनि कुटुले खान्ने जस्ता अभि जङ्गल प्राणी गर्ने, त्यस्तो कुराले गर्दाखेरि पनि एर्सा र अरू जडीबुटीहरूको उत्पादन मात्र नभएर समग्र बायोडाइभर्सिटीमा नै यसले असर पारिरहेको देखि। त्यो संकलकहरू आफैले त्यही अब संकलन समितिहरू बनाएर केही त्यसलाई व्यवस्थित गर्ने, फोहोरहरू व्यवस्थापन गर्ने, त्यस्तो कुराहरूमा अलिअलि प्रयास भएको चाहिँ देखिन्छ। तर सरकारी तहबाट नीतिगत इन्फोर्समेन्ट भनौँ न, त्यो नीतिहरू कार्यान्वयन गर्नका लागि चाहिँ सरकारी तहबाट चाहिँ त्यो एक खालको अनचेक्ड अवस्थामा छ। त्यहाँ अब त्यो एकदम निर्जन ठाउँमा मान्छेहरू चाहिँ 3,000-5,000 meter माथिको भूगोलमा गरेछ संकलन गर्छन्, होइन। त्यसो हुँदा चाहिँ सरकारी निकायको एक खालको अनुपस्थिति भनौँ न, रिक्तता जस्तो देखिन्छ त्यहाँ, जसले जे गरे पनि हुने, होइन। त्यही बेलामा तपाईँको चोरी सिकारीका कुराहरू, अरू प्रतिबन्धित जडीबुटी संकलन गर्ने कुराहरू पनि त्यही बेलामा भइरहेको देखिन्छ। त्यसो हुँदा अब नीति चाहिँ बनेको छ, तर नीतिको चाहिँ फिल्डमा कार्यान्वयन हेर्नुहुन्छ भने शून्य जस्तो देखिन्छ। यसले चाहिँ समग्रमा चाहिँ तपाईँको यहाँको मान्छेहरूको जीविकाका समस्यामा पर्ने रहेछ बिस्तारै बिस्तारै। त्यसले समग्र बायोडाइभर्सिटी नै समस्यामा पर्ने स्थिति छ।
11: राजु त्यो जान्छ। अनि हाम्रो यो झ्याउहरू भयो, सुगन्धवालहरू भयो, तपाईँको पाखर बेदहरू भयो, तिराइतोहरू, जटामसीहरू, वन लसुनहरू, त्यस्तो त्यस्तो आइटमहरू जाने हो हाम्रो। निजी रूपमा खास यहाँ व्यवसाय भनेको तिमुर खेती गरेको छ। अनि तिमुर बाहेक अरू अलिअलि गरेको भने हाम्रो चिराइतो खेती गरेको छ। सामुदायिक वन त्यति गर्दैनौँ, राष्ट्रिय वनबाट नै गर्ने हो सबै परिमाण। हामीले वनकाले पनि त्यतिकै सहयोग गरेर खर्चिकोहरू खरिद गरेर धेरै अहिले तिमुर खेती गरेको छ। आमदानीको स्रोतहरू बनाउने अहिले प्रयत्न गरे, हामीले बेच्नु पनि सुरु गरिसक्यो। पहिलाको वर्षहरू भन्दा त अहिले तिमुर खेती बढेको छ पहिलाको तुलनामा अहिले।
0: स्थानीय स्तरमा वनमा आधारित उद्योगहरूले रोजगारीका अवसर सृजना गर्दै धेरै परिवारको आय आर्जनमा सुधार ल्याएको छ। बाँस, काठ, बेत र जड़ीबुटी लगायतका उद्यमहरूले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाइरहेका छन्। तर यी सकारात्मक परिवर्तनसँगै कच्चा पदार्थको उपलब्धता बजारसम्मको पहुँच र आधुनिक प्रविधिको प्रयोगमा अझै चुनौतीहरू भने देखिन्छन्। यिनै अवसर समस्या र समाधानका विषयमा थप बुझ्न हामीसँग हुनुहुन्छ सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालासँग कुराकानी गरेका छौं। सुदूरपश्चिम प्रदेशमा वनमा आधारित उद्योगको वर्तमान अवस्था सम्भावना र चुनौती यो सँगै अवसरलाई चाहिँ प्रदेशको समृद्धिमा कसरी हेरिरहनु भएको छ?
12: प्रदेशमा वन पैदावारमा आधारित उद्योगहरू भनेको हजुरको यो सामिल फर्निचर उद्योगहरू प्रमुख हो, अनि त्यसपछि दोस्रोमा अलिअलि जडीबुटी ठुलो परिमाणमा होइन सानो परिमाणमा त्रिफला चूर्ण यस्तै आयुर्वेदिक खालको औषधिहरू बनाउने गर्ने त्यो प्रकृतिका छन्, ठुला उद्योग छैनन्। अब अर्को पाटोमा अतरिया साइडमा चाहिँ दुई तिनवटा रोजिन प्रशोधन खोटो प्रशोधन कम्पनीहरू छन् निजी, दिव्या रोजिन अनि अर्को के हिमालयन रोजिन, यस्तै छोटो भयो, जडीबुटी भयो, काठमा आधारित काठ दाउरा वन पैदावारको भयो, अनि चुन ढुङ्गा खरी ढुङ्गाको पनि पहाडतिर एक दुई ठाउँमा छ। अब मुख्य गरेर हाम्रो सुदूरपश्चिम प्रदेशमा दैती छेला अनि गोदावरी सेज र डुँडे झारी यो तीनटा औद्योगिक क्षेत्रको विकास नभएसम्म यहाँ चाहिँ उद्योग फस्टाउँदैन। त्यही अलिअलि आफ्नै खर्चमा सुरुवात गरेका साथीहरू कोही खोटोको, कोही रेजिनको, कोही चाहिँ खयरको सिकापुरमा, यस्तो यस्तो खालको प्रकृतिको मात्रै उद्योगहरू छ। यिनीहरू चाहिँ एकदमै हाई परफर्मिङ हाई प्रोफिट भन्नेमा छैनन्, त्यसै त्यसै हल्का चले छन्।
13: काश गैर काश र वन पैदावारमा आधारित उद्योगहरूलाई चाहिँ अलिकति चुनौतीहरू पनि देखिन्छन्। त्यस्तो चुनौतीहरू चाहिँ
12: चुनौती के हो भने वन पैदावार विदेश निकासी गर्न पाइँदैन, गैर काश बाहेक बेत जडीबुटी चाहिँ विदेश निकासी गर्छन्, काठ विदेश निकासी गर्न पाइँदैन, नेपालमा त्यो नीति छैन। अधिकांश यहाँका काठ मिलहरूले तिरन काठ पोखरा काठमाडौँ लगेर बेच्छन् कि यहाँ लोकलमा अलिअलि खुद्रा बेच्छन्, त्यही प्रवृत्ति देखिन्छ। यहाँ चाहिँ गेम चेन्जिङ उद्योगहरू बनाउनु पर्छ पीपीपी मोडलमा, जस्तो हजुरको ठुलो चाहिँ प्रदेशभरि पाइने सबै किसिमका जडीबुटीहरूको प्रशोधन गर्ने औद्योगिक क्षेत्रमा त्यस्तो उद्योग स्थापना गर्नु पर्यो। अनि वुड सिजनिङ, कडा काठ त सबैले लान्छन् तर नरम काठ अस्ना, कर्मा, जामुन, सल्लो लगायतको नरम प्रकृतिको चाँडै सड्ने काठलाई चाहिँ वुड सिजनिङ गर्नुपर्ने हुन्छ, सिजनिङ प्लान्ट राख्नुपर्छ। अनि स्याउला सत्तर लगायत मसिनो हाँगाबिङ्गाबाट समेत बन्ने पार्टिकल बोर्डहरू, यो चाहिँ टेबल कुर्सीमा ढोका प्यानलमा काम लाग्ने त्यस्तो पार्टिकल बोर्ड बनाउने उद्योगको चाहिँ खाँचो छ।
13: जडीबुटीको पनि प्रशोधनका लागि अलि समस्या पनि छ, बजारीकरणको पनि समस्या छ। यस्तो कुराहरूलाई चाहिँ प्रदेश सरकारले कस्तो नीति र कार्यक्रमहरू चाहिँ अघि सारेको छ नि यस्तो कुराहरूमा?
12: उद्योग स्थापना गर्नलाई दर्ता प्रक्रिया सजिलो, अनि त्यसपछि केही सुरुवातीमा चाहिँ यो औजार प्रविधि हस्तान्तरण गर्ने, प्रविधि अनुदानमा दिने खालको पनि छ। घरेलु कार्यालयहरूले सूचना निकालेर प्रविधि हस्तान्तरण पनि गर्नुहुन्छ, तर त्यो ठुलो परिमाणमा छैन के, कोही एक लाख दुई लाखको दरले जान्छ, त्यो मसिना उद्योगमा जान्छ। ठुलो गेम चेन्जिङ इन्डस्ट्री राख्नलाई प्रदेश सरकारले लगानी सम्मेलनको सोच बनाएको छ, अनि लगानी सम्मेलनमा ठुलो प्रकृतिका उद्योगहरू 9-10 उद्योग क्षेत्रको लागि चाहिँ त्यो डेरी भयो, मल भयो, हजुरको चाहिँ काठ प्रोसेसिङको भयो, वुड सिजनिङको भयो, हुँदै हुँदै गएर झडीबेटी प्रशोधन लगायतका विभिन्न 8-9 किसिमका चाहिँ उद्योगहरूको परिकल्पना गरेको छ, जसमा निजी क्षेत्र, सरकार र अनि बाह्य लगानीकर्ताको तिनटाको मोडेलमा चाहिँ स्थापना गर्ने हिसाबले त्यसको लागि नै छेला दैजी अनि गोदावरी र डुँडे झारीको औद्योगिक क्षेत्र अगाडि बढाउने हो। यो औद्योगिक क्षेत्र अहिले मैले भनेका नामहरू संघ सरकारले नै अगाडि सारेको र उसैले औद्योगिक क्षेत्र खोलिदिने भएको हुनाले चाहिँ प्रदेशले पर्खेर बसेको छ। अनि हरेक पालिकामा एउटा औद्योगिक ग्राम, लघु औद्योगिक ग्रामहरू स्थापना गर्ने पहल गर्ने, अब बैतडीतिर, जोडीतिर मात्र एक दुईवटा पालिकाले प्रयास गर्नु भएको छ, तर सबै पालिकामा चाहिँ लघु औद्योगिक ग्राम स्थापना भयो भने उद्योग क्षेत्र फर्स्ट आउँछ।
13: अब हाम्रो यहाँ त सम्भावना पनि छ नि त वन आधारित अब उद्योगहरू चल्नको लागि, अब यो उद्योगको हब नै बनाउन हाम्रो सुदूरपश्चिममा दीर्घकालीन रणनीतिहरू चाहिँ कस्तो आवश्यक देख्नुहुन्छ नि?
12: 20 वर्ष चाहिँ मास्टर प्लान बनाउनु पर्छ उद्योग क्षेत्रको, अनि एकमा त्यो भयो, त्यो प्लानले सबै खाले उद्योगहरूको सम्भावना र चाहिँ स्थापना क्षेत्र र मेटेरियलको सुनिश्चितता गर्नेछ। दोस्रोमा हजुरको ती हरेक ब्राउन मास्टर प्लान भित्रका उद्योगहरूको लागि डिपिआर बनाउनु पर्ने हुन्छ। डिपिआर व्यक्ति एक्लै बनाउन नसक्ने हुनाले प्रदेश सरकारले डिपिआरमा सहयोग गर्नुपर्छ। तेस्रोमा उत्पादित माल सामानको सहज बजारीकरणको विषय र गुणस्तर मापनको कुरा, गुणस्तर स्याम्पल लिएर काठमाडौँ जानुपर्ने होइन कि यही नै हाम्रो प्रदेशमै गुणस्तर मापन प्रयोगशाला चाहिँ राख्नुपर्ने हुन्छ। चौथोमा स्वदेशमै खपत हुने र विदेश पनि निकासी गर्न सकिने क्याटागोरीको चाहिँ प्रदेशले चाहिँ उद्योग ऐनमा चाहिँ व्यवस्था गर्नुपर्छ। चौथोमा चाहिँ हाम्रो प्रदेशको चाहिँ दुर्भाग्य भनौँ कि के हो, हामीले चाहिँ भारतसँग प्रत्यक्ष सहज बिक्री व्यवसाय गर्न ओसार पसार गर्ने हामीसँग संयुक्त जाँच चौकी छैन कि। जस्तो नेपालगञ्ज र भारतको जुन संयुक्त जाँच चौकी छ नि जमुना नाकामा, त्यस्तो प्रसिद्ध हाम्रो चाहिँ सबै खाले सवारी साधन

0: मा इन्डिया र नेपालको जोइन्ट माथिया चाहिँ एउटा ड्राई पोर्ट बनाउने चाहिँ परिकल्पना अगाडि भर्खर सरेको छ। त्यो ड्राई पोर्ट सफल भयो भने त्यसबाट हामी नेपाल भारत यातायात एक्सपोर्ट इम्पोर्टको चाहिँ ढोका खोल्छ।
1: कुराकानी र समयका लागि दीर्घनारायण सरलाई धन्यवाद।
2: सुदूरपश्चिममा वन केवल प्राकृतिक सम्पदा मात्र होइन रोजगारी र आय आर्जनको महत्वपूर्ण स्रोत पनि बन्दै गएको छ। यहाँका काठ, बाँस, बेत र जड़ीबुटीले स्थानीय स्तरमै उद्यम र उद्योगको विकासलाई अघि बढ़ाइरहेका छन्। यसले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाएको भए पनि कच्चा पदार्थको व्यवस्थापन, बजार विस्तार र प्रविधिको पहुँच जस्ता पक्षहरू अझै पनि चुनौतीपूर्ण छन्। यी समस्याहरूलाई सम्बोधन गर्दै दिगो उपयोग, सहकार्य र आधुनिक प्रविधिको प्रयोगलाई अघि बढ़ाउन सके वनमा आधारित उद्योगले सुदूरपश्चिमको समृद्ध भविष्य निर्माणमा ठूलो योगदान दिन सक्छ। आजको अंकमा हामीले वनमा आधारित उद्योगका विषयमा छलफल गर्यौं। हामीलाई आशा छ आजको यो छलफल तपाईंका लागि पक्कै पनि उपयोगी भयो होला। तपाईंलाई आजको अंक कस्तो लाग्यो? आफ्ना सल्लाह, सुझाव र प्रतिक्रिया हामीलाई पठाउन नबिर्सनुहोला। जसका लागि हाम्रो ठेगाना रहेको छ रेडियो घोडागोडी एफएम घोडागोडी नगरपालिका एक सुखड कैलाली। हाम्रो इमेल ठेगाना रेडियो घोडागोडी 88.3@gmail.com। साथै जुन रेडियो स्टेशनहरू मार्फत हामीलाई सुनिराख्नु भएको छ त्यही रेडियोमा सम्पर्क गर्न पनि सक्नुहुन्छ। आजको यो छलफलसँगै रेडियो कार्यक्रम प्रकृति सम्वादबाट विदा माग्ने बेला भएको छ। अर्को श्रृंखलामा हामी प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी अर्को विषय लिएर उपस्थित हुने नै छौं। तबसम्मका लागि कार्यक्रम उत्पादक टीमसँगै प्रविधिमा साथ दिने टेकुलाई धन्यवाद दिँदै म इन्दु केसीलाई पनि विदा दिनुहोस्। नमस्कार, तपाईँको समय शुभ रहोस्।
3: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: सिटीभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्षे प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPH 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
3: भर्ना कार्यक्रम
4: अनलाइन आवेदन फारम वितरण शुरू 29 गतेदेखि।
3: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
4: आवेदन फारम शुल्क ₹1000 मात्र। अनलाइन आवेदन फारम www.cetvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि एसईएका कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
3: आवश्यक कागज पत्रहरू
4: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
3: जन्म दर्ता, नेपाली नागरिकताको प्रमाण पत्र, स्क्यान प्रतिलिपि,
4: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
3: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो,
4: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस।
3: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर।
4: सम्पर्क नम्बर 0999900044, 9858700044, 9847202740, 9462833921 र 9669963520।
5: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज
6: साथ देशसँग श्रम सम्झौताको तयारी। श्रम स्वीकृति प्रक्रिया अब पूर्ण रूपमा स्वचालित बन्दै
7: पुनः श्रम स्वीकृतिलाई फुल्ली अटोमेसन गर्ने कुरामा अन्तरालयमा आएको छ। हामीले सम्भवतः अब एक दुई दिनमा हामी त्यसलाई हेरेर त्यसको निरूपण के गर्नुपर्ने हो हामी सम्बन्धित अधिकारीहरूसँग छलफल गर्छौं।
6: दाङ सड़क खण्डमा जीव दुर्घटना, मृत्यु भएका दुवैजनाको पहिचान खुल्यो। जंगली च्याउको जोखिम बढ़दो, वर्षेनी करिब 30 जनाको मृत्यु। चिनेर मात्र प्रयोग गर्न विज्ञको सुझाव।
8: चिनी राखे मान्छेले ल्याएको छ, खाइराखेको छ, खाने च्याउ हो भनेर खाएर देखाउँछ भने त्यो खाने, नचिनिकन नखाने।
6: र एन्फामाथिको प्रतिबन्ध फुकुवा, अब नेपाली फुटबलले नयाँ गति लिने।
9: कैयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CRNE।

0: CBN.
1: नेपालको राजनीतिमा नयाँ र पुराना दुवै दलको अस्तित्व जोगाउने चुनौती छ। पुराना दलहरू पुनर्संगठित र व्यवस्थित भएर मात्र जनताको मन जित्न सक्दछन् भने नयाँ दलहरूले पनि नेपाली जनताको चेतना स्तर माथि उठिसकेको अहिलेको अवस्थामा कुशासनलाई जरैदेखि उखेल्ने काम गरेर देखाउनुपर्ने चुनौती छ। आफ्नो चाहनामा ठेस लगाउने नेता तथा दललाई ठेगान लगाउने लगायतका प्रतिरोध भन्दा पनि कसरी मिलेर अगाडि बढ़ने भन्ने कुरा दुवै पार्टीहरूले बुझ्नुपर्ने देखिन्छ। नयाँ दलले पनि जनचाहना पूरा नगरे जनताले फेरि विकल्प खोज्छन् भन्ने सिक्नु पर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
2: गत वर्षको तुलनामा यस वर्ष सरकारको बेरुजू 2.99% बढ़ेको छ। महालेखा परीक्षकले आज सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 वित्तीय तथ्याङ्क अनुसार कुल 88.09 करोड़ रूपियाँ बेरुजू देखिएको हो। महालेखा परीक्षक तोयम रायले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्नुभएको 63 वार्षिक प्रतिवेदनमा संघीय सरकारी कार्यालयतर्फ 53.48 करोड़ बेरुजू देखिएको छ। प्रदेशतर्फ 5.22 करोड़ रहेको छ। स्थानीयतर्फ 19.04 करोड़ र समिति एवं अन्य संस्थातर्फ 10.32 करोड़ रूपियाँ रहेको छ। प्रदेशगत बेरुजूमा मध्य प्रदेशमा सबैभन्दा बढ़ी 3.77% बेरुजू देखिएको छ भने बागमती प्रदेशमा सबैभन्दा कम 0.83% देखिएको छ। जेएनजी आन्दोलनका समयमा कार्यालयमा कागजात जलेर नष्ट भएको भन्दै कतिपय स्थानीय तहले भने लेखा परीक्षण नै नगरेको महालेखा परीक्षक तोयम रायाले बताउनुभयो।
3: जुन आन्दोलन भयो 23-24 त्यो कारणले क्षति भएको छ। हामीसँग डकुमेन्ट दुरुस्त छैनन् भनेपछि ती स्थानीय तहहरूको हामीले गरेनौं। नगरिसकेपछि त्यो बेरुजू पनि घट्यो, लेखापछि अङ्क पनि घटेको छ। तथापि अर्को विषय फेरि के हो भन्नुहुन्छ भने मैले अहिले यो तेस्रो प्रतिवेदन हो। मेरो पहिलो प्रतिवेदनमा करिब करिब 31 अरब रुपियाँ चाहिँ बेरुजू थियो स्थानीय तहको, र गत वर्ष 25 अरब थियो र अहिले 19 अरब छ। बेरुजू पनि स्थानीय तहमा क्रमशः घट्ने क्रम चाहिँ देखिन्छ। फेरि त्यो यहाँ सबै के भनेदेखि त्यो अडिट नगराएको कारणले त्यो भाव होइन, तर सुधार पनि छ भन्ने चाहिँ मैले तपाईँहरूलाई यहाँ अनुरोध गरेँ।
2: हरेक वर्ष जस्तो बेरुजू बढ़दा आर्थिक सुशासनमा कमी आउनेदेखि सरकारी कोषको दुरूपयोग बढ़ने अर्थविदको भनाई छ। यसले देशको आर्थिक अनुशासनलाई कमजोर बनाउने, भ्रष्टाचार र अनियमितता बढ़ने भन्दै चिन्ता व्यक्त गरिएको छ। बढ़दै गरेको बेरुजूलाई कसरी कम गर्न सकिन्छ? सीआईएनसँग कुरा गर्दै अर्थविद प्राध्यापक डाक्टर चन्द्रमणि अधिकारीले भन्नुभयो,
4: खरिद कानूनहरूमा पनि अलिकति संशोधन गर्नु आवश्यक छ। जस्तो लो बिडिङवालालाई मात्रै दिने भन्ने भनेको छ, त्यो लो बिडिङवालाले काम गर्दै गर्दै जाँदाखेरि कहिलेकाहीँ पैसा पुग्दैन, उसले काम गर्न सक्दैन, त्यस्ता कुराहरू पनि हुन्छन्। त्यस कारणले एउटा त कानूनलाई चाहिँ नि व्यवहारिक ढंगले विधिसम्मत ढंगले कानून सच्याउने, योजनाहरू निर्माण गर्दाखेरि तयारी भएका योजनाहरू मात्रै गर्ने, अरू भुक्तानी प्रणाली गर्दाखेरि पनि कानूनको पालना गर्ने काम गर्यो भने त्यो बेरुजू क्रमशः कम भएर जान्छ। बेरुजू भनेको रुजू नभएको, कानून भन्दा बाहिर गएर खर्च गरेकोलाई बेरुजू भएको हुनाले कानूनको पालना गर्नु नै सबभन्दा ठूलो चाहिँ उपाय हो।
2: यसैबीच सरकारले कृषि क्षेत्रको विकासका लागि एकै आर्थिक वर्षमा 32 अर्ब रूपियाँ भन्दा बढ़ी अनुदान वितरण गरेको छ। तर वास्तविक किसान भने अनुदानको पहुँच बाहिर देखिएको महालेखा परीक्षक कार्यालयले जनाएको छ। परीक्षकको प्रतिवेदन अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न 12 कार्यक्रम मार्फत कुल 32.13 करोड़ रूपियाँ अनुदान खर्च गरेको छ। आर्थिक गतिविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 नियम 40 दफा 5 अनुसार अनुदान पाउने निकायले खर्चको अनुगमन र वार्षिक प्रतिवेदन तयार गर्नुपर्ने व्यवस्था भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। यसले अनुदानको वास्तविक उपयोगबारे स्पष्ट जानकारी अभाव भएको महालेखाको भनाइ छ। अभिलेख स्पष्ट रूपमा किन राखिएन? सीआईएनसँग कुरा गर्दै महालेखा मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठले भन्नुभयो,
5: वास्तवमा अब त्यो हामीसँग रिपोर्टिङको मेकानिजम नै छैन होइन। संहिताभन्दा अगाडि लागू हुनुभन्दा पहिला जुन किसिमको रिपोर्टिङ हुन्थ्यो त्यो रिपोर्टिङ मेकानिजम चाहिँ ब्रेक भएको कारणले गर्दा अहिले तलबाट के अरे स्थानीय र प्रदेश सरकारबाट वितरण भएको अनुदानको विवरण चाहिँ सङ्घीय मन्त्रालयसँग अथवा कृषि तथा पशुपञ्जी विकास मन्त्रालयसँग त्यो उपलब्ध छैन. तर माथिल्लो जुन सङ्घीय निकायहरूले चाहिँ आयोजनाहरू अथवा के अरे चाहिँ यहाँ सङ्घीय निकायहरूबाट चाहिँ वितरण भएको अथवा सञ्चालन भएको कार्यक्रमको अनुदानको विवरण चाहिँ बुकमा प्लस वेबसाइटमा पनि चाहिँ त्यो पाउन सकिन्छ. त्यो भएको कारणले गर्दाखेरि अब त्यो अब यदि त्यो तलको पनि रिपोर्टिङ हुन्थ्यो भने क्युमुलेटिभ रूपमा एकमुष्ट रूपमा चाहिँ यति भयो अथवा यतिले चाहिँ पाए भन्ने हुन सक्छ होइन. तर अब त्यो नभएको कारणले गर्दाखेरि चाहिँ अहिले हामीले भन्नुपर्दा चाहिँ सङ्घीय निकायबाट यति यति गएको छ भनेर त्यो जुन हामीले वार्षिक पुस्तिकामा अथवा अनुदानको विवरण भनेर छुट्टै पुस्तकहरू पनि सम्बन्धित निकायले निकालेको हुन्छ त्यसबाट थाहा पाउन सकिने अवस्था होस्.
2: किसान सूचीकरण र परिचय पत्र वितरण कार्य अझै पूर्ण नहुँदा समेत अनुदान वितरण प्रक्रियामा पारदर्शिता कमजोर देखिएको छ. श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातवटा मुलुकसँग द्विपक्षीय सम्झौता श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ. मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेले नेपालका तर्फबाट आवश्यक सबै प्रक्रिया पूरा गरी पत्राचार गरिसकिएको बताउनुभयो. त्यस्तै वैदेशिक रोजगारीका लागि प्रदान गरिने पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउने मन्त्रालयको तयारी रहेको छ. सचिव काफ्लेले अबको एक दुई दिनभित्रै सम्बन्धित अधिकारीहरूसँग छलफल गरी आवश्यक कानूनी तथा प्राविधिक समस्या समाधान गरिने बताउनुभयो.
0: सातवटा मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्नको लागि हामीले अब चाहिँ त्यसको प्रक्रियाहरू अगाडि बढ़ाइसकेका छौं. अब यो अर्को मुलुकको पनि कन्सर्न भएको हुनाले हाम्रो तर्फबाट गर्ने कामहरू हामीले गरेका छौं. अब उताको मुलुकहरूबाट रेस्पोन्स आउने चाहिँ आएको छैन, त्यसलाई पनि हामीले फलोअप गर्छौं. र स्थानीय तह मार्फत 15,000 रोजगारी प्रवर्धन गर्ने भनेका छौं. त्यो कामहरू सम्बन्धित अधिकारीहरूले हेर्नु पर्यो, कहाँ पुगेको छ त्यसलाई चाहिँ गर्छौं. पुनः श्रम स्वीकृतिलाई फुल्ली अटोमेसन गर्ने कुरामा अन्तरालयमा आएको छ. हामीले सम्भवत अब एक दुई दिनमा हामी त्यसलाई हेरेर त्यसको निरूपण के गर्नुपर्ने हो हामी सम्बन्धित अधिकारीहरूसँग छलफल गर्छौं.
2: मन्त्रालयले विभिन्न 100 व्यावसायिक फर्महरूमा श्रम अडिट गर्ने कार्यलाई अघि बढ़ाएको छ, जस अन्तर्गत मुख्य गरी व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको अवस्थाबारे अनुगमन गरिनेछ. उहाँले त्यसका लागि कानूनी सुधारका सम्बन्धमा 5 कानून संशोधनको तयारी गरिएको बताउनुभयो. विपदका समयमा पशु उद्धार प्राथमिकतामा नपरेको भन्दै पशु अधिकार कर्मीहरूले चिन्ता व्यक्त गरेका छन्. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षमा 3,102 पशु वस्तु मौसमी विपदका कारण मरेका छन्. विपदका बेला मानिसको उद्धार पहिलो प्राथमिकता भए पनि सतर्कता अपनाउन सके वस्तु भाउबाट हुने क्षति कम गर्न सकिने पशु चिकित्सकहरू बताउँछन्. तर विपदका समयमा पशुको उद्धार प्राथमिकतामा नपर्ने पशु सेवा विभागका निर्देशक उमेश दहालले सीआईएनसँग बताउनुभयो.
6: यद्यपि यो के भनेदेखि पशु सेवा विभागको प्रयास भन्दा समग्र यो क्षेत्र भनेको त वास्तवमा सबैको समन्वयमै तत्काल भनौँ न. हामी धेरै कामहरू गर्छौँ तर कतिको पनि हुनुहुन्छ र हामी उहाँहरू सबैको सहयोग लिएर काम गर्ने गरेका छौँ. र मूलत यसमा आबद्ध रहनुभएका पशु कल्याण सम्बद्ध जुन पशु कल्याण महासंघहरू छ उहाँसँग आबद्ध भएको संघ संस्थाहरूसँग पनि बेला बेलाको अन्तर्क्रियाहरूमा हामीले यी कुराहरू भन्ने गरेका छौँ. है, हाम्रो दायित्व हामीले बिर्सिनु हुँदैन. यो अवध प्राणीलाई यहाँले काम गर्नुभएको छ. हामीले समन्वय गर्छौँ. हामीले समन्वय गर्यो भने यहाँहरूको सहयोग जरुरी परेको बेलामा हजुर आइदिनु पर्छ भन्ने हामीले अनुरोध गरेका हुन्छ. तत्कालै हामी ती कामहरू सुरुवात गर्छौँ. जस्तै अस्ति यहाँलाई थाहा छ यो सुकुमासी समस्याले गर्दाखेरि चाहिँ सुकुमासीहरूको व्यवस्थापनका लागि वास्तवमा मानवीय व्यवस्थापन त धेरै ठाउँमा हुँदै गयो, अहिले पनि हुँदैछ, गर्नुभएको छ, त्यहाँ पनि समस्या छ. तर पशु पन्छीको क्षेत्रमा हेर्ने हो भनेदेखि बिचरा त्यो पशुले कतिपय पशुले धनी पाएन, कतिपय चाहिँ त्यहाँ घाइते भए त्यो उद्धार गर्ने कुरामा पनि विभाग लगायत विशेष विभागले केही सबसँग इनिसिएटिभ लिएको छ.
2: नेपालमा वर्षेनी जंगली च्याउ खाँदा औसतमा 30 मृत्यु हुने गरेको छ. च्याउ विज्ञहरूका अनुसार जंगलबाट टिपेर ल्याइएका विषालु च्याउको पहिचान गर्न नसक्दा उनीहरूको मृत्यु हुने गरेको हो. आज मात्रै जंगली च्याउ खाँदा चितवनको इच्छाकामना गाउँपालिका एक कुल वाङकी 6 नमूना चेपाङको मृत्यु भएको छ भने उनका दुई दाजुभाइ सजन चेपाङ र मनिता चेपाङ गम्भीर घाइते हुनुभएको छ. यसअघि हिजो सिन्धुलीको मरिन गाउँपालिका 3 जंगली च्याउको तरकारी खाँदा 3 परिवारका 6 बिरामी परेका छन्, जसमा 5 बालबालिका समेत रहेका छन्. त्यस्तै झापामा 2 दिन अघि एउटै परिवारका 11 जंगली च्याउ खाँदा बिरामी परेका थिए. विज्ञहरूका अनुसार वर्षायाम शुरू भएसँगै यस्ता घटना बढ़ने गरेका छन्। खाँदा स्वादिलो हुने भएकाले च्याउ प्रायको रोजाईमा पर्छ, तर चिनेर मात्रै खान विज्ञको आग्रह छ. विषालु च्याउ कसरी चिन्ने सीआईएनसँग कुरा गर्दै जंगली च्याउ विज्ञ डाक्टर महेश कुमार अधिकारी,
7: आयुर्वेदले चाहिँ सकेसम्म च्याउ नखाउ भन्छ, परालमा उम्रेको च्याउ खाउ भन्छ, परालमा कुनै कुनै च्याउहरू फेरि नखानेहरू पनि छन्। अब यो पाश्चात्य सभ्यतामा त्यसरी विषालु च्याउ छुट्याउने तरिकै अहिलेसम्म निकालेको छैन, कसैले पनि निकालेको छैन कि। त्यस हुनाले यो चिनिराखे मान्छेले ल्याएछ खाइराखेको छ खाने च्याउ हो भनेर खाएर देखाउँछ भने त्यो खाने हो, नभए नचिनिकाले नखाने।
2: ताजा खबरमा अब खेल खबर। अखिल नेपाल फुटबल संघ इन्फामाथि लागेको प्रतिबन्ध बिना शर्त फुकुवा गरेको छ। नेपाली फुटबलमा देखिएको लामो समयको गतिरोध अन्त्य गर्दै इन्फामाथि लागेको प्रतिबन्ध बिना शर्त फुकुवा गरिएको इन्फाले जनाएको छ। प्रतिबन्ध फुकुवासँगै अब नेपाली फुटबलले नयाँ गति लिने विश्वास लिइएको छ। नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद राखेपले चैत 11 गते अवैधानिक रूपमा निर्वाचन गर्न लागेको र आफ्नो निर्देशन पालना गरेको भन्दै एटफालाई 3 महिनासम्मका लागि निलम्बन गरेको थियो।
1: सुशीला श्रेष्ठ पर्यटन विधेयक सम्बन्धमा पर्यटन क्षेत्रका सरकारवालाहरूले उठाएका प्रश्नको सम्बोधन गर्ने सांसदहरूको प्रतिबद्धता।
8: पारित भएको पर्यटन विधेयक प्रतिनिधि सभामा टेबल भए पनि छलफल हुनु बाँकी नै छ।
1: पर्यटनबाट नै समृद्धिको बाटो रोज्नुपर्ने। चितुन राष्ट्रिय निकुञ्जमा प्राकृतिक ताल सुक्न थालेसँगै कृत्रिम ताल बनाउने अभियान शुरू लगायतका विशेष सामग्री। प्रकृति र जीवन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: रामे यो के जलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
10: यसरी जलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
11: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
9: छुवाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
12: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
10: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
12: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
10: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
11: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सांसदहरूले पर्यटन विधेयक 2081 सम्बन्धमा पर्यटन क्षेत्रका सरकारवालाले उठाएको प्रश्नको जवाब दिँदै ती प्रश्नहरूको सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सामुदायिक रेडियो प्रसारक संघ नेपालले आज काठमाण्डुमा आयोजना गरेको सरकारवालासँगको अन्तर्क्रिया कार्यक्रममा उनीहरूले सांसदहरूलाई पर्यटन व्यवसायबाट मात्रै देशको समृद्धि हुने कुरा बुझ्नको लागि आग्रह गरेका थिए। अन्तर्क्रियामा सांसदहरू पर्यटन व्यवसाय, पेशागत संघ संस्था, सरकारी प्रतिनिधि तथा नीति विज्ञहरूको सहभागिता रहेको थियो। कार्यक्रममा संकलित सुझावलाई पर्यटन विधेयकको अन्तिम पुनरावलोकन प्रतिवेदनका रूपमा समावेश गरी प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा पेश गर्ने अकुराबले जनाएको छ। कार्यक्रममा नेपाल पर्वतारोहण संघ, नेपाल होटल व्यवसाय संघ, ट्रेकिङ एजेन्सी अफ नेपाल, नेपाल एसोसिएशन फर द टूर एण्ड ट्राभल एजेन्ट, होमस्टे फेडरेशन नेपाल, भिलेज टूरिज्म प्रमोशन फोरम नेपाल, लगायतका विभिन्न 40 भन्दा बढ़ी संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। पर्यटन व्यवसाय आङसेरिङ शेर्पाले नीतिगत सुधारका कारण तिब्बत अहिले नेपालभन्दा पर्यटनमा धेरै अगाडि गइसकेको बताउँदै नेपालमा पनि पर्यटन कानून राम्रो भयो भने पर्यटक व्यवसाय समुदाय र मजदूर मैत्री अवस्था सिर्जना गर्न सक्यो भने पर्यटन व्यवसाय फस्टाउने प्रबल सम्भावना रहेको बताउनुभयो। होटेल संघ नेपालका विनायक शाहले संघ प्रदेश र स्थानीय सरकारले छुट्टा छुट्टै कर लगाउँदा र छुट्टा छुट्टै कानून बनाउँदाखेरि पर्यटन व्यवसायीलाई अप्ठ्यारो भइरहेको बताउनुभयो। संघ प्रदेश र स्थानीय तहमा दर्ता हुने पर्यटन व्यवसायको लगानीको आधार स्तर निर्धारण गरेर होटेलको स्तर निर्धारण जस्तै व्यवसायको स्तर पनि निर्धारण गर्न सकेमा गुणस्तर वृद्धि हुनेका साथै अनुगमन र अन्तर्राष्ट्रिय रूपमा पनि नेपालको पर्यटन सुरक्षित र गुणस्तरीय छ भन्ने सन्देश दिन सकिने बताउनुभयो। राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा टेबल भएको विधेयकमा छलफल चलाएर समितिलाई सहयोग पुर्याएकोमा हेलो सांसद कार्यक्रमलाई धन्यवाद दिँदै प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति सुम्निमा उदासले सबै सरोकारवालाको सुझाव समेटेर अगाडि बढ़ने बताउनुभयो।
8: पारित भएको पर्यटन विधेयक प्रतिनिधि सभामा टेबल भए पनि छलफल हुनु बाँकी नै छ, यो उहाँले भनि नै सक्नुभयो। त्यसैले आज म धेरै यसको व्याख्या गर्न चाहिन्न। अब छिटै अन्त हाम्रो समितिमा यो विधेयक आउनेछ र हामी यो प्रत्येक दफामा गहिरो छलफल त गरि नै हाल्छौं। यसरी बिल समितिमा आउनु अगाडि यो स्टेक होल्डर्सको मिटिङ जसरी हजुरहरूले यो सक्रिय यो चासो दिएर हेरिराख्नु भएको छ यसकोलाई म एकदमै वेलकम गर्छु। करिब 48 इयर्स पछि पहिलो पटक हामीले यो टुरिज्म बिललाई अध्ययन गरेर बनाउनु लाग्दैछौं। सो यस्तो कार्यक्रमहरू एकदमै महत्वपूर्ण छ र जति धेरै जति डाइभर्स धारणाहरू आउँछ त्यति नै हाम्रो विधेयक प्रभावकारी र दूरदर्शी विजनरी हुन सक्छ जस्तो लाग्छ। मेरो रायमा यो विधेयक केवल नियमकारी दस्तावेज यो त रेगुलेटोरी डकुमेन्ट मात्र हुनु हुँदैन। यो विधेयकलाई आउने भविष्यमा नेपालको पर्यटनको स्पष्ट दिशा निर्देश पनि गर्नुपर्छ जस्तो लाग्छ। यो त भिजन डकुमेन्ट जस्तो, यो डकुमेन्टको अब्जेक्टिभ के हो त्यो पनि एकदम स्पष्ट रूपमा हामीले आर्टिकुलेट गर्नुपर्छ जस्तो लाग्छ।
1: सांसद गणेश विकले पर्यटनको अधिकारमा तीनै तहका सरकारहरू स्पष्ट नभएकाले समस्या आएको र सुदूरपश्चिम लगायतका विभिन्न क्षेत्रहरूमा रहेका पर्यटकीय क्षेत्रहरूको विकासमा केही अवरोध भएको बताउनुभयो।
14: यो पर्यटन उद्योगलाई चाहिने वास्तवमा जनताको आँखाले हेर्ने गरिकन हामीले चाहिँ यसको कानून बनाउने हो होइन, यसलाई चाहिँ अब निजी क्षेत्रलाई मात्र हेर्ने अथवा व्यवसायलाई मात्र हेर्ने हिसाबले भन्दा पनि जस्तै त्यो क्षेत्र जस्तै अब हामी सामान्यतया म चाहिँ सुदूरपश्चिमको योजना आएको उपाध्यक्ष हुँदाखेरि मैले त्यहाँ महसुस गरेको हामीले चाहिँ खर्चमा चाहिने होटल व्यवसायलाई चाहिँ अनुमति दिन खोज्यौं अनि त्यसपछि यता शुक्लाफाटामा अनुमति दिन खोज्यौं त्यहाँ बन्ने दिँदो रहेछ होइन, त्यो कानूनी जाने झन्झटका कारणले गर्दाखेरि अब त्यो फाइभ स्टार होटल बनाउँछु भनेपछि त्यसको स्ट्यान्डर्ड चाहियो र त्यसको लागि चाहिने ठूलो जग्गा चाहियो, जग्गा चाहिँ बलले दिँदो रहेछ। यस्तो चाहिँ धेरै कुराहरू चाहिने हुँदो रहेछ होइन। अर्को कुरा कस्तो हुँदो रहेछ भन्दाखेरि बल्दिया जाने टुरिस्टहरू चाहिँ शुक्लाफाँडा जान मान्नु रहेछ होइन, जाँदो रहेछ, त्यही नजिकै छ नि त वास्तवमा, खर्च पनि धेरै हुँदैन होइन। अनि रारा जानेले जाने खर्च जान मान्दो रहेछ होइन, त्यसले गर्दाखेरि जाने अर्को कुरा चाहिँ जस्तै हामी म एकदम धेरै लडेर एकदम म खुसी पनि छु सुदूरपश्चिमबाट धनगढ़ीबाट काठमाडौँ आउने जाने जाने प्लेनको फेयर चाहिँ विदेशीहरूलाई चाहिँ डलरमा हुने अथवा अरूलाई चाहिँ उसमा हुने हुँदो रहेछ, यो घटाउँ भनेर चाहिँ मैले नै प्रस्ताव लिएर गएको त्यो बेलामा होइन, अहिले अहिले चाहिँ त्यो अलिक बढी त्यो भाँच जस्तो लाग्छ। यसले गर्दाखेरि यस्तो कुरालाई चाहिँ अलिकति ख्याल गरौँ भन्छु म। अब मलाई वकिल साहबको चाहिँ त्यो भनाइ चाहिँ एकदम दुःख लाग्छ, तपाईँले यस्तो शब्द प्रयोग नगरिदिया भए हुन्थ्यो।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक ताल सुक्न थालेसँगै कृत्रिम ताल बनाउने अभियान शुरू।
15: बेसिक चाहिँ वासस्थानको कुराहरू चाहिँ भित्रै हामीले बनाउन सक्यो, व्यवस्थित गर्न सक्यो भने त्यो वन्यजन्तुलाई पनि राम्रो हो, उसको वृद्धि विकासको लागि राम्रो भयो, उसको लागि पर्याप्त आहाराहरू पाउने भयो भने वन्यजन्तुहरू भतारिएर बाहिर नआउने भएपछि त्यस्ता द्वन्द्वका घटनाहरू पनि घट्ने भयो।
1: वन्यजन्तु र समुदायबीचको द्वन्द्व घटाउनुपर्ने विशेष सामग्री प्रकृति र जीवन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
17: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला प्रकृति र जीवन। जर्नल अफ साइन्स एण्ड टेक्नोलोजीमा प्रकाशित पछिल्लो विवरण अनुसार नेपालमा 5,000 भन्दा धेरै ताल छन्। अध्ययन अनुसार 74 भन्दा धेरै जिल्लाहरूमा ताल रहेका छन्। सबैभन्दा बढ़ी ताल हुम्लामा 381 छन् भने 472 वटाको नामाकरण नै नगरिएको अवस्था रहेको छ। तर पछिल्लो समयमा ताल सुक्ने पुरिने अतिक्रमण पर्ने अवस्था छ। चितवन राष्ट्रिय निकुञ्जले प्राकृतिक ताल सुक्न थालेपछि कृत्रिम ताल बनाउने अभियान शुरू गरेको छ।
18: विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ पाटे बाघ एकसिंगे गैंडा र सयौं प्रजातिका चराचुरुङ्गीको सुरक्षित वासस्थान हो। पछिल्लो विवरण अनुसार निकुञ्ज र आसपासका क्षेत्रमा 128 पाटे बाघ 694 एकसिंगे गैंडा रहेका छन्। यी सबै जीवहरू पानीका लागि आश्रित रहने निकुञ्जभित्रका प्राकृतिक ताल तलैया तथा सिमसार क्षेत्र जलाशयहरू सुक्दै र खुम्चदै जाँदा पछिल्लो एक दशकदेखि निकुञ्जभित्र पानीको अभाव बढ़दै गएको छ। एकैचोटि ठूलो बाढ़ी आउने र नारायणी राप्ती नदीले गिटी बालुवा र माटो निकुञ्जभित्र ल्याएर छोड्दा पनि तालहरू पुरिँदै गएको 2030 सालमा स्थापना भएको निकुञ्जमा स्थापना ताका 50 भन्दा बढ़ी ठूला तालहरू रहेका थिए। निकुञ्जभित्र तालको संख्या अहिले 25 भन्दा कम छ। भएका पनि खुम्चदै र सुक्दै गएका छन्। वन्यजन्तु र चराचुरुङ्गीका लागि पानीको जोहो गर्न कृत्रिम स्रोतहरूको खोजी गर्ने काम निकुञ्जले 4 वर्ष अगाडिदेखि शुरू गरेको हो। निकुञ्जका संरक्षण अधिकृत प्रवीण पौडेल:
19: केही ठाउँमा चाहिँ वाटर टेबल माथि नै छ भने चाहिँ सोलर पम्पबाट यही नै पम्प गरेर निकालेर त्यसपछि दिनमा जुन जब सोलर इनर्जी आउँछ सोलर प्यानलमा त्यहाँबाट चाहिँ त्यो पावरबाट बोरिङ मार्फत चाहिँ पानी अनि बाहिर निकालेर गरिन्छ भने जहाँ चाहिँ नजिकै खोलाको स्रोत छ त्यहाँबाट पनि झन सहज रूपमा चाहिँ सोलर इनर्जी मार्फत त्यसलाई तानेर पाइपहरू अन्डरग्राउण्ड गरेर यसरी पोखरीमा ल्याएर चाहिँ दिनको समयमा पानीको चाहिँ आवश्यकतालाई परिपूर्ति गर्छ।
18: निकुञ्जभित्र पानीको मुख्य स्रोत मानिने पश्चिमी क्षेत्रको देवीतालमा 5 वर्ष अघिसम्म पानी थियो तर अहिले धेरै क्षेत्र घाँसे मैदानमा परिणत भएको छ। लामीतालमा पनि पछिल्लो 5 वर्षदेखि पानीको क्षेत्र खुम्चदै गएको छ। तमर नन्द भाउजू मुन्ना र छत्रे तालमा पानी सुकेको पनि केही वर्ष भइसक्यो। निकुञ्जभित्र पानीको अभाव हुँदा जलचर थलचर र चराचुरुङ्गी बढ़ी प्रभावित भएका छन्। निकुञ्जले यो वर्ष मात्रै सुकेभार र कसरा क्षेत्रमा रहेको घाँसे मैदानमा कृत्रिम ताल बनाएको छ। खोल्सामा रहेको पानीलाई सोलरको माध्यमबाट लिफ्टिङ गरेर बनाइएको तालमा जंगली जनावरहरू तिर्खा मेटाउन आउने गरेका छन्। पुनः चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पौडेल:
19: विशेष गरी सुक्खायाममा हुने पानीको अभावलाई चाहिँ पूर्ति गर्नको लागि प्राकृतिक स्रोतबाट मात्रै सबै कुरा पूर्ति नहुनाले यस्तो किसिमको मानव निर्मित पानी पोखरी चाहिँ हामीले बनाएको। विशेष गरी यसको प्रयोगको हेर्ने हो भने यो अहिले नवनिर्मित भए तापनि यसलाई चित्तलले हात्तीले बँदेलले चाहिँ व्यापक रूपमा प्रयोग गरिराखेको चाहिँ देखिएको छ।
18: निकुञ्जका अनुसार एउटा कृत्रिम ताल बनाउन तालको क्षेत्रफल प्रयोग गरिएको प्रविधि उपकरण लगायतमा गरी 7-9 लाखसम्म बजेट चाहिन्छ। चितवन राष्ट्रिय निकुञ्जले प्राकृतिक तालहरूको संरक्षणसँगै 2 दर्जन भन्दा धेरै स्थानमा कृत्रिम तालको आवश्यकता पहिचान गरेको छ। हाल 5 ताल निर्माण गरिएको छ। निकुञ्ज अवलोकन र भ्रमणमा आउनेहरू भने पानीको स्रोत अभावमा निकुञ्ज प्रतिको आकर्षण घट्ने हो कि भन्ने चिन्तामा छन्।
20: मेरो नाम चाहिँ अस्मिता छेत्री, घर चाहिँ चितवन चौरा। एकै ठाउँमा बसेर एनिमलहरू स्पोर्ट गर्न सकिन्थ्यो, त्यही पानी खान आउने, त्यही खेल्ने गर्दा अहिले स्पोर्ट हुनु चौधिलो हुन्थ्यो। अब अहिले तालो तालो यहाँ सुकेको छ, अब आउँदै आउँदैन नि क्या। अब खोलातिर जाने हो कि अब पानीको स्रोतको मुहान जहाँ त्यही जाने सम्भावना चाहिँ बढी हुन्छ।
21: जलकुम्बले भरेकै देखिन्छ क्या, त्यसले गर्दा पनि त कतिपय जनावर आउँदैन। र अर्को कुरो यो माछा अनि कछुवा तालहरूमा धेरै छ, मैले पहिले नै देखाएको जुन बेला क्लियर पानी थियो त्यतिखेर।
22: पहिला चाहिँ जलकुम्बीहरू झिक्ने निकाल्ने कामहरू हुन्थ्यो।
18: त्यसै पनि निकुञ्जका वन्य जन्तु र स्थानीय बासी बीचको द्वन्द शून्यमा झर्न सकेको छैन। बेला बखत वन्य जन्तु मानव बस्तीमा पुगेर आक्रमणका घटना भइरहेको अवस्थामा पानीको अभावमा बस्तीमा वन्यजन्तु पुग्ने क्रम बढ्ने हो कि भन्ने चिन्ता थपिएको छ। तराई भू परिधि तथा संरक्षण कार्यक्रम चितवनका क्लस्टर इन्चार्ज प्रेम पौडेल,
15: मेन भनेको वन्यजन्तुहरूलाई चाहिने भनेको पानी हो। पानीको लागि चाहिँ ऊ भौतारिनु पर्ने हुन्छ, होइन, ऊ नदीतिर जानु पर्यो अथवा चाहिँ तपाईँको समुदायतिर चाहिँ खोलातिर आउनु पर्यो, जसले गर्दाखेरि चाहिँ झन् द्वन्द्वको घटनाहरू घट्ने भएको हुनाले बेसिक चाहिँ वासस्थानको कुराहरू चाहिँ भित्रै हामीले बनाउन सक्यो, व्यवस्थित गर्न सक्यो भने त्यो वन्यजन्तुलाई पनि राम्रो, उसको वृद्धि विकासको लागि राम्रो भयो, उसको लागि पर्याप्त आहाराहरू पाउने भयो भने वन्यजन्तुहरू भतारिएर बाहिर नआउने भएपछि त्यस्ता द्वन्द्वका घटनाहरू पनि घट्ने भयो।
18: प्राकृतिक ताल सुक्दै जाँदा वन्यजन्तु बस्तीमा नपसुन् भन्नेतर्फ निकुञ्जले ध्यान दिनुपर्ने संरक्षण अभियान कर्मीहरूको जोड़ छ। कृत्रिम तालको अभ्यास अन्तर्गत हालसम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा 2 दर्जन भन्दा धेरै र बर्दिया राष्ट्रिय निकुञ्जमा यो संख्या झण्डै 200 पुगेको निकुञ्जको भनाई छ। सिन्धु ढकाल, सीआईएन, रेडियो भरतपुर, चितवन।
1: गत वर्षको तुलनामा यस वर्ष सरकारले आधारभूत बेरोजगारी 2.97% बढ़ेको जनाएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले 7 मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको कर्मचारी सेवा शर्त सुविधा नियमावली स्वीकृत गर्दै कार्यकारी निर्देशक पद हटाउने निर्णय गरेको छ। प्युठानको मान्डवी डामरी खोला स्थित देवस्थान र दाङ सड़क खण्डमा जीव दुर्घटना हुँदा मृत्यु हुने दुवैजनाको पहिचान खुलेको छ। र अखिल नेपाल फुटबल संघ एन्फामाथि लागेको प्रतिबन्ध बिना शर्त फुकुवा भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 2 बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भनी म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
23: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
24: यही 2083 वैशाख 2 असार 7 देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
27: जेठ 2 पहिलो शनिबार
26: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या समस्या पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने चिलाउने धातु खट्ने सेतो पानी बग्ने यौन दुर्बलता शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने कपाल चिलाउने चाया पर्ने डेन्ड्रफ कपाल झर्ने रौ नजम्ने तालुको रौ झर्ने समस्या अनुहारमा चाया डन्डी फोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या अनुहार खस्रो हुने फुट्ने चिरा पर्ने अनुहार बाङ्गो हुने समस्या
0: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ
27: डाक्टर आउने दिन जेठ 2 गते पहिलो शनिबार
26: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली सम्पर्क नम्बर 98688008 र 98253677272

0: भर ना खुले हो।
1: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलालीमा सामान्य चिकित्सा SA कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
0: फारम भर्ने मिति 2083 वैशाख 29 गते देखि जेठ 13 गते सम्म।
1: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको ITMS अनलाइनमा भरी सबमिट गर्नुपर्नेछ।
0: सामुदायिक क्याम्पस भएकोले SA कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
1: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
0: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
1: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
0: SEE, SLC वा प्राविधिक SLC को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता वा जन्म दर्ता, लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
1: नोट, सामान्य चिकित्सा HA अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलाली, सम्पर्क नम्बर 0915602030, 9858847079, 9848677786 र 9845449997। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर कैलाली।

0: Azra Idanu Gunhos, Nepa App.
1: Pali Man Ko Nepa, Nepali Pan Ko Nepa.
2: रानी जमरा कुलरिया स्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया स्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समिति टिगापुर कैलालीको पहिलो साधारण सभाको बैठकको गणपूरक संख्या नपुगी तपसिलको मिति स्थान र समयमा पुनः बस्ने भएकाले पूर्ण पार्षद ज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानेर साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल जेठ 10 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समितिको सभाहल, समय बिहान 10 बजे। सम्पर्क नम्बर 091551022। रानी जमरा कुलरिया स्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

जुन चुके बाटो को लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कॉस्ट बेस्ट एक्सचेन्ज भ्यालु बेस्ट माइलेज पावरफुल परफॉर्मेन्स मात्र रु 2,99,900 मा।

0: का बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्। व्यक्ति वा
2: संस्थालाई किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यस्तो नगरौँ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: टिकापुर नगरपालिकाको अत्यन्त जरुरी सूचना।
6: टिकापुर नगरपालिकाको आयोजनामा प्रजनन उमेरका महिलाहरूका लागि निशुल्क फेस्टुला रोग स्क्रिनिङ, पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङ पेसरी एचपीभी डीएनए विधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ, स्तन क्यान्सर स्क्रिनिङ तथा परामर्श सेवा र यौन रोग सम्बन्धी जाँच उपचार तथा परामर्श सेवा शिविर तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
5: नारायणपुर स्वास्थ्य चौकी वडा नम्बर 6 जेठ 3 गते, समय बिहान 10 बजेदेखि।
6: झुङ्गा शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9 जेठ 4 गते, समय बिहान 10 बजेदेखि।
5: मणिकापुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 5 जेठ 5 गते, समय बिहान 10 बजेदेखि।
6: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।

0: बीबीसी नेपाली सेवाको साँझ पक्कबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा संविधान संशोधनतर्फ सरकारको पहलप्रति कतिपय जेएनजी प्रतिनिधि असन्तुष्ट, बहसपत्र सम्बन्धी कार्यदलको छलफल अस्वीकार,
1: विषयवस्तु स्पष्ट नभइसकेपछि हामी जान सक्दैन, अनि तीन मिनट भित्रमा कसले कुन बुदामा कुन कुरा राख्ने हो,
0: संविधान संशोधन कार्यदलबारे उठेका प्रश्न कति तर्कसंगत,
2: हरेक पार्टीका आफ्नो विचारहरू हुन्छन् र ती विचारहरूलाई समेट्न ताजा किसिमको चुनाव आयोग जरुरी हुन्छ, जेएनजीले भनेको पनि त्यही हो।
0: वरिष्ठ अधिवक्ता राजेश श्याम अधिकारी र आफ्नो चीन भ्रमण सफल भएको ट्रम्पको दावी, तर भएन ठूला व्यापारिक सम्झौताको घोषणा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर स्वदेश फर्किएका छन्। चीनसँग व्यापार सम्झौता भएको भनिए पनि त्यसबारे विस्तृतमा खुलाइएको छैन। फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ताइवानको विषयलाई लिएर चीनसँग द्वन्द्व हुने आफूलाई नलागेको प्रतिक्रिया दिए। चिनिया राष्ट्रपति शी जिनपिङले आफूसँग ताइवानको स्वतन्त्रताबारे बेजिङको विरोध जनाएको तर आफूले त्यसबारे कुनै प्रतिबद्धता नजनाएको उनले बताए। चीनले कडा विरोध जनाउँदै आएको ताइपेईलाई अमेरिकी हतियार बिक्रीको विषयमा छिट्टै निर्णय लिइने ट्रम्पले बताएका छन्। उनले होर्मुज जलमार्ग खुलाउने विषयमा आफूले चीनसँग कुनै सहयोग नमागेको र त्यो आवश्यक पनि नरहेको बताएका छन्। बेजिङबाट बीबीसी संवाददाता लरा बिकर भन्छन्, फर्कनु अघि राष्ट्रपति ट्रम्पले चीनको सहयोग चाहिँदैन भने। भ्रमणका क्रममा र फक्स न्यूजसँगको अन्तर्वार्तामा पनि उनले सीले इरान युद्धमा सहयोग गर्ने बताएका थिए। संवाददाता लरा बिकरको भनाई, वाशिङटनले क्युवाका पूर्व राष्ट्रपति राहुल क्यास्ट्रो विरूद्ध फौजदारी मुद्दा चलाउने प्रक्रिया अघि बढ़ाएको अमेरिकी संचार माध्यमले जनाएका छन्। 94 वर्षका राहुल क्युवाको क्रान्तिका नेता फिडेल क्यास्ट्रोका भाइ हुन्। उनीमाथि 30 वर्ष अघि गैर सैनिक विमान खसालेको आरोपमा हुन लागेको अभियोजन अमेरिकाको अदालतले स्वीकृत गर्न बाँकी छ। एक मानवीय सहायता निकायले प्रयोग गरेको विमानले हवानामा प्रोपोगाण्डाका पर्चा खसालेको र क्युवाको हवाई क्षेत्र उल्लंघन गरेको दावी गरिएको थियो। भारतमा सरकारले सञ्चालन गरेका इन्धन बिक्री केन्द्रहरूले 4 वर्षपछि पहिलो पटक तेल र ग्यासको मूल्य बढ़ाएका छन्। इरान युद्धका कारण विश्वभरि नै तेलको मूल्य र लागत बढ़ेसँगै भारतको विदेशी मुद्रा संचितमा दबाव शुरू भएको छ। विश्वको तेस्रो ठूलो तेल आयातकर्ता भारत पम्पहरूमा तेलको मूल्य बढ़ाउने ठूला अर्थतन्त्रहरूमध्ये अन्तिमतिर पर्छ। इन्धनको मूल्य बढ़ेसँगै ठूलो जनसंख्या भएको भारतमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ़ने चिन्ता शुरू भएको छ। उत्तर पश्चिमी पाकिस्तानका अधिकारीहरूले एउटा सैनिक पोस्टमा लडाकुहरूले आक्रमण गरेर 8 जनाको ज्यान लिएको बताएका छन्। घटनामा अन्य 35 जना घाइते भएका थिए। अफगानिस्तानको सीमा नजिक सशस्त्र विद्रोहीहरूले सैनिक भवनमा गाड़ी ठोक्काएपछि गोली चलाएका थिए। जवाफी भिडन्तमा 9 जना आक्रमणकारी मारिएको विवरण आएका छन्। अफगानिस्तानले विद्रोही समूहहरूलाई आश्रय दिएको पाकिस्तानको आरोप काबुलले खण्डन गर्दै आएको छ। र भारतीय अर्बपति गौतम अदानी र उनका भतिज सागरले अमेरिकामा दायर भएको एउटा ठगी मुद्दा टुंग्याउन 1,80,00,000 अमेरिकी डलर तिर्ने सहमति गरेका छन्। भारतका सबैभन्दा ठूला उद्योगपति मध्येका अदानीमाथि भारतीय अधिकारीहरूलाई घुस दिएको र अमेरिकी लगानीकर्ताहरूलाई भ्रममा पारेको आरोप लागेको थियो। मुद्दाका पक्षहरू बीचको सहमति अदालतबाट स्वीकृत हुन बाँकी छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझपखमा पुनः स्वागत छ। संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्न सरकारले अघि बढ़ाएको प्रक्रियाप्रति कतिपय जेएनजी प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन्। बहसपत्र तयारीका लागि गठित कार्यदलले आज जेएनजी प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यक्रम तय गरेको थियो, तर सरकारको संविधान संशोधन सम्बन्धी दृष्टिकोण र कार्यदलको कार्यशैलीप्रति प्रश्न उठाउँदै 25 जना जेएनजी प्रतिनिधिहरूले उक्त छलफलमा भाग लिन अस्वीकार गरे। एक रिपोर्ट। असन्तुष्ट जेएनजी प्रतिनिधिहरूले छलफलको पूर्व शर्तका रूपमा पूर्ववर्ती सुशीला कार्की नेतृत्वको सरकारसँग आफूहरूले गरेको सम्झौतामा उल्लेखित संविधान संशोधन सुझाव आयोग गठन लगायतका माग अघि सारेका छन्। सरकारले एकलौटी रूपमा बहसपत्र कार्यदल बनाएर आफूहरूसँगको उक्त सम्झौता कार्यान्वयनको बाटो नरोजेको उनीहरूको भनाइ छ। कार्यदलसँगको आजको बैठक अस्वीकार गर्ने मध्येका माजिद अन्सारीले सरकार स्वयं संविधान संशोधनका विषयमा स्पष्ट नभएको टिप्पणी गरे।
1: गभर्मेन्टले चाहिँ हामी यो कुरामा छलफल चाहन्छौँ भन्दा त्यो त स्पष्ट बनाइदिएको छैन. विषयवस्तु स्पष्ट नभइसकेपछि हामी जान सक्दैनौँ. त्यो छलफलको आधार त दिनु पर्यो नि त. अनि तीन मिनट भित्रमा कसले कुन बुदामा कुन कुरा राख्ने हो, इफ गभर्मेन्ट रिकगनाइज हामीलाई पोलिटिकल फोर्सको रूपमा भने पोलिटिकल फोर्समा पोलिटिकल फोर्सलाई जसरी ट्रिट गरिन्छ त्यसरी गभर्मेन्टले हामीलाई ट्रिट गर्नुपर्छ.
0: जवाफदेहिता र पारदर्शिताको माग सहित शुरू भएको जेएनजी आन्दोलनको मर्म विपरीतका कदम आफूहरूलाई स्वीकार्य नहुने उनीहरूको भनाइ छ. बैठकमा भाग लिन अस्वीकार गर्ने जेएनजी प्रतिनिधिहरूले कार्यदलले औपचारिकताका लागि मात्रै आफूहरूलाई छलफलमा बोलाएको आशंका पनि व्यक्त गरेका छन्. जेएनजी प्रतिनिधि मोनिका निरौलाले बीबीसीसँग भनिन्,
4: यो चाहिँ एकदमै प्रक्रिया पनि बुझ्न सकिएन र यसको अवधारणा यसको चाहिँ सीमितता यसको स्कोप पनि बुझ्न सकिएन. होइन हाम्रो पहिलो माग भनेको पारदर्शिता हो. को चाहिँ टेबलमा हुन सक्छ, को चाहिँ टेबल बाहिर छ र किन बाहिर छ, होइन र टेबल बाहिर भएका जेएनजी युवा देशभरिका जेएनजीको आन्दोलन हो नि त यो. त्यही भएर देशभरिका जेएनजीको आवाज चाहिँ कसरी समेटिन्छ भन्ने स्पष्टता र पारदर्शिता भए
0: जेएनजी अगुवाहरूले छलफलमा भाग लिन अस्वीकार गरेपछि बहसपत्र तयारी कार्यदलका संयोजक असीम शाहले नवयुवाहरूको पुस्ताबाट लिखित तथा मौखिक दुवै माध्यमबाट सुझाव संकलन गर्न खोजिएको बताएका छन्। 25 जनाले बहिष्कार गरे पनि अन्य केही जेएनजी प्रतिनिधिहरूले भने छलफलको निम्ति स्वीकारेका थिए। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार आजको छलफलमा जेएनजी आन्दोलनका घाइते सहित 52 जनालाई आमन्त्रित गरिएको थियो। यसै सन्दर्भमा हामीले राष्ट्रिय सभाका पूर्व सांसद तथा संविधान सभाका सदस्य समेत रहेका वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीलाई टेलिफोन सम्पर्क गरी शुरूमा संविधान संशोधन कार्यदलबारे उठेका प्रश्न कति तर्कसंगत छन् भनेर सोधेका छौं।
2: उनीहरूको अहिलेको चिन्ता र सरोकारको कुरा ठिक हो भन्ने मलाई लाग्दछ। किनभने अस्ति व्यक्तिगत रूपमा बोलाउँदाखेरि म पनि त्यसमा सहभागी भएको थिएँ। 12 विषयवस्तु उनीहरूले चाहिँ खुट्याएका छन् तर विषयवस्तुको बारेमा उनीहरूको कुनै धारणा छैन। केवल उनीहरू के भन्दछन् भनेदेखि तपाईँहरूको यसबारेमा 6 मिनटमा तपाईँहरू यो दृष्टिकोण बनाएर चाहिँ हामीलाई भन्नुहोस् भन्नु भन्छन्। त्यो कुरा त अब सम्भवै छैन। एउटा कुरा हामीले पहिले काँग्रेस र एमालेको बेलामा सरकार बनाउँदाखेरि संविधान संशोधन गर्छौँ भन्ने दोस्रो बुदामा राखिएको थियो संसदमा भन्दाखेरि। त्यो बेलामा पनि हामीले के भनेको थियौँ भनेदेखि काँग्रेस र एमाले बनाउने संशोधनहरूमा अरू पार्टीहरूको सहयोग हुँदैन भनेका थियौँ। अहिले पनि ठ्याक्कै त्यही कुरा भइरहेछ। राष्ट्रपा एक्लैले अहिले राष्ट्रपा भनौँ वा चाहिँ अब बालिनजीको चाहिँ के छ भने कार्यदलले चाहिँ यो काम गरिरहेछ तर त्यसमा चाहिँ के छ भने अरू पार्टीहरूलाई जोड्न खोजिरहेछ। त्यो त्यस किसिमले चाहिँ संविधान बन्छ र संविधान चाहिँ यो बनाउन सकिन्छ भन्ने मलाई लाग्दैन। किन भन्नुहुन्छ भने हरेक पार्टीका आफ्नो विचारहरू हुन्छन्, ठुलो भए पनि सानो भए पनि, र ती विचारहरूलाई समेट्नको लागि चाहिँ एउटा चाहिँ साझा किसिमको चाहिँ सुझाव आयो जरुरी हुन्छ। अहिले जेएनजीले भनेको पनि त्यही हो, त्यही माग गरेको जस्तो लाग्छ। आयोग वा कार्यदल जे बनाए
5: तर अधिकारी चाहिँ यो बहसपत्र बनाउने कार्यदलले सबै पक्षलाई समेटेर बहसपत्रको विकास गर्न खोज्दाखेरि चाहिँ समस्या हुनुको कारण चाहिँ के देख्नुहुन्छ त तपाईँ?
2: भने यसमा सबभन्दा ठुलो कुरा नै के छ भन्नुहुन्छ भने यो बहसपत्र चाहिँ राष्ट्रपाको दृष्टिकोण बाट चाहिँ बनाइएको छ। उनीहरूको कुरालाई त्यसमा चाहिँ जस्तो उदाहरणको लागि भन्नुहोस् न, त्यसमा के छ भनेदेखि त्यो कुरा भए पनि नलुकाइकन भन्नु पर्दाखेरि प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा कार्यकारीको चाहिँ तर्फ चाहिँ ढल्काउने खालको, त्यस्तै गरेर तपाईँको संसदलाई चाहिँ पूर्ण समानुपातिक बनाउने खालको त्यतापट्टि उनीहरूको चाहिँ काम भइरहेको जस्तो देखिन्छ। जसले गर्दा के हुन्छ भन्नुहुन्छ भने हाम्रो जुन संसदीय प्रणाली, हाम्रो जुन देशको विविधतापूर्ण अवस्था छ र जुन हाम्रो जियो पोलिटिकल सिचुएसनमा जुन किसिमको चाहिँ हामीहरूसँग नजिकको देशहरूसँग अथवा साउथ एसियाका देशहरूसँग चलन चल्तीको जुन शासन पद्धति छ त्योभन्दा टाढा गएर बनाउने जुन उनीहरूको सोच भइरहेको छ त्यो प्रष्ट रूपमा झल्किन्छ। तर त्यसलाई अहिले आवरणमा राखिएको छ तर वास्तवमा त्यही तर्फ चाहिँ उन्मुख भएको मैले चाहिँ त्यो महसुस गरेँ।
5: तपाईँले भन्नुभएको चाहिँ सरकारको समग्र दृष्टिकोणमाथिको प्रश्न हो, यो प्रक्रियाको मात्रै कुरा होइन
2: होइन होइन। तर त्यसमा बाँकी अरू दलहरूले कसरी सोच्छन्, अरू राजनीतिक सबै किसिमका व्यक्तिहरूले अन्तिममा गएर संविधान संशोधन गर्दाखेरि त एउटा दृष्टिकोण बन्ला, तर अहिले उनीहरूको कोसिस चाहिँ त्यसमा भएको प्रष्ट देखिन्छ।
5: तर अब सबैले संविधान संशोधनको खाँचो पनि देख्ने, हिजो काँग्रेस एमाले पनि गर्न खोज्या हुन्, जेएनजीको माग पनि त्यो थियो पुनर्लेखन गर्न आयोग बनाऊ भन्ने, तर सबैसँग छलफल गरेर बहसपत्र तयार पार्न खोज्दा शंका पनि गर्ने भन्ने पक्ष पनि त छ नि। फेरि
2: म त्यसै भएर भने नि आवरणमा उहाँहरू त्यो भन्नुहुन्छ, तर भित्री तहमा चाहिँ के छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक सांसदकै उहाँहरू कुरा गर्नु भएको छ। त्यस किसिमको कुरा भयो भने जनताबाट टाढा भएको अप्रत्यक्ष रूपको चाहिँ संसद बनाउने र चाहिँ प्रत्यक्ष कार्यकारीबाट चाहिँ रूल गर्ने जुन कोसिस भइरहेको छ त्यो चाहिँ तपाईँको नेपालको निम्ति धेरै घातक हुन्छ भन्ने मलाई।
5: अब यो प्रक्रिया जसरी उहाँहरूले अगाडि बढ़ाइराख्नु भएको छ नि, यो प्रक्रियामा अब आज केही जेएनजी प्रतिनिधिहरूले विमति राखे, यो प्रक्रिया यसै गरी अघि बढ़्यो भने यसले समाधान दिन्छ कि अरू केही समस्या पनि निम्त्याउन सक्ने देख्नुहुन्छ तपाईँ? त्यसो भए
2: अहिलेकै अवस्थामा यसै गरेर गर्यो भने यसले ध्रुवीकरण गर्छ होला, मुलुकलाई नै ध्रुवीकरण गराउँछ होला। संविधानको संशोधनमा उहाँहरूको जुन चासो देखियो, जुन किसिमको दृष्टिकोण देखियो, त्यसले ध्रुवीकरण नै गर्छ भन्ने मलाई लाग्छ।
5: यो कार्यदलको संयोजकले नै के भन्नुभयो आज भने प्रधानमन्त्रीको सचिवालयले दिएको विवरण अनुसार यो छलफलमा भाग लिनु चाहिँ यसका सबै पक्षको अधिकार पनि हो, दायित्व पनि हो, हामीले चाहिँ केवल बहसपत्रलाई पूर्णता दिन खोजेका हौ भन्ने उहाँको कुरा छ।
2: उहाँहरूले जे भने पनि उहाँहरूले चाहिँ के दृष्टिकोण छ भने हामीसँग जनादेश छ 182 जनाको, हामीले भने अनुसार हुनुपर्छ र त्यो हामीले भनेको चाहिँ कुरा के हो भनेदेखि कार्यकारी प्रमुख चाहिँ प्रत्यक्ष रूपमा निर्वाचित हुनुपर्छ, यसको अभिष्ट आन्तरिक अभिष्ट यही नै हो। र अर्को चाहिँ के छ भन्ने हुन्छ भने यो चुनाव चाहिँ प्रत्यक्ष रूपमा चाहिँ संसदको चुनाव नगर्ने किसिमको चाहिँ उहाँहरूको सोच छ, एफपिटिपीबाट चाहिँ नजाने किसिमको उहाँहरूको सोच छ। त्यसले यो मुलुकलाई चाहिँ के छ भने जनताबाट चाहिँ संसदलाई टुटाउँछ र जनताले चाहिँ जनता केन्द्रित कुरा होइन, यो के छ भने शासन केन्द्रित कुरा भइरहेछ भन्ने मलाई लाग्छ।
0: उनी थिए वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी। अब एउटा प्रसंग संक्षेपमा, राष्ट्रिय खेलकुद परिषदले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको 3 महिने निलम्बन फुकुवा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र एन्फा पदाधिकारी बीच आज मन्त्रालयमा भएको छलफलपछि कुनै शर्त बिना निलम्बन फुकुवा भएको एन्फा प्रवक्ता सुरेश शाहले बीबीसीलाई बताए। नियम विपरीत बलपूर्वक अर्ली इलेक्सन गर्न खोजेको भन्दै गत चैत्र 11 गते राखेपाले एन्फालाई 3 महिनाका लागि निलम्बन गरेको थियो। तपाई नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझपख सुनिरहनु भएको छ। हामी पौने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सफल भएको दावी गरिए पनि हालसम्म कुनै सम्झौता भएको पुष्टि भएको छैन। ट्रम्पले अमेरिका फर्किनु अघि आफूले चीनसँग गजबको व्यापार सम्झौता गरेको र त्यो दुवै देशका लागि राम्रो भएको बताएका थिए, तर दुई शक्ति राष्ट्रबीच भएको भनिएको सहमतिबारे कुनै पनि थप विवरण सार्वजनिक भएका छैनन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
6: चीनीय राष्ट्रपति सी जिनपिङसँग भेट्न बेजिङ आउँदा ट्रम्पले अमेरिकी प्रविधि र औद्योगिक घरानाका कार्यकारीहरू पनि सँगै लिएर आएका थिए। उनको भ्रमणको प्रमुख विषय दुई देशबीचको व्यापार थियो, त्यसपछिको प्राथमिकतामा मात्रै इरान युद्ध थियो। व्यवसायीहरूले आगामी नोभेम्बरमा सकिन लागेको ट्यारिफ स्थगनको सहमतिले निरन्तरता पाउने र महत्वपूर्ण सम्झौताहरू पनि हुने अपेक्षा गरेका थिए। चीनमा पाएको स्वागतबाट प्रभावित देखिएका ट्रम्पले सीलाई अमेरिका भ्रमणको निम्तो पनि दिए। ट्रम्पले भ्रमणलाई सफल र सीले ऐतिहासिक भने, तर दुवै पक्षले पनि उल्लेख्य व्यापारिक सम्झौता भएको घोषणा गरेका छैनन्। अमेरिका फर्कँदै गर्दा एयरफोर्स वनमा संवाददाताहरूसँग ट्रम्पले चीनले 200 वटा बोइङ जेट किन्ने सहमति गरेको र थप 750 वटाका लागि प्रतिबद्धता जनाएको बताएका छन्। चीनले अर्बौं डलरको सोयाबीन किन्ने पनि उनको भनाइ छ, तर चिनिया पक्षले यी कुनै पनि सम्झौताको पुष्टि गरेको छैन। अमेरिका र चीनले एक अर्कामाथि लगाएको ट्यारिफ स्थगित गर्ने यसैको सहमतिले निरन्तरता पाउने वा नपाउने बारेको प्रश्न कायमै छ। ट्रम्पले सीसँग आफूले ट्यारिफबारे कुरै नगरेको प्रतिक्रिया संवाददाताहरूलाई दिएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। सोमबार बेलुकी 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को आइतबार र बुधबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: कर्णाली नमूनामा टीकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा विभिन्न संकायमा भर्ना खुल्यो।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा कानून, होटल म्यानेजमेन्ट, मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
0: फराकिला कक्षाहरू,
1: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
0: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
1: खेलकुद सुविधा,
0: कम्प्युटर शिक्षा,
1: स्वच्छ पिउने पानी,
0: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584 24167।
0: तपाईको भविष्य निर्माणको एक सहयात्री।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
3: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
2: सानो कुरामा तनाव हुने,
3: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
2: कुलटमा लाग्ने,
3: छटपटी हुने,
2: मुटु धेरै ढुकढुक हुने,
3: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते, 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला।
2: टीकापुर अस्पताल, टीकापुर, कैलाली।
4: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ? छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ, यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एन्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लुटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एन्ड होम डेकोर, टीकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कोण पछाडी, फोन नम्बर 98648 36213।

0: खुल्यो भर न खुल्यो भर न खुल्यो।
1: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा सामान्य चिकित्सा SA कार्यक्रम अध्ययनको लागि भर न खुल्यो।
0: फारम भर्ने मिति 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म।
1: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको ITMS अनलाइनमा भरी सबमिट गर्नुपर्नेछ।
0: सामुदायिक क्याम्पस भएकोले SA कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
1: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
0: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
1: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
0: SEE, SLC वा प्राविधिक SLC को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता वा जन्म दर्ता, लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
1: नोट, सामान्य चिकित्सा HA अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलाली, सम्पर्क नम्बर 0915602039, 9858470079, 9848677786 र 9845449997।
2: वर्षिनी विश्वभरि नै लगभग 14 करोड बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, HIV/AIDS, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000-75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान।
3: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: टिकापुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, शिक्षा, युवा तथा खेलकुद शाखा, टिकापुर कैलाली।

0: रमा के तिमीलाई थाहा छ नेपालको संविधानले शारीरिक वा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको संरचनामा सहभागी हुने र सार्वजनिक सेवाको लाभमा समावेश गर्ने अधिकार प्रदान गर्दछ नि।
1: ए हो र श्याम, यो त कस्तो राम्रो कुरा।
0: त्यति मात्र हो र रमा, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐनले त शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक भौतिक पूर्वाधार, यातायात र सूचना तथा संचार सेवाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँचको सुनिश्चितता पनि गर्दछ नि।
1: ओहो, उसो हो भने त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो पहिचानको लागि अपाङ्गता परिचय पत्र प्राप्त गर्न छिट्टै आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुपर्छ।
0: हो नि, अपाङ्गताको पहिचान प्राप्त गरी राज्यले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्न आफै अग्रसर हुनुपर्छ।
1: अनि सेवा प्रदायक निकाय, तपाईँ हामी सबैले उहाँहरूलाई सक्दो मद्दत पनि गर्नुपर्छ नि।
0: सोरै आन सत्य भन्यो रमा,
2: अपाङ्गता भएका व्यक्तिहरू असक्षम हुँदैन, उहाँहरूसँग फरक क्षमता हुन्छ।
3: साइनिङ अस्पताल आईएनएफ नेपाल बाँके अधिकार तथा समावेशीकरण परियोजनाद्वारा जनहितमा जारी सन्देश।
4: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
5: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठेघरको शल्यक्रिया सेवा,
5: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
4: जनरल फिजिसियन विशेषज्ञ सेवा,
5: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
4: रोग सेवा,
5: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
4: मनोचिकित्सक विशेषज्ञ सेवा,
6: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
4: र सिटी स्क्यान सेवा,
5: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
4: रोग पहिचान

0: लागि प्रयोगशाला सेवा बायोकेमिस्ट्री इम्युनोलोजी हिस्टोपैथोलॉजी माइक्रोबायोलॉजी पारासिटोलॉजी सेरोलॉजी इंडोस्कोपी क्लोनोस्कोपी डिजिटल वीडियो एक्सरे अल्ट्रासाउंड डिजिटल एक्सरे सेवा ईसीजी फिजियोथेरापी सेवा अस्पताल का अन्य सेवाहरू स्वास्थ्य बीमा सेवा सुरक्षित गर्भपतन सीएसी सेवा
1: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घंटा
0: चौबीसै घण्टा इमर्जेन्सी सेवा एम्बुलेन्स सेवा सब वाहन सेवा
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा मेडिको लिगल सेवा
0: सब परीक्षण सेवा सर्पदंशको उपचार
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा सामाजिक सेवा इकाई
0: जनस्वास्थ्य तर्फ खोप सेवा एआरटी सेवा टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488 सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28 उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
3: आमा मलाई सिटी बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर, न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को आईतवार र बुधवार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली। टीकापुर नगरपालिकाको बजार व्यवस्थापन सम्बन्धी सूचना। टीकापुर नगरपालिकाको नियमित बजार निरीक्षण तथा अनुगमनका क्रममा केही व्यवसायीहरूले आफ्नो व्यावसायिक वस्तु तथा सामग्रीहरू तरकारी तथा फलफूल खाद्य सामग्री लट्टा कपडा भाँडा कुडा साइकल लगायत आफूले व्यवसाय गरिरहेको सतर्क बल पसलको बरन्डा भन्दा बाहिर सडक पेटी सार्वजनिक स्थलसम्म नै राखी बिक्री गर्ने गरेको पाइएको र यस किसिमको कार्यले पैदल यात्री तथा सवारी आवागमनमा समस्या उत्पन्न हुने भएको हुँदा सबैले आफ्नो व्यापार व्यवसाय टोकिएको सीमा र स्थानभित्र मात्र सञ्चालन गर्न गराउन हुन जानकारी गराइन्छ। साथै सार्वजनिक स्थानमा कुनै पनि प्रकारका सामान ठेलागाडा राखी वा अवरोध हुने गरी व्यापार व्यवसाय गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही भइजाने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।
1: कर्णाली नमुना मावि टीकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
2: कर्णाली नमुना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
1: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
2: कर्णाली नमुना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
1: फराकिला कक्षाहरू,
2: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
1: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
2: खेलकुद सुविधा,
1: कम्प्युटर शिक्षा,
2: स्वच्छ पिउने पानी,
1: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
2: कर्णाली नमुना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
1: तपाईको भविष्य निर्माणको एक सहयात्री।
3: हरेक भ्रूणले जीवितै जन्म नपाउने, जन्मिसकेपछि अभिभावकबाट संरक्षण पाउने, आफ्नो सर्वाङ्गीण विकास गर्न पाउने र परिवारका हरेक कार्यमा सहभागी हुन पाउने बालबालिकाको नैसर्गिक अधिकार हो। हरेक बुबा आमा, अभिभावक, शिक्षक र वयस्कहरू यस बारेमा सचेत रहौ।
4: सामुदायिक रेडियो टीकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टिकापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। टिकापुरमा शहरी स्वास्थ्य प्रबन्धन तथा सिकल सेल केन्द्र सञ्चालन भएको छ। केन्द्रमा आजबाट उपचार सेवा शुरू गरेको छ। मेडिकल अधिकृत अभिनन्दन शाहको नेतृत्वमा 8 जना स्वास्थ्य कर्मीहरूले सेवा दिएका छन्। केन्द्रबाट विशेषज्ञबाट दैनिक बिरामी जाँच परामर्श ल्याब फार्मेसी लगायतका आधारभूत सबै सेवा उपलब्ध हुने बताएको छ। यहाँबाट सिकल सेलका बिरामीहरूको निदान र परामर्श प्राथमिकता दिने बताएको छ। सेवा शुरू भएपछि कार्यवाहक नगर प्रमुख रामबहादुर नागार्जीले यहाँबाट सेवा लिन बिरामीहरूलाई सहज हुने बताउँदै कर्मचारीलाई मुस्कान सहितको सेवा दिन अनुरोध गर्नुभएको छ। जानकी गाउँपालिका वार्ड नम्बर 9 का वाडा अध्यक्ष खगेन्द्र भण्डारी र वाडा सदस्य कल्पना खड्काको पुनः पद बहाली भएको छ। अदालतले सफाई दिएपछि अध्यक्ष भण्डारी र सदस्य खड्काको पुनः पद बहाली भएको हो। आर्थिक अनियमितता सम्बन्धी अख्तियारमा मुद्दा दायर भएपछि अध्यक्ष भण्डारी सहित सदस्य खड्का र केही कर्मचारीहरू 2022 साल कार्तिक 2 गते निलम्बनमा पर्नु भएको थियो। दायर गरेको मुद्दामा विशेष अदालतले 2083 वैशाख 15 गते फैसला अध्यक्ष भण्डारीको पक्षमा आएपछि उहाँहरू अदालतबाट सफाई पाउनु भएको हो। दोस्रो कार्यकालका लागि निर्वाचित भण्डारीको टीमलाई पहिलो कार्यकालमा सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धानमा मुद्दा दायर गरिएको थियो। जानकी गाउँपालिकाको आयोजनामा 5 दिने सामुदायिक होमस्टे व्यवस्थापन तालिम सम्पन्न भएको छ। जानकी गाउँपालिकाको आयोजनामा सञ्चालित 5 दिने तालिममा आज समापन गरिएको छ। तालिमको समापन गर्दै गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्न तालिमका सहभागीलाई आग्रह गर्नुभएको छ। जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी स्वस्थ समाज निर्माणका लागि नागरिक आरोग्य सेवा केन्द्रबाट सहयोग पुग्ने बताउनु भएको छ। जानकी गाउँपालिकाको वार्ड नम्बर 3 मा नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन गर्दै अध्यक्ष चौधरीले व्यक्तिलाई स्वस्थ बनाउन र दीर्घ रोग निराकरण गर्नका लागि सेवा केन्द्रबाट लाभ लिन आग्रह गर्नुभएको छ। जानकी गाउँपालिकाले मेरो सरसफाई मेरो जिम्मेवारी नारा सहित राष्ट्रिय सरसफाई सप्ताह 2083 समापन गरेको छ। सप्ताहको अन्तिम दिन आज दुर्गौली बजारमा सरसफाई गरी सचेतनामूलक कार्यक्रम सहित सरसफाई सप्ताह सम्पन्न गरेको छ। खानेपानी सरसफाई तथा स्वच्छता इकाईका प्रमुख अनु चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भत्त जनप्रतिनिधिहरू कर्मचारीको लगायतको सहभागिता भएको थियो। र टिकापुरमा जारी खुल्ला महिला फुटबल प्रतियोगिता खेल प्रेमीहरूका लागि सकारात्मक बन्दै गएको छ। प्रतियोगिताको पुरस्कार पनि आकर्षक रहेकाले दर्शकहरूका लागि निकै रमाइलो भएको छ। टिकापुरमा पहिलो पटक महिला फुटबल प्रतियोगिता भएकाले पनि दर्शकहरूका लागि रमाइलो भएको छ। प्राय फुटबल प्रतियोगितामा पुरूषको मात्रै सहभागिता देखिने गरे पनि टिकापुरमा पहिलो पटक खुल्ला महिला फुटबल प्रतियोगिता आयोजना भएको हो। पछिल्लो समयमा फुटबल क्षेत्रमा महिलाहरूको सहभागिता बढ्दै गएकोले यो क्षेत्रमा फुटबल खेल्न चाहने महिलाहरूका लागि थप प्रोत्साहन होस् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जिल्ला फुटबल संघका प्रशिक्षक शंकर तिरुवाले बताउनु भएको छ।
हौस त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुने नै छौं। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: सिटिभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्षे प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPF 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
0: भर्ना कार्यक्रम
1: अनलाइन आवेदन फारम वितरण शुरू 29 गते देखि।
0: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
1: आवेदन फारम शुल्क ₹1000 मात्र। अनलाइन आवेदन फारम www.cetvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि SEA कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
0: आवश्यक कागज पत्रहरू
1: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
0: जन्म दर्ता, नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
1: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
0: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो,
1: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस।
0: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर।
1: सम्पर्क नम्बर 0969900044, 9858700044, 9847202740, 97642831921 र 9659663520।

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98-584-89-213, इमेल ocmctikapur@gmail.com।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

महाराज परीक्षित यसरी प्राचीन बलिनाम गरेको राजाको इतिहास सारा सम्पूर्ण बताएर नारद नाम गरेको ऋषिले आफ्नो दरबार सवारी जब गंगा सागर पठाउनु भयो प्राचीन बलिलाई र यस्तै प्रभावबाट तपाईँ पनि यही कुराको लागि मध्यनजर राखेर आफ्नो कर्तव्यमाथिको बोधमान लम्कनुहोस् भनेर सुन्न कार्यलाई पौराणिक सूत्र नै विशरणमा आज्ञा गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। अरे मोरारे हे न

आज परीक्षित श्रीमद भागवत को चतुर्थ स्कंध को अंतिम मां प्राचीन परिणाम भृगु राजा का छोरा अब दस प्रचेता थे। तिनीहरू सधैं भगवान शिवजी को प्रार्थना गर्दथे। शंकर भोले बाबा जगत का मालिक को प्रार्थना करी जीवनचर्य बिताउँथे। अब तिनले सदैव दस भाई को एउटै मत एउटै बुद्धि एउटै विचार एउटै भावना भएको कारणले दस भाई ने एउटा कन्या बिहा गरेको। दस भाई को एउटा श्रीमती देवराइन जेठानी भएपछि झगडा गर्छन्, एउटी मात्रै भएपछि चुप्प लाग्छ भनेर, नत्र के छुट्टी भन्न थालिहाल्छ नि। त्यसै कारणले एउटा भएपछि डल्ली कुरा लाउने ठाउँ हुन्न, दङ गर्दै बसिरहन्छ। त्यसै कारणले ल दस भाइले एउटा कन्या बिहा गरे। तिनीबाट दक्ष नाम गरेको प्रजापतिले बोकाको स्त्री त्याग गरेर दक्ष राजा भएर जन्माउनु पर्यो। मारिसाका घरबाट महाराज परीक्षित। अब यसै सन्दर्भमा यहाँलाई म फेरि प्रमाण गर्दछु, भगवान श्याम सदाशिवजीको यिनै दस भाइले बडो प्रेम साथसँग विन्ती गरे, भजन गरे, कीर्तन गरे।

महाराज परीक्षित सुखदेव स्वामी ने बताऊन वो सांब सदाशिव जी को महिमा को वर्णन। दक्ष प्रजापति उनका छोरा दक्ष प्रचिता का छोरा फिर जन्मिए रानी त्या देख लो प्रांत का लागे इन विश्व ब्रह्मांड सारा संपूर्ण आधिपत्य तैयारी कर भगवान को भजन मनन कीर्तन करके प्रार्थना कर रही घर सवारी हो वो इन का राजा का कुलमा दक्ष नाम को राजा हो वो दक्ष नाम का राजा का कुल बट अले प्राचीन बड़ी राजा का वंश वाली समाप्ति जब महाराज पहले राजा कन जेठा जिसको नाम उत्तनपाद उत्तनपाद राजा का छोरा प्रीमा जब ध्रुव ध्रुव का छोरा उत्कल उत्कल का छोरा वस्त्र वस्त्र का छोरा अंग अंग का छोरा बेन बेन का छोरा प्रेत प्रेतु का छोरा बीतासुन का छोरा हविर्धान हविर्धान का छोरा प्राचीन बरी का छोरा दस प्रचेता का छोरा दक्ष राजा 13 पुस्ताको वर्णन विस्तार प्रस्तुत करे। और बाकी अंश का लगे तपाई के सुन्न चाहनुहुन्छ भन्दा लौ त मेरो प्रभु हजुर का मुखार बिन्दबाट सबै कथाको प्रयोजन सुन्दै सुन्दै सुन्दै आइराखेको छु। अब लास्टमा दक्ष नामको राजाले सृष्टि गरिएको प्रकरण भोलि हामी व्याख्या गर्नेछौं अहिलेका लागि। अब चतुर्थ स्कन्ध सम्पन्न हुन लागेको छ। प्राचीन मरी नामको राजाको कुल वृत्तान्तबाट एक महान प्रसिद्ध राजा हुनुभयो जब दस प्रचेता का छोरा दक्ष अनि त्यसदेखि पछाडी अब कुलमा मान वर्धक हुँदै हुँदै जानेछ। पछि पछि भगवान श्री हरि नारायण वासुदेव परमात्माले ध्यान गरेर प्रार्थना गर्ने विदुर नाम गरेको राजा र मैत्री ऋषिको सम्मान तृतीय स्कन्द र चतुर्थ स्कन्दले सुसम्पन्न। विदुर महाराज अहिले हस्तिनापुर जानुभयो। गुरु म विदा हुन्छु भनेर आफ्नो पूर्वज घर हस्तिनापुर सवारी हुनुभयो। गंगा सागरपट्टि मैत्र नामको ऋषि जानुभयो। आज हरिद्वारको कणखल क्षेत्र पवित्रतालाई दुवै जनाले छोड्नुभयो। चतुर्थ स्कन्द सम्पन्न भयो। 31 अध्यायले पूर्ण भएको। अब म यहाँलाईहरूलाई पञ्चम स्कन्दपट्टिको ध्यान आकर्षण गराउँदैछु। अब पञ्चम स्कन्दमा तपाईँ के सुन्न चाहनुहुन्छ भनेकन राजा परीक्षित महाराज यस कारणबाट बारम्बार गर्न जब आज्ञा गर्दै हुनुहुन्छ। अब यहाँ देखिनु प्रान्तका लागि गंगा पवित्र पावन जल गंगा सागरको कपिलदेवको दर्शन गर्न मैत्र नामको ऋषि जानुभयो र थोरै दिनमा मुक्तिको अभिलाषापट्टिको ध्यान आकर्षण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। श्रीमद् भागवत पञ्चम स्कन्द पहिलो अध्याय राजा परीक्षितलाई सुखदेव बताउनुहुन्छ। स्वयं मनुका जेठा छोरा उत्तनपाद कान्छा छोराहरूका छोरा प्रियव्रत प्रियव्रतको वर्णन सुन्नुहोस्। ओम नमो भगवते वासुदेवाय राजो वाच प्रियव्रतो भगवता आत्मा रामः कथम मुने गृह रमतेन मुहुल कर्मबन्ध निबन्धन पराभव महाराज परीक्षित यसै प्रभावबाट राजा परीक्षितलाई सुखदेव स्वामीले प्रमाण गर्नुभएको छ। अब प्रियव्रत नामको राजा स्वयं मनुका छोरा तब सूर्य नारायण किन उदाउने किन अस्ताउने अरूले गरे भन्दा बेग्लै काम गर्छु कि उदायको उदाय कि अस्ताको अस्थाय बनाइदिन्छु भनेर विश्व ब्रह्माण्ड सारा सम्पूर्ण घुम्न लाग्नुभयो प्रियव्रत राजा। एउटा सुमेरु नामको रथ जस्तो डरलाग्दो रथ बनाएर त्यसमा चढेर सूर्यनारायण कहाँबाट उदाउने कहाँबाट अस्ताउने पहिचान गर्छु भनेर दौड़नु भएको। जाँदा जाँदा सूर्य अस्तै चल पर्वतमा जानुभयो पत्ता लाग्न सकेन। दोस्रो दिनमा त्योभन्दा परबाट घुमाउनु भयो त्यो दिन अनि सूर्य अस्तै चल पर्वतमा जानुभयो पत्ता लाग्न सकेन। तेस्रो दिनमा त्योभन्दा पर त्यो चारौं दिन त्योभन्दा पर पाँचौं छैटौं र सात दिनसम्म पर परबाट घुम्दै घुम्दै जाँदाखेरिमा सूर्य अस्ताएको अस्ताए उदाएको उदाई केही लाग्दो रहेछ बाबा दिक्क हुनुभयो भगवान के गर्ने होला बडो चिन्ता लाग्यो र अनि त्यसदेखि पछाडि प्रियव्रत नामको राजाले विश्व ब्रह्माण्ड सारालाई कब्जा गर्नका लागि जब गाडीको टायरले कुल्चिएको जति ठाउँ खिचिएको जति ठाउँ खाल्डो भयो त्यहाँ चाहिँ पानी जम्यो गाडीको टायरले नखिचिएको जति जग्गा टापु बन्यो त्यहाँ चाहिँ बस्ती बस्यो द्वीप सात द्वीप र सात समुद्रको निर्माण गरियो। अनि त्यो बीचमा सबभन्दा पहिला महाराज जम्बुप्लेक्ष सार्मले पुस्तक रहन्छ साग पुष्कर भन्ने सातवटा द्वीप अनि जम्बु द्वीपलाई चाहिँ नुनको सागरले बेरेको प्लेक्ष द्वीपलाई ओखुको सागरले खुदोले सार्मले द्वीपलाई मदिराको सागरले कुश द्वीपलाई घिउको सागरले क्रौञ्च द्वीपलाई दुधको सागरले साका द्वीपलाई दहीको सागरले पुष्कर द्वीपलाई सुतोदक सागरले गरेर सात द्वीप र सात समुद्रको निर्माण भयो। सात द्वीप सात समुद्रको रचना भइसकेपछि सात द्वीप र सात समुद्र सारा सम्पूर्ण भयो महाराज परीक्षित यो विश्व ब्रह्माण्ड सारा आफ्नै भयो। अब बाँकी के त भनिकन सोद्धाखेरिमा सात द्वीप र सात समुद्रको रचना भएको छ। सात द्वीप र सात समुद्रको रचना भइसकेपछि सात द्वीप र सात समुद्रको बीचमा विविध प्रकारको देवी देवताहरू प्रकार प्रकारबाट रहेका छन्।
जसमध्ये हामी बसेको ठाउँमा चाहिँ नुनको सागरले बेरिएको हुनाको कारणले महाराज परीक्षित हामी बसेको ठाउँमा नुन सस्तो छ। दुई किसिमको छ नुन, एउटा खनिज नुन, एउटा सामुद्रिक नुन। समुद्रबाट झिकिएकोलाई सामुद्रिक नुन, खनेर झिकेकोलाई खनिज नुन। दुई किसिमको नुन छ। सुन महँगो हुँदा केही पनि अप्ठ्यारो पर्दैन, चिनी महँगो हुन भएन, त्यसै कारणले आधारभूत आवश्यकताका सामग्री महँगो हुनु हुँदैन, विलासिताका सामग्री महँगो भएन हुन्छ। त्यो चुरोटलाई एक खिडीलाई 1,000 रुपियाँ भनिदिनु हुन्थ्यो बरु, होइन त नि? के चाहिएको थियो त्यो? त्यो अर्को चाहिँ त्यो खाएर घोप्टो पर्नेलाई 10,000 को एक मानो भनिदिनु हुन्थ्यो बरु, त्यही पनि ल्याएर सिराना राखेर सुँगिरहँदा उनके काम पनि सकिहाल्छ, सुँगियो बसिरह्यो। त्यसकारण ती विलासिता, ती आवश्यक नभएका सामग्री तिनलाई महँगो भएको हुन्छ। अत्यन्त आवश्यकताका सामग्रीहरू फलाम नुन चिनी, यसकारणले सस्तो। भगवान कस्तो दयालु हुनुहुन्छ, जुन सस्तो चिज अत्यन्त आवश्यक छ त्यो चिज ज्यादै सस्तो छ। नुन सस्तो छ, त्योभन्दा सस्तो अत्यन्त नभई नहुने कुरा के छ? पानी, त्यो झन सस्तो छ। पानी भन्दामा पनि जब अत्यन्त सस्तो चिज के छ? वायु, हावा। जसले 3 मिनट बन्द भयो हावा भनेदेखि विश्व ब्रह्माण्ड स्वतर हुन्छ, एउटा मान्छे रहँदैन, एउटा प्राणी बढ्दैन। तर यस्तो वस्तु चाहिँ भगवानले त्यसै दिनुभएको छ। कस्तो दयालु ईश्वर हेर्नुहोस्, त्यो हावा किन्न पर्यो कति रुपियाँ पर्दो? त्यसै कारणले यही कुरालाई बुझ्नु, भगवानले केही हेरेन, केही गरेनन् भन्छ। ल यहाँभन्दा गर्ने कति हो? त्यो पानी सस्तो नभई नहुने कुरा, त्यो नुन सस्तो नभई नहुने कुरा, त्यो फलाम सस्तो नभई नहुने कुरा, त्यो वायु प्राणवायु नभई नहुने कुरा, त्यो धन सिद्धिमा यस्तो प्रभुको दया हो मेरो महाराज।

भगवान को परम प्रिय वायुदान तिथि प्रधान। महाराज परीक्षित इन्हें जब राजा प्रियव्रत नाम को राजा ले आपका 13 भाई छोरा जन्माए, विश्वकर्मा की छोरी बिहा करेगा थे प्रियव्रत राजा ले, के वो जात कुल थियो रो बेला में थे कहीं नहीं पची बने हो, विश्वकर्मा प्रजापति की छोरी बिहा करे उनले, विश्वकर्मा की छोरी प्रियव्रत ने बिहा करे, प्रियव्रत की छोरी शुक्र ने बिहा करे, शुक्र की छोरी राजा यायती ने बिहा करे, सब सलल कहीं थे। महाराज परीक्षित यस्तो थियो संसार। त्यसै प्रभावबाट जब आग्निद्र इदमजी योग्य बाबु महावीर हिरण्य रहता धृतपृष्ठ सवन मेधा तिथि पीति होत्र कवि भन्ने 10 भाई छोरा एकपटक, उत्तम तामस रैवत भन्ने 3 भाई छोरा एकपटक गरिकन राजा प्रियव्रतको जम्मा 13 भाई छोरा मध्येमा 3 भाई छोरा उर्द रहता, 3 भाई छोरा बनु, 7 भाई छोराले जब 7 द्वीपको रचना आफ्नो बुबाले गरेको राज्यको राज्य सञ्चालन गरेर जम्मू द्वीपमा जेठा छोरा आग्निद्रले राज्य गर्नुभयो। 11 आयुर्द वर्ष राज्य गरिसकेपछि राजाले के संसार झुटो सम्झेछन्, लव भइगो त रानी भनिकन उर्दस्वती नाम गरेकी महारानीलाई जब यस्ता प्रकारबाट साथमा लिएर राजा कन जम्मू उपलक्ष्य सालले कुशक्रम दशाका पुष्कर द्वीपको निर्माण गर्ने महाराज कन आज अब जम्मा कन 7 द्वीप शरोद इक्षरोद सुरोद घृतोद शिरोद दधि मण्डोद सुदोद आदि गरिएका सागरको निर्माण गर्ने महामहिम व्यक्ति आज संसारलाई तुच्छ मानेर जंगल सवारी हुनुभयो। उहाँले भगवानको भजन मनन कीर्तनमा राजा प्रियव्रतको सवारी हुनुभयो। प्रियव्रत नामगरेका राजाका जेठा छोरा आग्निद्रले तपाईँ हामी बसेको ठाउँमा राज्य गर्नुभयो, जसको नाम हो जम्मूद्वीप। 4 लाख कोषको छ, मतलब लाख योजनको, जुन ठाउँमा तपाईँ हामी अहिले बसेका छौं महाराज परीक्षित, त्यो सांसारिक व्यवहारको लागि प्रियव्रत नामगरिएको राजा बडा प्रभावशाली राजा थिए। प्रियव्रत नामगरेको राजाले जब 11 वर्ष राज्य गरिसकेपछि संसारलाई झुट मानेर संसारलाई तुच्छ मानेर जंगल सवारी हुनुभयो। संसार झुटो छ।

झूट महसूल भुगतानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टीकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुरकै लाली।